0: अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाजको पुनः प्रसारण। जयवसे नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र नारी आवाज तपाईँले आइतबार बिहान यसै समयमा सुन्दै आइरहनु भएको छ गुड न्यूज एफएमको प्रसारणमा। तपाईँहरू कुन कुन माध्यमबाट सुनिरहनु भएको छ? यदि तपाईँहरूले रेडियो मार्फत सुन्न चाहनुहुन्छ भने चाहिँ 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरी हामी फेसबुक र युट्युबमा पनि छौं, त्यसको लागि गुड न्यूज एफएम 105.1 मेगाहर्ज तपाईँहरूले गर्न सक्नुहुन्छ र अनलाइन मार्फत सुन्ने श्रोता तपाईँहरू संसारको जुनसुकी गुनामा हुनुहुन्छ

यी समयहरूमा कुनै व्यक्तित्वहरूसँग रहेर कुराकानी गर्ने विचार पनि मैले लिइरहेकी छु। तपाईँहरूले मेरो लागि प्रार्थना याद गरिदिनु होला। मौसम पनि यस्तै नै छ, यी दिनहरूमा एकदमै बढी चिसो भन्ने कि गर्मी भन्ने होइन, हुन चाहिँ महिना चाहिँ नेपालमा गर्मी महिना हो, तर पनि चिसो चिसो मौसम अहिले छ। तपाईँहरू पनि आफ्नो ख्याल राख्नुहोला भनेर भन्न चाहन्छु। विभिन्न देशहरूबाट सुन्दै हुनुहुन्छ भने त तपाईँहरू विभिन्न मौसमहरूमा अहिले हुनुहुन्छ होला। नारी आवाजमा विशेष गरी हामी नारीसँग सम्बन्धित कुराकानी गर्ने गर्दछौं। नारी पनि सृष्टिको एउटा उत्तम सृष्टि हुन्। नारीले पनि परमेश्वरको महिमा गर्नुपर्छ, नारीले पनि आफ्नो कर्तव्यलाई बुझ्नुपर्छ। नारीलाई पनि परमेश्वरले यतिकै हामीलाई बसिरहनको लागि मात्रै अथवा कुनै पनि काममा त्यही काम मात्रै गरिरहनको निम्ति भन्न खोजेको मतलब चाहिँ जे गरे पनि हामीले पनि परमेश्वरको महिमा गर्नुपर्छ, हामी पनि जिम्मेवारी लिनुपर्छ, हामी पनि सहयोगी बन्नुपर्छ, हामीले पनि परमेश्वरको राज्यको निम्ति टेवा पुर्याउनुपर्छ भन्ने एउटा उत्साह दिने जमर्कको साथ केही समयदेखि मैले तपाईँहरूको बीचमा नारी आवाज कार्यक्रम गरिरहेकी छु। मलाई आशा छ तपाईँहरू आशिषित भइरहनु भएको छ, तर पनि तपाईँहरूको उत्साह, तपाईँहरूको सल्लाह सुझावको म अपेक्षा गर्छु। तपाईँहरूलाई कस्तो लागिरहेको छ नारी आवाज, अनि कस्तो भइदिए हुन्थ्यो जस्तो लागिरहेको छ? तपाईँहरूले विभिन्न व्यक्तित्वहरूसँगको कुराकानी सुन्नु भएको छ, अनि उहाँहरूसँगको कुराकानी तपाईँहरूलाई कस्तो लागिरहेको छ, र होलमा नारी आवाज तपाईँहरूलाई कस्तो लागिरहेको छ, र तपाईँहरूलाई कस्तो टेवा पुर्याइरहेको छ नारी आवाजले? तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ, सल्लाह सुझाव दिन सक्नुहुन्छ। त्यसको लागि तपाईँहरूले मलाई फोन गर्न सक्नुहुन्छ 01-5913-7555 पनि फोन गर्न सक्नुहुनेछ, अथवा 4770-7154 पनि तपाईँहरूले फोन कल गरेर मलाई तपाईँहरूको सल्लाह सुझाव जस्तो लाग्यो त्यस्तै बताउन सक्नुहुनेछ। गएको हप्ता मैले तपाईँहरूको बीचमा चाहिँ नारीहरूको विषयमा बताउनु पर्दा चाहिँ नारी हब्बाको विषयमा, सुरुवातको स्त्रीको विषयमा, जसलाई चाहिँ मानिसहरूले विभिन्न एंगलबाट हेरिरहेका हुन्छन् र धेरै डिपमा हेरिरहेको हामी पाउँदैनौ। सृष्टिको सुरुवातदेखिको पानामा नै नारीको विषयमा बताउनु पर्दा त हब्बा फर्स्टमै आउँछन् नि त, होइन? उहाँको विषयमा बताएकी थिएँ गएको हप्ता, र हामीले प्राय हेर्दाखेरि चाहिँ नकारात्मक कुरा केही पायौँ भने अथवा त्यो कुरालाई कसैले नोट गरिदियो भने चाहिँ हामी त्यसैमा ध्यान दिन्छौँ कि यो चिजले गलत गर्यो भनेपछि गलततिर मात्रै हामी लिइरहेका हुन्छौँ। तर हब्बाले गलत मात्रै भन्दा पनि एउटा सहयोगीको असल भूमिका पनि निभाएकी छन्। एउटा पृथ्वीमा एउटा सबैको आमाको रूपमा परिचित पनि भएकी छन्। सन्तानहरू जन्माउनेदेखि आफ्नो श्रीमानको एउटा सहयोगी, परमेश्वरको एउटा पहिलो सृष्टिको नारीको नाम पनि एउटा त्यहाँनिर उनले दर्ता गरेकी छन्। र भनौँ त्यहाँनिर उनको त्यो व्याख्या छ, परमेश्वर त खुसी हुनुभएको थियो, पुरूष पनि खुसी भएका थिए हब्बालाई देखेर। हामी मानिसौँ नि त, होइन? कहिलेकाहीँ अथवा त्यसमा पनि उनले गलत मात्रै गरिन् भनेर केलायो भने चाहिँ हामी निराश हुन्छौँ होला। तर परमेश्वरले नारी पनि त्यत्तिकै महत्वपूर्ण तरिकाले बनाउनु भएको रहेछ भनेर बुझ्यौं भने त फेरि हप्पाको विषयमा त हामी गर्व गर्न सक्छौ नि त। हामीले दुईवटा पाठहरू सिक्न सक्छौ नि त, होइन? गलत गर्नु हुँदो रहेनछ र परमेश्वरले प्रेम गर्नु हुँदो रहेछ र परमेश्वरले सम्झिरहनु हुँदो रहेनछ हाम्रो गल्ती भन्ने कुरा त हामीले हप्पाको जीवनबाट सिकिसक्यौं नि त, होइन? त्यो कारणले गर्दा हरेक एङ्गललाई नकारात्मक एङ्गलबाट नहेरौं भन्ने उत्साह मैले गएको हप्ता तपाईँहरूलाई दिएकी थिएँ। र आज म सेकेन्ड नारी अथवा भनौँ बाइबलमा उल्लेख भएको स्त्रीमध्ये एकदमै नाम पनि अहिले संसारमा धेरैजनाको यो नाम हुन्छ, सारा। तपाईँको भाइ बहिनी, तपाईँको परिवारमा पनि, तपाईँको मण्डलीमा पनि यो नाम छ होला, होइन? हामीलाई मनपर्छ त्यो नारी, साराको नाम हामी राख्छौँ। जस एउटा पोजिटिभ वेबाट हामी के हेर्छौँ भन्दाखेरि चाहिँ साराले चाहिँ त्यो उमेरमा पनि बच्चा जन्माइन् अथवा त्यो उमेरमा पनि परमेश्वरले उनलाई सन्तान दिनुभयो, अनि साराको जीवनलाई हामी उत्साहित हुन सक्छौँ भनेर चाहिँ हामी साराको नाम चाहिँ लिन्छौँ। कतिपटक बाइबलको सुरुवातको नारीको रूपमा नै पनि हेर्छौँ कतिजनाले, तर हब्बा पहिलो हुन् र परमेश्वरले हब्बालाई प्रेमपूर्वक बनाउनु भएको छ, एकदमै राम्रो तरिकाले बनाउनु भएको छ र पुरुषको साथी बनाउनु भएको छ, सृष्टिको उत्तम सृष्टि बनाउनु भएको छ। यो कुरालाई हामीले नबोलौँ,

हरेक स्त्री विशेष बनाउनु भएको छ। अहिले संसारमा पनि कतिजनालाई हामीले अब्बाको रूपमा हेरिरहेका छौँ होला, कतिजनालाई साराको रूपमा हेरिरहेका छौँ होला। तपाईँलाई लाग्छ परमेश्वरले हब्बालाई प्रेम गर्नु हुँदैन थियो? तपाईँलाई लाग्छ परमेश्वरले हब्बालाई बनाउनमा कुनै उद्देश्य अथवा खुसी हुनु हुँदैन थियो? पक्कै पनि खुसी हुनुहुन्थ्यो, पक्कै पनि उहाँको उद्देश्यमा बनेकी थिइन्। यहाँ मैले तुलना गरिरहेकी छैन, तर हामी प्रत्येक विशेष हौँ है, कोही हब्बाको जस्तो जीवन हामी सम्झिन्छौँ होला कतिपटक, मैले गल्ती गरेँ के हो भनेर। कतिपटक हामी स्त्रीहरूलाई संसारले हब्बाको समयदेखि तिमीहरू यस्ता थियो भनेर मूल्याङ्कन गरिरहेको छ होला, त्यही हब्बाकोलाई नकारात्मक दृष्टिले हेरेको जस्तै हामीलाई पनि हेरिरहनु भएको छ होला। तर हब्बा गलत थिएनन्, मैले यो मानेमा गलत थिएनन् भनेकी छु कि परमेश्वरको सृष्टिमा हुने गलत थिएन, परमेश्वरले बनाउँदा हुने गलत बनिएकी होइनन्, उनको इच्छाले चाहनाले हुने गलत भएकी हुन्। तर त्यो कुरा फेरि पनि गल्ती गरिन् भनेर त त्यहाँ लेखिएको छैन नि त, परमेश्वरले उनलाई प्रेमै गर्नु भएन, आशिष दिनु भएन भनेर लेखिएको छैन नि त, धेरै वर्णन त गरिएको छैन। र पनि हामीले कन्क्लुजनमा बुझ्नु पर्दा चाहिँ हब्बालाई परमेश्वरले प्रेम स्वरूप बनाउनु भयो, प्रेम गर्नुभयो, आशिषै दिनुभयो, र उनको गल्तीलाई सम्झिरहनु भएन भन्ने कुरालाई चाहिँ हामीले लिनुपर्छ। र आज म तपाईँहरूको बीचमा साराको विषयमा केही कुराकानी गर्ने गर्छु। मानिसलाई यो नाम मात्रै मन परेर हुँदैन, उनको क्यारेक्टर अनि साराले निभाएको भूमिकालाई पनि मध्यनजर गर्नु एकदमै आवश्यक छ। मिनिङफुल नाम छ, मलाई त हब्बा नाम पनि कसैले राखेको राम्रो भन्छु म, किनकि सृष्टिमा होला पनि होइन। र बाइबलीय मातृसत्ता अथवा परिवार र अब्राहमको विषयमा अथवा अब्राहमको जुन प्रकारको एउटा इमान्दारिता थियो, प्रमुख महिलाहरूमध्ये सारा पनि एक हुन् र विभिन्न परिवेशमा उनलाई फरक फरक तरिकाले चित्रण गरिएको भए तापनि यहुदी क्रिश्चियन र विभिन्न किसिमको कुराले चाहिँ उनको चरित्रलाई समान रूपमा चित्रण गर्दै उनलाई एक पवित्र महिलाका रूपमा प्रसिद्ध बनाएको छ। र परमेश्वरको वचनको विवरण अनुसार साराको जन्म कल्दीहरूको देश उरमा भएको थियो। फारो र राजा अभिमेलकसँगको मुठभेडमा अब्राहमले सारालाई आफ्नो बहिनीका रूपमा परिचित गराएका छन्। सारा अत्यन्तै सुन्दरी थिइन् भन्ने कुरा उत्पत्तिको उक्त घटनाबाट अनुमान लगाउन सकिन्छ। आधुनिक अहिलेको समयमा पनि साराई र साराको नामको मूल अर्थ महत्वपूर्ण महिला भन्ने पनि हुन्छ, महत्वपूर्ण महिला। तपाईँहरू जो जतिजनाले सारा नाम राखिरहनु भएको छ, सारा भन्नुहुन्छ, यसको विभिन्न मिनिङहरू देखाउँछ होला सर्च गर्दा, तर पनि एउटा महत्वपूर्ण महिलाको रूपमा हामी हेर्न सक्छौ। र पत्रुसको पहिलो पत्रमा सारालाई आफ्नो पतिको आज्ञा पालन गरेकोमा प्रशंसा गरिएको छ। हिब्रू 11 अध्याय र पुरानो करारका अनेक व्यक्तित्वमा साराको अटुट विश्वासको उच्च सम्मान पनि गरिएको छ। गलाती 4 अध्यायमा सारा र हागारलाई पुरानो र नयाँ करारको रूपकका रूपमा व्यक्त गरिएको छ। अत प्रतिज्ञाका सन्तान गर्भधारण गर्ने महिला सारा साँच्चै उदाहरणीय पात्र हुन्। आफ्ना पतिले पहिलो पटक ईश्वरीय बोलावट पाउँदा आफ्नो एकमात्र छोराको बलिदान गर्नुपर्ने आज्ञामा पतिको आज्ञा पालन गरेर घर छोड्नुपर्दा तथा राजाहरूका सामुन्ने पतिको जीवन रक्षा गर्नुपर्ने सम्पूर्ण अवस्थामा सारा दिलो ज्यानले संलग्न भएकी छन्। सारा जसको घरमा जान्थिन् आशिषको स्रोत भनेर परिचित हुन्थिन्। हामी उत्पत्ति 12 हेर्न सक्छौ। यी सबै गुणका बावजूद पनि गर्भधारण प्रक्रियामा भने सारा अनुत्तीर्ण भएकी छन्। सारा बाँझी हुन् र तत्काल समयमा उनले लज्जाको त्यो समयमा लज्जाको विषय थियो, आफ्ना पतिको उत्तराधिकारी नहोला कि भनेर उनी चिन्तित भएको हुनुपर्छ। तथापि परमेश्वरले साराद्वारा अब्राहमका निम्ति अनगिन्ती सन्तान यस धरतीमा पठाउनुभयो, तर उनले अलिकति हतार गरिन्। आफ्नो पतिलाई कतै निसन्तानको एउटा दोष लाग्छ कि भन्ने हिसाबले आफ्नो एउटा नोकरानीसँग बच्चा जन्माउने उनले अनुमति पनि दिएकी छन्। त्यसमा चाहिँ उनी अनुत्तीर्ण भएको हामी देख्न सक्छौ। त्यसमा पनि एउटा भनौँ न हामीले पाठ सिक्नुपर्ने कुरा छ। निसन्देह अब्राहम र सारालाई इसहाक मार्फत आफ्नो प्रतिज्ञा पूरा गर्नमा परमेश्वर भने वफादार हुनुभएको छ। एकदम महत्वपूर्ण कुरा छ नि यहाँनिर होइन। कतिपटक हामी आफ्नो प्रतिज्ञाका कुराहरू जन्माउनको निम्ति
न कि सन्तान मात्रै होइन कि हाम्रो करियर, हाम्रो सम्बन्ध, हाम्रो कतिवटा कुराहरूमा चाहिँ हामी हतार गर्छौं। साराले जस्तै हामी पनि अन्य माध्यमबाट जन्माउने प्रयास गर्छौं, तर परमेश्वर वफादार हुनुभयो भनेर यहाँनिर लेखिएको छ नि। शब्द कति धेरै महत्वपूर्ण कुरा छ कि परमेश्वर त वफादार हुनुहुन्छ नि। त्यति हुँदाहुँदै नि हामी मानिसलाई वेटिङ गर्न कस्तो धेरै गाह्रो हुन्छ कि, वेटिङ गर्न गाह्रो भयो भने त्यसरी नै साराको जीवनमा जस्तै प्रतिज्ञाको सन्तानभन्दा अगाडि अन्य कुराहरू जन्मिन सक्छ। हामीलाई लाग्छ मैले प्राप्त गरे, मैले गरे भन्ने लाग्न सक्छ कहिलेकाहीँ, त्यो परमेश्वरले नगर्नु भएको पनि हुन सक्छ। र त्यसको रिजल्टमा फरक प्रकारले हामीले त्यसलाई जिन्दगीभर चाहिँ त्यो परमेश्वरबाट आएको कुरा मैले गर्नुपर्छ भन्ने सोच्छौँ होला। त्यो परमेश्वर वफादार हुनुहुन्छ भन्ने कुराले म आफै कस्तो धेरै उत्साहित भएँ। मलाई आशा छ तपाईँहरू सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ तपाईँहरू पनि एकदम खुसी हुनुभयो होला। कतिजना वेटिङमा हुनुहुन्छ होला प्रतिज्ञाका कुराहरू जन्माउनको लागि। हुँदै भएन, अब त म मेरो बलले गर्छु, म मेरो शक्तिले गर्छु, म मेरो बुद्धिले गर्छु। कतिपटक हामीलाई परमेश्वरको वचन बुझ्न गाह्रो हुन्छ कि, काम पनि गर भनेको छ, विश्वास पनि गर भनेको छ, सँगसँगै हिँड भनेको छ, कहाँ चुप्लाएर हुन्छ, कहाँ कुरेर हुन्छ, कुरिरहेर हुँदैन नि, गर्नु पनि पर्छ भन्ने कुराले एकदमै कन्फ्युज बनाउँछ। तर परमेश्वर वफादार हुनुहुन्छ, हामी अलमल भए पनि हाम्रो परमेश्वर अलमल हुनुहुन्न भन्ने कुरामा तपाईँ के निश्चित हुनुहुन्छ? यदि हुनुहुन्न भने तपाईँ निश्चित हुनुहोस् भन्ने उत्साह म तपाईँलाई दिन चाहन्छु। र यो समय एउटा गीतको साथ दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएम र म ज्ञानु तपाईँलाई साथ दिइरहेकी छु र नारीसँग सम्बन्धित कुराकानी गरिरहेकी छु। यो कुरा चाहिँ नारीको लागि मात्र नभइकन पुरूषको लागि पनि महत्वपूर्ण कुरा हो, किनकि हामी सृष्टिको उत्तम सृष्टिमा नारी मात्रै बनिएका होइनौ। हामी जतिजनाले सुनिरहनु भएको छ अथवा भनौँ हाम्रो घरमा, हाम्रो परिवारमा, हाम्रो समाजमा पनि नारी पुरुष नै छौ नि त हामी, होइन? यो कुरालाई हामीले बुझ्नु पनि पर्छ। हाम्रो कुनै पनि कुरामा हामीसँग सहभागी हाम्रो दाजुभाइ, बुवा, होइन, छिमेकी, काम गर्ने ठाउँमा सहकर्मीहरू, हामीले मान्नुपर्ने व्यक्तिहरू, हाम्रो अभिभावकहरू एउटा नारी पुरुष गरेर नै संसारमा ल्याउनु भएको छ परमेश्वरले। सृष्टिबाट नै शुरूआत भएको छ। यो सँगसँगै एकअर्कासँग मिलेर हामीले परमेश्वरको महिमा गर्नुपर्छ है। पुरुषको मात्रै जिम्मेवारी हुँदैन परमेश्वरको राज्यको विस्तार गर्नको लागि, अथवा महिलाको अथवा नारीको मात्रै पनि हुँदैन। नारीले गर्दा फेरि सङ्गति नै भएन, तिमीले यो गरे नगरेको कारणले गर्दा सङ्गति भएन, अथवा पुरुषको कारणले गर्दा सहभागी सङ्गतिहरू भएन, राम्रोसँग विश्वास नगरिदिएको कारणले गर्दा यो गरिदियो, जति हामी जुनै पनि पक्षले परमेश्वरको राज्यको काम गर्नुपर्छ, हामी एक्लै नै उहाँको अगाडि उभिनुपर्छ कि मैले के गरेँ भनेर, तिमीहरूले के गर्यो भनेर बहुवचन भन्दा पनि एउटा एक वचन पनि त्यहाँनिर त्यो रूपमा पनि प्रश्न सोध्नुहुन्छ परमेश्वरले। त्यो कारणले गर्दा चाहिँ हामी एउटा असल हुनुपर्छ भन्ने सन्देश चाहिँ हो। सारा सँगसँगै अब्राहमको नाम छुटाउन मिल्दैन, इसहाकको नाम छुटाउन मिल्दैन, अपुरो हुन्छ। किन भन्दा फेरि सारा कसरी इमान्दार भइन् त भन्ने कुरालाई मैले बयान गर्दै गर्दा उनको पतिप्रति उनले गरेको आदर, उनले गरेको त्यो सम्मान, उनको वचनलाई शिरोप्पर गरेर जसरी उनले आफ्नो जीवन जिएकी छ नि, त्यो कुराले प्रमाणित गर्छ उनी कसरी धन्यवादी भइन् भन्ने कुरा। उनको बच्चा, उनको छोरा, प्रतिज्ञाको छोरा जन्माइन् भन्ने कुराले पनि उनलाई कम्प्लिट गरेको छ कतिवटा हदसम्म। त्यो कारणले गर्दा यो एकदमै कनेक्टेड छ, एकदमै रिलेटेड छ। कुनै पनि व्यक्ति एउटा आशिषित हुनको निम्ति उसको परिवार, उससँग जोडिएका व्यक्तिहरू, उसको छिमेकी परिवार, उसको मण्डली परिवार, उसको देश, संसार एकदमै भनौँ न त्यसको महत्वपूर्ण रोल हुन्छ। त्यो कारणले कहिले नभन्नुहोस् कि यो व्यक्तिले नगरेर भनेर मैले गर्न पाइनँ, अथवा यो गर्न पाइनँ, त्यो गर्न पाइनँ भन्दा नि कनेक्टेड भए पनि हामी सबैजना चाहिँ जिम्मेवार पनि छौँ। हामीले आफ्नो तर्फबाट 100% परमेश्वरको राज्यमा चाहिँ दिनुपर्छ भन्ने चाहिँ यहाँबाट पनि हामी सिक्छौँ। अघि मैले गीतभन्दा अगाडि तपाईँहरूलाई परमेश्वर वफादार रहनुभयो भन्ने शब्द बोलेकी थिएँ। यो कुरा चाहिँ मैले भनेको होइन, यो चाहिँ परमेश्वरको वचनले भन्नुभएको छ। जीवनमा परमेश्वरको आश

आश्चर्यजनक कार्य देखे पछाडि साराले भनेकी छन्, परमेश्वरले मलाई एउटा हाँस्ने कारण दिनुभयो। उत्पत्ति 21:6। त्यो हाँस्ने कारण के थियो भन्दा उनको सन्तान, उनको छोरा इसाक। हुन त शुरूआतमा परमेश्वरको प्रतिज्ञाप्रति साराले अविश्वास जनाएकी थिइन् र गोप्य रूपमा हाँसेकी थिइन्। तर अब 90 वर्षको उमेरमा साराको हाँसो आनन्दको थियो र उनी आफ्नो अवस्था सबै मानिसद्वारा थाहा होस् भन्ने पनि चाहन्थिन्। दुर्भाग्यवश सारा र उनकी नोकर्णी हाँगार बीचको तनाव कायमै रहेकाले साराको जीवन गवाईले चाहिँ हामीलाई ठूलो शिक्षा पनि सिकाउँछ। उनले सोचेकी थिइन्, मैले यो समाधान गरे, मेरो श्रीमानलाई यो दिएँ भने चाहिँ सन्तान हुन्छ, त्यस पछाडि चाहिँ मानिसहरूले हाम्रो कुरा काट्दैनन् अथवा प्रश्न उठाउँदैनन्, हाम्रो पनि एउटा उत्तराधिकार हुन्छ भन्ने हिसाबले चाहिँ उनले समाधान खोजेकी थिइन्। एउटा मानिसहरूको अगाडि राम्रो गवाई जाओस् भन्ने उनको इच्छा थियो, मानिसहरूलाई चाहिँ हाम्रो अवस्था थाहा होस् भन्ने इच्छा उनले गरेकी थिइन्। तर त्यहाँनिर त्यो भएको छैन, उनी परमेश्वरभन्दा अगाडि गइन्। यो शब्दलाई तपाईँहरूले याद गर्नुहोला। हामी कति पटक परमेश्वरभन्दा अगाडि गएका छौं होला, म आफै पनि र तपाईँहरू पनि। हामी धेरै पटक परमेश्वरभन्दा अगाडि गएका छौं जस्तो लाग्छ मलाई, र परमेश्वरको काम आफ्नै तरिकाले गर्ने मूर्खताले गर्दा चाहिँ पतिलाई दासी हाँगारसँग मिलेर सन्तान जन्माउन कलियुक्सायो भन्दा साराले। यसमा पुरूष पनि हुन सक्छ, स्त्री पनि हुन सक्छ, यसमा चाहिँ अब साराले नै उक्साएकी छन्। परिणामस्वरूप उनले 40 वर्षसम्म झगडा गरिरहनु पर्यो, अथवा भनौँ त्यसमा झेलिनु पर्यो। हामी आफै पनि परमेश्वरभन्दा अगाडि गएको कारणले गर्दा हाम्रो जीवनमा हामीले पाउनुपर्ने कुराहरू हामी ढिला पाएका छौँ होला, ढिला पाउँदैछौँ होला। हामी त्यो समस्याबाट भएर जुधेका छौँ होला। परमेश्वर त वफादार हुनुहुन्छ नि, त्यो वफादार परमेश्वरलाई हामीले किन विश्वास नगरेको भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा छ। विश्वासको योद्धाहरूको उदाहरण दिँदा परमेश्वरको वचनमा यसरी लेखिएको छ, विश्वासद्वारा साराले पनि आफ्नो उमेर ढल्किसकेपछि गर्भ धारण गर्ने शक्ति प्राप्त गरिन्, किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्वास योग्य ठानेकी थिइन्। हिब्रू 11:11 तपाईँले हेर्नुभयो भने त्यहाँनिर चाहिँ त्यो कुरा लेखिएको छ, साराको नामलाई विश्वासको वीरङ्गनाहरूको सूचीमा राखिनुमा चाहिँ यशायाह 51:2 पनि हामी हेर्न सक्छौ। साथै पावलले उनलाई परमेश्वरको प्रतिज्ञाकी आमाको रूपमा पनि सम्बोधन गरेका छन् रोमीको पुस्तकमा। त्यो कारणले गर्दा पनि कतिवटा कुराहरू के तपाईँ र मेरो जीवनमा चाहिँ हामीले सिक्नु पनि पर्छ। हामीले बाइबललाई अथवा हामी वरिपरि भएको पात्रहरूलाई हामीले कसरी बुझिरहेका छौं, एउटा कुरामा केही कुरा भयो भने त्यही कुरालाई लिएर हामीले जज गरिरहेका छौं कि थुप्रो कुराहरू छ सारा र हब्बाको जीवनबाट हामीले यदि गनगन गर्यौं, हामीले खोजहरू लिएर बस्यौं भने चाहिँ उनीहरूको जीवनमा तिनको पनि बुद्धि चाहिँ रहेनछ। उनले आफ्नै श्रीमानलाई म भएको भए चाहिँ दिदिनाथे भनेर हामी जज गर्छौं होला। तर तपाईँ हामीले ठ्याक्कै त्यो काम नगरी नै अरू काम गरेका छौं होला नि, जसको कारणले गर्दा हामीले पनि होइन त्यो प्रतिज्ञा परमेश्वरको प्रतिज्ञा भन्दा अगाडि गएका छौं होला नि। हामी जज नगरौं, यदि गरेका छैनौ त्यस्तो गल्ती भने त्यो त एकदमै राम्रो कुरा हो। तर गरिहालेका छौं भने पनि साराले विश्वास गरेर प्रतिज्ञाको छोरा फेरि जन्माएकी छन् नि, त्यो कुरालाई पनि तपाईँले विश्वास विचार गर्नुहोस्, विश्वास गर्नुहोस्। हब्बाले पनि आफ्नो पतिसँग मिलेर त्यो बगैँचाबाट बाहिर आइसकेपछि नयाँ संसारमा सहभागी भएकी छन् नि, उनको श्रीमानलाई साथ दिएकी छन् नि, त्यो कुरा त हामीले भुल्नु भएन नि त होइन। र थुप्रो परमेश्वरको वचनमा पत्रुसको पुस्तक 3:5-6 पनि सारालाई एक पवित्र स्त्रीको उदाहरणको रूपमा पनि लिएको छ। साराले स्वेच्छाले आफ्नो घर छोडिन्, अब्राहमलाई अन्जानमा पछ्याइन्, आफूसँग अपरिचित परमेश्वरको निर्देशन पालन गरिन् र आफ्ना एकमात्र छोराको बलिदान दिन पनि हिचकिचावट गरेनन्। अब्राहमले छोराको बलि दिए भन्ने कुरा त हामीले धेरै पटक सुनेका छौं, तर त्यसमा उनको श्रीमतीको पनि त सहभागिता थियो होला नि। उनले त्यो बुढेसकालमा जन्माएको छोरा म दिन्न पनि भन्न सक्दिन होला नि, तर त्यो कुरालाई उद्धृत नगरे तापनि, तर त्यो सहमति हो भन्ने कुरा हामीलाई थाहा छ। तिनले आफ्ना पतिका उत्तराधिकारी

दिन र खतराले भरिएको देशमा पतिलाई सुरक्षित राख्न अथक परिश्रम गरेकी छन्। तिमी चाहिँ एकदमै सुन्दरी छौ, त्यो ठाउँमा गइसकेपछि तिम्रो कारणले गर्दा मेरो जीवन चाहिँ जोखिममा हुन सक्छ, तिमीले चाहिँ पत्नी नभन्नु म चाहिँ उनको बहिनी भन्नु है भनेर उनको श्रीमानले पनि त भनेका छन् नि। त्यो कुरालाई उनले स्वीकारेको कारणले गर्दा त त्यहाँनिर त्यो कुरा सक्सेस भएको छ, तर परमेश्वर वफादार हुनुभएको कारणले गर्दा त्यो खतरा हुन दिनुभएको छैन। त्यो कारणले गर्दा हामी कतिपटक एउटै एंगलबाट मात्रै हेर्ने गर्छौं कि, गलत एउटाले बोल्यो भने चाहिँ त्यसको एंगलबाट मात्रै हेरिरहेका हुन्छौं। प्रमुखले एउटा कुरा बोल्यो, कतै कुनै ठाउँमा अफिसमा हुनसक्छ, घरमा हुनसक्छ, घरको मूल व्यक्तिले अथवा अफिसको कुनै मेन एउटा आधिकारिक व्यक्तिले केही बोल्यो भने चाहिँ उसको एंगलबाट उसलाई जज गरेर उसको दुश्मन हामी धेरै हुन्छौं। तर ऊ कतिपटक त्यो परिवार अथवा त्यो अफिसको सबैजनाको बहुमतको कुरालाई लिएर बोलेको पनि हुनसक्छ। कहिलेकाहीँ एउटा बाबु एउटा आमाले अरूलाई छैन पुगेन भन्न सक्छ होला, कस्तो छुचो फलानाको बाउ त फलानाको आमा त भन्छौ नि हामी, तर उसले आफ्नो सन्तानको लागि सोचेर बोलेको होला होइन, उसको परिवारले खाओस् अथवा पुगोस् भनेर गरेको होला। यो राम्रो उदाहरण त होइन, र फर इक्जाम्पल उसँग सीमित कुरा थियो होला, त्यो कारणले बोल्यो होला। एउटा अफिसले यो कुरा गर्न मिल्दैन, यो रोक्नुहोस्, यो फजुल खर्च गर्न मिल्दैन, अथवा यो नगर्नुहोस्, नियम पालन गर्नुहोस् भनेर भन्दैछ भने उसले त्यो होल अफिसको लागि रुल्सको लागि भनेको छ होला। आज रुल्स बिग्रियो भने भोलिदेखि बिग्रिन सक्छ, आज यो गुम्यो भने भोलि अफिसलाई ह्याम्पर हुन सक्छ भन्ने सोचले गर्न सक्छ। त्यो कारणले गर्दा हाम्रो आफ्नो जिम्मेवारी अनुसार हामी बोल्नुपर्ने हुन्छ। अन्त भने व्यक्तिहरू त्यति धेरै गलत र नराम्रो छ जस्तो लाग्दैन मलाई। मान्छे आफ्नो जिम्मेवारी अनुसार पनि कतिपटक पेस हुनुपर्छ। हामीलाई लाग्छ नि अदालतको वकिल जस्तो छोचोको होला होइन, अथवा न्याय नदिने व्यक्ति त्यो जस्तो नराम्रो व्यक्तिको होला जस्तो लाग्छ नि कहिलेकाहीँ। तर त्यो व्यक्तिले असल प्रकारले न्याय गरेर अन्यायमा परेकोलाई न्याय दिइरहेको छ भने त ऊ जस्तो राम्रो त कोही पनि होइन नि न्याय नपाउनेको लागि त, तर अर्को पक्षको लागि नराम्रो हुन सक्छ, तर समग्रमा भलाइको लागि सोचेको छ होला, उसले सोचेको होला र त उसले त्यो न्याय गर्यो नि। यो फेरि कोही त यस्ता हुन्छन् कोही त उस्ता हुन्छन् भन्नेतिर नलागौं हामी, तर हुनुपर्ने कुरामा चाहिँ यो भयो भने त राम्रो नि त होइन। कतिपटक हामीलाई डक्टर राम्रो लाग्दैन होला, कति तितो औषधि दिएको, कस्तो दुख्ने गरेर इन्जेक्सन लगाइदिएको होइन, कति दुख्ने गरेर हाम्रो घाउलाई चिराफारा गरेको, अपरेसन गरिदिएको हामीलाई, मेरो एकदमै माया गर्ने व्यक्तिलाई यति धेरै लामो चिजहरूले अपरेसन गरिदियो भन्ने लाग्छ होला नि हामीलाई। तर अन्तमा त्यो निको हुनको लागि हो नि, त्यो चङ्गाई हुनको लागि हो नि होइन, उसले राम्रो गरिदियो जीवन दियो भन्ने कुरा पनि त छ नि। हामी चाहिँ खालि एउटा वेबाट मात्रै हेरिरहेका हुन्छौँ, हामी त्यसलाई फरक वेबाट हेऱ्यौँ भने हामी सन्तुष्ट हुन सक्छौँ। जीवन पनि त्यस्तै हो, तर त्यस्तो भन्दैमा हाम्रो सोचमा मात्रै सीमित त छैन नि त यो संसार, तर परमेश्वर के सोच्नुहुन्छ, परमेश्वरको वचनले के भन्छ, को चाहिँ राइट हो को रङ हो भन्ने व्यक्तिहरू हामी होइनौँ, परमेश्वरको वचन हो, परमेश्वर हुनुहुन्छ, र त्यो एङ्गलबाट हामीले हेरौँ, त्यो हेऱ्यौँ भने चाहिँ असल हुन्छ। अहिले साराको जीवनलाई मैले तपाईँहरूको बीचमा उद्धृत गर्दै गर्दा फेरि साराको जीवनलाई हरेक एङ्गलबाट हेर्ने मानिसहरू छन्। सारा मलाई मन पर्थ्यो, तर साराले एउटा डिसिजन चाहिँ राम्रो गरेनन् होइन, उनले आफ्नो श्रीमानको लागि त्यो चाहिँ नगरिएको कारणले गर्दा म सारा जस्तो बन्न चाहन्न भन्ने कुराहरू होला। साराले तर अन्तिम समय आफ्नो श्रीमानको बचाउ गरेको, आफ्नो श्रीमानलाई साथ दिएको कुरा पनि त एकदमै सराहनीय छ नि, एकदमै ठुलो छ नि एउटा पुरुषको लागि। कतिपटक चाहिँ हामी मानिस एकदमै स्वार्थी छौँ कि, कतिपटक तिमी त्यो गलत गर्दा त्यो गलत गर्न आउने तिमी होइनौ भन्छौ कि, तिमीले त्यो गरेको कारणले होइन भन्छौ। एकचोटि उसले गल्ती गर्यो भनेर सधैँ उसले गल्ती गरिरहँदैन नि, यदि गरिरहन्छौ भने त त्यो गलत हो, तर उसले राम्रा पनि त कुरा गरेको छ होला, उसको प्रशंसाको कुराहरू पनि होला नि, किन सम्झिँदैनौँ हामी मानिसहरू।
यो चाहिँ एकदमै ठूलो कुरा हो। त्यो कारणले गर्दा तपाईँहरू परमेश्वरको वचन पढ्दै हुनुहुन्छ, तपाईँहरू परमेश्वरको छोरीहरू हुनुहुन्छ भने तपाईँहरूले एक एक पात्रको विषयमा खेलाउनु

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते.
2: बस्नुहोस् न.
1: भन्नुहोस् त.
0: के हो? हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छु, डराउँछु, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभिनुहोस् है, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. अब दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाटो हुन्छ भनेको त हुँदो रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्म उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
3: टाइम चेक. यति बेला अपराह्नको 3 बज्यो.

0: नमस्कार नमस्कार कार्यक्रम जीवनको बच्चनको पर्खाइमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदा नै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन केही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदी बहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छ, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरू, हाम्रा मुक्तिदाता प्रभु यीशु ख्रीष्टको उच्च र पवित्र नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि मैले यहाँहरूको बीचमा मर्कुस 3 अध्यायको 7-12 पदहरू पाठ गर्ने निर्णय गरेको छु र यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भन्ने आशा पनि म राख्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, त्यसपछि यीशु आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो र गालिलबाट मानिसको ठूलो भीड उहाँको पछि लाग्यो। यहुदिया, यरुसलेम, इदुमिया, यर्दन पारी र टुरोस र सिदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँका आयो। भीडले उहाँलाई नमिचोस् भनी उहाँले आफ्ना चेलाहरूलाई आफ्नो निम्ति एउटा ढुङ्गा तयार पार्न लगाउनुभयो। उहाँले धेरैलाई निको पार्नुभएको हुनाले रोग लागेका सबैले उहाँलाई छौ भनेर ठेला गर्दथे। जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे तब उहाँको अघिको टोपरेर यसो भन्दै कराउँथे, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ। तर उहाँलाई प्रकट नगर्न भनी तिनीहरूलाई उहाँले कडा हुकुम दिनुभयो। आदरणीय श्रोता, यहाँनिर हामी के देख्छौ भन्दा, जब सबात दिनमा यीशु प्रभुले सुकेको हात भएका मानिसलाई निको पार्नुभयो र त्यसपछि मानिसहरूले यो असल काम, यो भलाइको काम सबात दिनमा पनि यीशु प्रभुले मानिस सबात दिनको लागि होइन तर सबात दिन चाहिँ मानिसको लागि बनाउनु भएको हुनाले गर्दा प्रभुले मानिसको भलाइ गरिदिनु भयो। यो काम देखिसकेपछि भीड़ले यीशुलाई घेरा हालेको देखिन्छ र भीड चाहिँ यीशुको पछि पछि लागेको देखिन्छ र यसरी यो खण्डमा हामी देखिसकेपछि भीड़ धेरै अगाडि बढ़िसकेको छ र विरोध पनि त्यत्तिकै बढ़िराखेको छ र त्यस्तो बेलामा दुई समूह, जब यहुदीहरू अगुवाहरूले, कति यहुदी अगुवाहरूले यीशुलाई विरोध गरेको देखिन्छ र मार्ने समेत महत्व गरिरहेको देखिन्छ। तर अर्को पक्षमा हामी हेर्दाखेरि भीड़हरू जो दुःख परेका थिए, जो रोगीहरू छन्, जो अप्ठ्यारोमा परेका छन्, उनीहरू चाहिँ यीशुको खोजीमा थिए भन्ने कुरा हामी यहाँ देख्छौ। भीड़लाई यीशु चाहिएको थियो तर अगुवाहरूले चाहिँ यीशुको विरुद्धमा उनीहरू अगाडि बढ़िरहेका थिए भन्ने कुरा यहाँ देख्छौ। र यो खण्डमा हामीले के देख्छौ भन्दाखेरि यीशुले चङ्गाइ गर्नुहुन्छ अथवा रोगीहरूलाई यीशुको छुवाईको आवश्यकता पर्छ भन्ने कुरा यहाँ हामी देख्न सक्छौ। रोग लागेकाहरूलाई यीशुको छुवाई चाहिन्छ अथवा यीशुले छोएर निको पार्नुहुन्छ भन्ने कुरा हामी यहाँ

इस्युको खोजी गरेको देखिन्छ। यसो प्रभु एउटा चयनकर्ताको रूपमा मानिसहरूले पहिले खोजिरहेको थियो भने पछिपल्ट यीशुले आफूलाई मुक्तिदाता पनि भनेर प्रस्तुत गर्नुभयो, घोषणा गर्नुभयो, र त्यसपछि उहाँ चाहिँ पापी भूको मित्र हुनुहुन्छ भनेर अथवा पापीहरूलाई बचाउन म आएको हुँ भनेर उहाँले भन्नुभयो। र पापीहरूलाई बचाउने काम, पाप क्षमा गर्ने काम चाहिँ परमेश्वरको हो भन्ने कुरा यहाँ प्रस्तुत भइसकेको छ। त्यसरी यीशु प्रभु परमेश्वर आफै हुनुहुन्छ र यीशु प्रभु चङ्गाईकर्ता पनि हुनुहुन्छ। र भीडले अब यीशुलाई छुन खोजिरहेको छ यहाँनिर, र उहाँले अचम्मक एउटा ठूलो भीड यीशुको पछि लागिरहेको कुरा हामी यहाँ देख्छौं, र भीडले यीशुलाई पछ्याइराखेको छ। र अर्को कुरा चाहिँ के भने यहाँ अचम्मको काम र कीर्ति सुनेर ठूलो भीड यीशुको पछि लागेको हामी यहाँ देख्छौ। र यीशु जहाँ जहाँ जानुभयो, यीशुले गर्नुभएको आश्चर्य कर्महरू र यीशुले गर्नुभएको सँगाईका कामहरू र यीशुले गर्नुभएको पाप क्षमाका कुराहरू, यो सबै देखिसकेपछि मानिसहरू अथवा भीड चाहिँ यीशुको पछि लागेको हामी देख्छौँ। यीशु चाहिँ भीडबाट जोगिनका लागि उहाँको लागि छुट्टै ढुङ्गा पनि उहाँले माग्नुभयो। भीड चाहिँ गाह्रो कुरा हो, जब भीड लाग्छ भीडलाई अधीनमा ल्याउन गाह्रो हुन्छ, र भीड कुन कुराको पछि लागेको छ त्यो कुरा पनि बुझ्नु जरुरी छ। यहाँनिर किन यीशुको पछि भीड लाग्यो भन्ने कुरा चाहिँ यहाँ अर्को ठाउँमा हामी यहाँ देख्छौ। भीडले यीशुको छुवाईको सँगाई चाहन्थे।

मात्र छ। यीशु चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा दुष्ट आत्माहरूले पनि स्वीकार गरेको छ। यीशु सङ्घाईकर्ता मात्रै हुनुहुन्न, उहाँ चाहिँ मुक्तिदाता पनि हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँले पाप क्षमा गर्ने परमेश्वर हुनुहुन्छ यीशु भनेर यहाँनिर स्वीकार भएको देखिन्छ। अनि यीशुले चाहिँ अशुद्ध आत्मालाई यीशुलाई प्रकट नगर्न अनुमति पनि दिनुभयो कि यीशुको बारेमा अथवा यीशुलाई प्रकट नगर्नका लागि यहाँ आदेश दिनुभयो। र यो भनेको यीशु शैतानको अधीनमा छैन, यीशु प्रभु सारा विश्वको मालिक अथवा परमेश्वरको पुत्र परमेश्वर आफै हुनुहुन्छ उहाँ, र परमेश्वर भएको कारणले गर्दा दिनबलस अथवा अशुद्ध आत्माहरूले यीशुलाई केही भन्न मिल्दैन। उनीहरूले भनेको कुरामा यीशु प्रभुले गौरव मान्नुपर्ने केही छैन, किनभने यीशु ख्रिस्टको नाउँमा भूत प्रेतहरू निक्लिन्छन् र यीशु ख्रिस्टको नाउँमा भूत प्रेतहरूलाई लखर्न सकिन्छ। त्यसकारणले यहाँ हामी के देख्छौँ भन्दाखेरि रोग लागेकाहरूलाई यीशुले छोएर निको पार्नु भएको कारणले गर्दा भिडहरू यीशुको पछि लागेको कुरा स्पष्ट छ र उहाँको छुवाईको खोजीमा मानिसहरू छन्। र आज पनि तपाईँ जहाँ हुनुहुन्छ, जसरी यो प्रवचन सुनिराख्नु भएको छ, तपाईँको जीवनमा पनि रोगहरू होला, तपाईँको जीवनमा पनि गाह्रो कुराहरू होला, अप्ठ्यारा कुराहरू होला, जिन्दगीमा तपाईँलाई छुटकारा चाहिएको होला, शान्ति चाहिएको होला, तपाईँको जीवनमा धेरै खाँचोहरू हुन सक्छ, विशेष गरेर चङ्गाईको लागि पनि तपाईँले धेरै डक्टरहरूलाई तपाईँले देखाइसक्नु भएको होला, धामी झाँक्रीहरूलाई देखाइसक्नु भएको होला र तपाईँ थाक्नु भएको होला, तर तपाईँ चुप लागेर नबस्नुहोस्। तपाईँको लागि मुक्तिदाता अथवा चङ्गाईकर्ता यीशु ख्रिस्ट तपाईँलाई पर्खिराख्नु भएको छ र तपाईँले यीशुको छुवाई खोजिराख्नु भएको छ भने, तपाईँले यीशुको छुवाईलाई अझै एकपटक मलाई यीशुले छोड्नुपर्छ, यीशुलाई छोयो भनेदेखि म निको हुन्छु भन्ने विश्वास तपाईँकोमा आएको छ भने, तपाईँ पनि यो भिडले जसरी यीशुको खोजी गर्दै गर्दै हिँड्यो र भिड चाहिँ यीशुको पछि पछि लागेको देखिन्छ, हजुरले पनि एकपटक आफ्नो छेउको चर्च मण्डलीमा गएर चङ्गाईको बारेमा अथवा बाइबल धर्मशास्त्रलाई खोजेर पढेर यीशुको बारेमा बुझेर यीशुलाई विश्वास गरेर यीशु ख्रिस्टलाई छोएर चङ्गाई पाउन म पनि चाहन्छु भनेर यदि तपाईँले पनि यो विश्वासमा आउनुभयो भने तपाईँको लागि पनि चङ्गाई यहाँ निश्चित छ है, र तपाईँ पनि चङ्गाईको खोजी गरिराख्नु भएको छ भने आज तपाईँको लागि समय, तपाईँ दुःख भएर बसिराख्नु पर्दैन। यीशुको छुवाईले चङ्गाई ल्याउँछ, यीशुको छुवाईले बिरामीहरू निको हुन्छ। यो खण्डमा त्यो छ। अनि अशुद्ध आत्माहरूले पेलिएका, अशुद्ध आत्माले दुःख दिएकाहरू तपाईँहरू हुनुहुन्छ भनेदेखि यीशु ख्रिस्टले दुष्ट आत्माहरूलाई बोल्न दिनु भएन, उहाँको बारेमा बोल्न दिनु भएन। यीशुमा सबै दुष्टहरू माथि पनि अधिकार गर्ने शक्ति छ र दुष्ट आत्माहरू देखेर डराएर बसिराख्नु भएको कोही हुन्छ भने, र कुनै देवी देवताहरूले मलाई सताइराखेको छ भन्ने कुरा तपाईँलाई भयो भने, आज नै तपाईँले यीशुको पछि लाग्नुहोस्। जसरी भिड यीशुको पछि लागेर उनीहरू यीशुको छुवाई खोजिरहेका थिए र त्यति नै त्यसरी नै तपाईँ पनि यीशुको छुवाईलाई खोज्नुहोस् र यीशुको छुवाईलाई खोज्नुहोस्, भेटाउनुहोस् र तपाईँले चङ्गाई पाउनुहोस्। र यीशुले धेरै तरिकाबाट चङ्गाईको काम गर्नुभयो, छोएर पनि उहाँले निको पार्नुभयो, त्यसरी उहाँले बोलेर पनि निको पार्नुभयो, उहाँले आफ्नो शब्दहरू बोलेरै निको पार्नुभयो भने छोएर पनि उहाँले निको पार्नुभयो। यो खण्डमा चाहिँ हरेक क्रिस्चियनले, हरेक व्यक्तिले आफूलाई रोगी भएको देख्नुहुन्छ, आफूलाई भूतप्रेतबाट ग्रसित भएको तपाईँ देख्नुहुन्छ, आशा मरिरहेको छ, शरीर कमजोर छ, तपाईँको जीवनमा सहयोग चाहिएको छ भने प्रभु येशु ख्रिस्टको पछि लाग्नुहोस्, बाइबल धर्मशास्त्रलाई पढ्नुहोस् र बुझ्नुहोस्, येशूलाई विश्वास गर्नुहोस् र उहाँको छुवाईको खोजी गर्नुहोस् र तपाईँको रोग निको हुनेछ र त्यसपछि तपाईँ चाहिँ दुष्ट आत्माहरूले तपाईँलाई दुःख

राम्रो छ भने तपाईँ यीशु ख्रीष्टमा विश्वास गर्नुहोस् र दुष्ट आत्माबाट छुटकारा पाउनुहोस् र यीशु ख्रीष्टको नाउँमा दुष्ट आत्माहरूलाई हकार्नुहोस् र तपाईँले आफूलाई विजय गर्नुहोस् र तपाईँले यीशुलाई विश्वास गरेर उहाँको छुवाईलाई पाएर तपाईँ पनि चङ्गाई पाएर परमेश्वरलाई महिमा दिने एउटा व्यक्ति हुनुहोस् र तपाईँ पनि आशिषित हुनुहोस् र यीशुको छुवाईमा चङ्गाई छ, यीशुको छुवाईमा रोगहरू निको हुन्छ र तपाईँ पनि आउनुहोस्, यीशुलाई छुनुहोस् र यीशुलाई विश्वास गर्नुहोस् र निको हुनुहोस् र परमेश्वरलाई महिमा दिनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँको बीचमा यति नै राख्न चाहन्छु। यदि परमेश्वरले फेरि अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति भन्दै सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: आदरणीय श्रोता प्रस्तुत श्यामादेवहरूसँगले आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौँ। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न जिज्ञासा प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
0: साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउँछौँ। हवस् श्रोता, आजका लागि म प्रस्तुता कुलराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
1: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
0: साँचो अगुवा भनेको के हो? जेनिसिपता नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृङ्खलाको अङ्क 5 यहाँलाई स्वागत छ। प्रिय श्रोता, आफ्नो तपाईँहरूसँग हाम्रा प्रभु येशू ख्रीष्टको लागि क्रिश्चियन अगुवा हुनुको वास्तविक अर्थ के हो भनेर छलफल गर्न चाहन्छु। जुन हाम्रो समाजले अगुवा हुनु भनेको के हो भनेर बुझेको भन्दा धेरै फरक छ। मर्कुसको पुस्तक 9 अध्यायको 33-34 पद, उहाँहरू कफरनहूममा आउनुभयो र घरमा हुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, बाटोमा तिनीहरूले के बहस गरिरहेका थियौ? तर तिनीहरू चुप रहे, किनकि बाटोमा तिनीहरूले हामीमा सबैभन्दा महान को हो भने आपसमा बहस गरेका थिए। परमेश्वरले महान व्यक्तिहरूलाई नेतृत्वको जिम्मेवारी दिनुहुन्न, उहाँले नम्रहरूलाई प्रोत्साहन गर्नुहुन्छ र उहाँले तिनीहरूलाई महान बनाउनुहुन्छ। परमेश्वरले अगुवामा खोजिराख्नु भएको मुख्य गुण भनेको आफूभन्दा कमजोरीहरूलाई प्रेम गर्ने र सेवा गर्ने दयालु

0: सुन्दै भएको व्यक्ति हो। मर्कुसको पुस्तक 9:35 तब उहाँ बस्नुभयो र 12 जनालाई बोलाउनु भयो र तिनीहरूलाई भन्नुभयो, कुनै मानिस पहिलो हुने इच्छा गर्छ भने त्यो सबैभन्दा पछिल्लो र सबैको सेवक हुनुपर्छ। परमेश्वरले अरूमाथि उच्च अधिकारको चाहना गर्ने अहंकारी अगुवाहरू खोजिराख्नु भएको छैन। परमेश्वरले आफ्ना आत्मिक अगुवाहरूलाई ती व्यक्तिहरूबाट छान्नुहुन्छ जो अरूको सेवकको रूपमा सबैभन्दा तल्लो पदमा झुक्न इच्छुक छन्। श्रोता, साँचो अगुवा त्यो होइन जसले आफ्नै योजना बनाउँछ र त्यसपछि ती योजनाहरू पूरा गर्न आफ्नो माथाहातमा सेवा गर्ने अरू मानिसहरूलाई नियुक्त गर्छ। एक ईश्वरीय अगुवाको फरक लक्षण हुन्छ अरूलाई ती कुराहरू प्राप्त गर्न मदत गर्नु जुन परमेश्वरले उनीहरूबाट पूरा गर्न चाहनुहुन्छ। परमेश्वरको लागि एक साँचो अगुवा हुनुमा अरूलाई मदत गर्ने र आशिष दिने आवश्यक पर्ने सबै कुरामा पूर्ण ध्यान केन्द्रित गर्न समावेश छ। परमेश्वरले क्रिस्टको शरीरमा प्रत्येक व्यक्तिलाई एक धेरै महत्वपूर्ण कार्य र बोलावट दिनुभएको छ। एक अगुवाको रूपमा तपाईँ अरूको आवश्यकताहरू पत्ता लगाउनु हुनुपर्छ, त्यसपछि मानिसलाई उनीहरूको आवश्यकताहरू पूरा गर्न कदम चाल्नुपर्छ। व्यापारिक संसारमा एक अगुवाले आफू मेल सेवा गर्ने मानिसहरू खोज्ने प्रयास गर्छन् र तिनीहरूले धनी र शक्तिशाली व्यक्तिहरूलाई आफ्नो व्यावसायिक उद्यममा समर्थन गर्ने आशामा मनोरञ्जन दिने आफ्नो प्रयासलाई प्राथमिकता दिन्छन्। तर आत्मिक अगुवा हुनुको उद्देश्य र लक्ष्य धेरै फरक हुन्छ। हामी गरिब र भोकमरीले ग्रस्तहरूलाई मदत गर्न अगाडि बढ्छौं। अशिक्षित वा सफलताको लागि आवश्यक पर्ने अन्य स्रोतहरूको अभाव भएकाहरूलाई शारीरिक र मानसिक रूपमा कमजोर भएकाहरूलाई सहायता गर्छौं। आफ्नो व्यक्तिगत लाभको लागि मानिसहरूलाई प्रयोग गर्नुको सट्टा एक साँचो अगुवाले सबैभन्दा बढी आवश्यकता भएकाहरूलाई मदत गर्न आफ्नो समय र स्रोतहरू त्याग्छन्। तपाईँले तिनीहरूलाई मदत गर्नुपर्छ यो जान्दै कि तिनीहरू तपाईँलाई बदलामा केही दिन सक्षम छैन। तपाईँको आवश्यकताहरूको हेरचाह गर्न तपाईँको भरोसा परमेश्वरमा छ। तपाईँले अरूसँगको तपाईँको सम्बन्धबाट भन्दा परमेश्वरबाट आफ्नो शक्ति लिनुपर्छ। परमेश्वर तपाईँको प्रादायक र पालन पोषण गर्नुहुन्छ र तपाईँमा विश्वास छ कि उहाँले आफ्ना मानिसहरूलाई तपाईँको सेवाको परिणाम स्वरूप स्वर्गमा तपाईँलाई अनन्त इनाम पनि दिनुहुनेछ। आफ्नो पार्थिव सेवकायको दौरान यीशुले कहिले पनि धनीहरूलाई आफ्नो सेवकायलाई आर्थिक रूपमा सहयोग गर्ने उद्देश्यले सम्पर्क गर्नु भएन। उहाँको लक्ष्य भनेको तिनीहरूलाई परमेश्वरको सम्बन्ध भन्दा शारीरिक धनलाई प्राथमिकता दिने प्रलोभनमाथि विजय हुन मदत गर्नु थियो। यीशुले सिकाउनु भयो कि भौतिक चिजहरू जम्मा गर्नुभन्दा उहाँसँग सम्बन्ध राख्नु धेरै महत्वपूर्ण छ। प्रियश्रोता, के तपाईँ परमेश्वरको साँचो अगुवा बन्न चाहनुहुन्छ? यीशु ख्रीष्टसँग घनिष्ठ सम्बन्ध निर्माण गर्नुहोस्। त्यसपछि आफ्नो भन्दा अरूको आवश्यकतालाई प्राथमिकता दिँदै आफ्नो जीवन अरूको सेवामा समर्पित गर्ने छनौट गर्नुहोस्। जब तपाईँ यो गर्नुहुन्छ, स्वर्गमा तपाईँको इनामहरू महान हुनेछन्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शवन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको हो।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचाप औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: होइन हो स्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
3: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
2: लौ न, स्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नकुटोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
3: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
2: यदि यसो हो भने हामीलाई सम्झनुहोस्,
3: बेथलेहेम गेस्ट हाउस,
2: हाम्रा सेवाहरू
3: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
2: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
3: पार्किङ र ग्रिन गार्डन भएको,
2: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
3: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
2: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नकुडोर भैँसीपाटी ललितपुर।
3: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ। र नेपाली खाँदा र सादा खाँदा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9141-87-68-02, 9141-87-68-02
2: र 9818-25-12-40, 9818-25-12-40।

0: एक युनिट रगतले तीनजना समूहको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस हरेक किसिमका छपाईहरू एउटै छनौ।
1: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
0: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड गोलकुपाका 29 थमेल काठमाडौँ। प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
1: फोन नम्बर 40225444 40225444।

अगस्त्यको पुस्तक अध्याय 12 हारेका राजाहरूका नामावली। इजरायलीहरूले एर्दन पारि पूर्वमा अर्नोन बेसीदेखि हेर्मोन डाँडासम्म र अराबाको पूर्वपट्टिको जम्मै क्षेत्र जितेर कब्जा गरेका देश र तिनीहरूले मारेका ती देशका राजाहरू यिनी हुन्। हेसबोन नासी एमोरीहरूका राजा सिहोन, जसले अर्नोन खोलाको छेउमा भएको अरुयेरदेखि बेसीको माझदेखि आधा गिलाद र अमोनीहरूका सिमानाको एबोक नदीसम्मै र पूर्वीय अराबा किन्नरेत झिलदेखि अराबाको समुद्र अर्थात खारा समुद्रसम्म र बेथ यसिमोतको पूर्वतिर जाने बाटोसम्म र दक्षिणतिर जाने पिसगाको निरालो ठाउँ मुनिका देशहरूसम्म राज्य गर्दथे। अस्तारोत र इजरायलमा बस्ने रपाईहरूको बचेका बासानका राजा ओक, जसले हेर्मोन डाँडा सलका र सारा बासानका गसुरीहरू र माकातीहरूको सिमानासम्म र हेसबोनका राजा सियोनको सिमानासम्म र आधा गिलादमा राज्य गर्दथे। परमप्रभुका दास मूसा र इजरायलीहरूले उनीहरूलाई जिते। परमप्रभुका दास मूसाले रुबेनीहरूलाई, गादीहरूलाई र मनुष्यको आधा कुललाई अधिकारको निम्ति त्यो दिएका थिए। पश्चिम एर्दनवारी लेबनानका बेसीको बालघाटदेखि सेयरको उकालोमा रहेको हालाक डाँडासम्मको देशका जुन जुन राजाहरूलाई यौसु र इजरायलीहरूले जितेका थिए र यौसुले जुन जुन देश इजरायलका कुललाई तिनीहरूको भाग भाग अनुसार अधिकारको निम्ति दिएका थिए ती यिनै हुन्: पहाड़ी देश, तराई, अराबा पहाड, उजारिस्तान र नेगेब भनिने दक्षिण

अरेची हिब्बी र इबुसीहरू रहने देशहरू एरिहोका राजा एक बेथेलका नजिकको हैका राजा एक यरुसलेमका राजा एक हिब्रोनका राजा एक यर्मुतका राजा एक लाकिशका राजा एक एग्लोनका राजा एक गेबेरका राजा एक दबिरका राजा एक गेरेतका राजा एक होर्माका राजा एक आरातका राजा एक लिब्नाका राजा एक अबिलानका राजा एक मक्केदाका राजा एक एथेलका राजा एक तपुहका राजा एक हिपेरका राजा एक अपेकका राजा एक लसारुनका राजा एक मादुनको राजा एक हासुलका राजा एक सिन्दुन मोरनका राजा एक अछापका राजा एक तानकका राजा एक मगिद्धोका राजा एक कादेशका राजा एक कर्मेलको युकनाम राजा एक डोरको डाँडाका राजा एक गिलगालको गयनका राजा एक र तिर्साका राजा

काम गरौ। जब यौसु वृद्ध भए र दिन धेरै खाइसकेका थिए, परमप्रभुले तिमीलाई भन्नुभयो, त वृद्ध भइस् अनि तेरो उमेर धेरै भयो, तर अझ धेरै देश अधिकारमा ल्याउन बाँकी छन्। अझै बाँकी रहेका देश यिनी हुन्: फिलिस्तीहरूका सारा प्रान्त र गोसुरीहरू, मिश्र देशका पूर्वपट्टिको सिगुर नदीदेखि लिएर उत्तरतिरका एक्रोनको सिमानासम्म यी सबै कनानीको भागमा गनिएका छन्। फिलिस्तीहरूको पाँच प्रान्त गाजा, अस्तोत, अस्कलोन, गात र एक्रोनका सरदारहरू र दक्षिणतिरका अभि

देश सिडनीहरूको आरा नाउँ भएको देशदेखि अपेक रेमोरीहरूको सिमानासम्म फेरि घरालीहरूको देश र पूर्वतर्फ हेर्मोन डाँडा मुनिको बालघाटदेखि लिएर लेबो हमातको बेसीसम्म सारा लेबनान अनि लेबनानदेखि मिश्रपोत महिनसम्मका पहाड़ी देशका सबै बासिन्दा अर्थात् सिडनीहरू यिनीहरू सबैलाई इजरायलीहरूको सामान्यबाट मैले गाइदिनेछु। तैले यो देश इजरायलीहरूलाई मैले अगाए पहुँचिम अधिकारको निम्ति बाँडिदिए। अब यो देश नौकुलहरूलाई र मनुष्यको आधार कुललाई अधिकारको निम्ति बाँडिदिए। अढाई कुलको सिमाना परमप्रभुका दास मूसाले तिनीहरूलाई दिए बमोजिम रुबेनीहरू र गादीहरू र मनुष्यको आधा कुलले पूर्व एर्दन पार मूसाले तिनीहरूलाई दिएका अधिकार पाए। तिनीहरूको अधिकारमा थियो अर्नोन खोलाको छेउमा भएको अरुयर र त्यही बेसीका बीचको सहरदेखि मेदबाको सारा टार दिबोन समय र हिजबोनमा राज्य गर्न इमोरीहरूका राजा सिहोनका सबै सहरहरू अमोनीहरूको सिमाना समय गिलाद देश र गसुरी र माकातीका सिमाना समय र सारा हेरोन डाँडा र सलकासम्म सारा बासान अर्थात् अस्तारोत र एद्रईमा राज्य गर्ने ओग राजा जो मात्र रपाईहरू मध्येबाट बचेर रहेका थिए तिनको सारा बासान राज्य समय किनकि यिनीहरूलाई मूसाले जितेर तपाएका थिए तर इजरायलीहरूले गसुरीहरू र माकातीहरूलाई तपाएर आजको दिनसम्म इजरायलीहरूका बीचमा गसुरीहरू र माकातीहरू रहेकै छन् तर लेबीको कुललाई उनले कुनै अधिकारको भाग दिएनन् किनभने परमप्रभु इजरायलका परमेश्वरको निम्ति चढाइएको अग्नि हुन् चाहिँ उहाँकै वचन अनुसार तिनीहरूका अधिकारको भाग हो। मूसाले रुबेनको कुललाई तिनीहरूको वंश वंश अनुसार तिनीहरूलाई यसरी बाँडिदिएका थिए। तिनीहरूको सिमाना थियो अर्नोन खोलाको छेउमा भएको अरुयल र त्यही देशीका बीचको सहर र मेदबाका सारा टारदेखि लिएर हिसबोन र त्यस टारका सबै सहरहरू दिबोन बमोतबाल बेतपालमोन यहसा कदिमोक निपात किर्यातैन सिदमा र बेसीको डाँडामा बसेको सेरेक सिहार बेथओर पिसगाको भिरालो ठाउँ र बेथ यसिमोत समय टारका सबै सहरहरू र हिसबोनमा राज्य गर्ने इमोरीहरूका राजा सिहोनको सबै राज्य जसलाई मूसाले मिद्यानका सरदारहरू अर्थात् सिहोनसँग सन्धि गरेका त्यस देशमा बस्ने यदि रेकिम सुर हुर र रेबाका साथसाथै मारेका थिए। लडाईमा मारिएकाहरू बाहेक बौरका छोरा ईश्वरवाणी गर्ने बालामलाई पनि इस्राइलीहरूले तलवारले मारे।

साथ शहरहरू र गाउँहरूले नै हुन्। फेरि मुसाले मनुष्यको आधा कुललाई अर्थात मनुष्यका आधा सन्तानहरूलाई तिनीहरूको वंश वंश अनुसार तिनीहरूलाई यसरी बाँडिदिएका थिए। तिनीहरूको सिमाना थियो महनोमदेखि बासानसम्म। बासानका राजा ओकको सम्पूर्ण राज्य, बासानमा भएको याइरका सबै बस्तीहरू, जम्मी 60 शहर र गिलादको आधा भाग, अस्तरोत र एद्रई, बासानमा ओकका राजकीय शहरहरू, यी सबै मनुष्यका छोरा माकिरका सन्तानका निम्ति अर्थात माकिरका आधा सन्तानका निम्ति तिनीहरूको वंश वंश अनुसार दिइएको थियो। यरिहोको पूर्वपट्टि एर्दन पारी मोआबको मैदानमा मुसाले अधिकारको निम्ति बाँडेका भागहरू हुन्। तर लेवीको कुललाई मुसाले कुनै अधिकारको भाग दिएनन्। इजरायलका परमेश्वरले

सम्म चिट्ठा हालेर बाँडेका 9.5 पुलका भाग इलाजार पुजारी मुनका छोरा युसुर इसरायलका कुल नायकहरूले तिनीहरूलाई बाँडिदिए अनुसार इसरायलीहरूले कनान देशमा अधिकार गरेका यिनै ठाउँहरू हुन्। परमप्रभुले मूसाद्वारा ती 9.5 कुलका निम्ति आज्ञा गर्नुभएको अनुसार चिट्ठा हालेर तिनीहरूको भाग बाँडिदियो। पढाइ कुलहरूलाई त यर्दनपारी मूसाले अधिकार दिएकै थिए, तर लेवीहरूलाई चाहिँ तिनीहरूमध्ये कुनै हिस्सा उनले दिएका थिएन, किनभने युसेफका छोराहरू नै मनुष्य र इफ्राइमका 2 कुल थिए। लेवीहरूलाई बस्नलाई सहरहरू र तिनीहरूको वस्तुहरूलाई खर्चको निम्ति र माल सामानको निम्ति आसपासका जमिन बाहेक देशमा कुनै भाग दिएको थिएन। परमप्रभुले मूसालाई जसो आज्ञा गर्नुभएको थियो इसरायलीहरूले त्यसै गरेर देश बन्दा गरे। कालेबलाई युवन दिएका तब युदाका मानिसहरू गिलगालमा योसुका आए र अनजी एपुनेका छोरा कालेबले तिमीलाई भने, परमप्रभुले कादेश बढ्नेमा मेरो र तपाईँको बारेमा परमेश्वरका मानिस मूसालाई भन्नुभएको कुरा र तपाईँलाई थाहै छ। परमप्रभुका दास मूसाले कादेश बढ्नेबाट यस देशको भेद लिन मलाई पठाउँदा म 40 वर्षको थिएँ र मैले आफूले बुझे अनुसारको समाचार तिमीलाई ल्याइदिएँ। तर म सँगै जाने मेरा दाजुभाइहरूले मानिसहरूको मन भयभीत गराइदिए तापनि म त पूर्ण रूपले परमप्रभु आफ्ना परमेश्वरको पछि लागे। यसर्थ त्यसै दिन मूसाले शपथ खाएर मलाई यसो भने, तिम्रा खुट्टाले जुन ठाउँमा टेकेर आएका छौ त्यो निसन्देह तिम्रो र तिम्रा सन्तानको अधिकारमा सदाको निम्ति हुनेछ, किनभने तिमी पूर्ण रूपले परमप्रभु मेरा परमेश्वरको पछि लागेका छौ। अब हेर्नुहोस्, इसरायलीहरू राजस्थानमा घुमफिर गर्दा परमप्रभुले मूसालाई यो कुरा भन्नुभएको बेलादेखि अहिले 45 वर्ष बितिसक्यो र आफ्नो वचन अनुसार परमप्रभुले मलाई जीवित राख्नु भएको छ। अब हेर्नुहोस्, म आज 85 वर्षको भएको छु, त्यही मलाई मूसाले पठाएको दिनमा म जति बलियो थिएँ अहिले पनि उत्तिकै बलियो छु। लडाईको निम्ति बाहिर जानलाई मेरो ताकत त्यस बेला जति थियो अहिले पनि त्यति नै छ। यसकारण अब यो पहाडी देश मलाई दिनुहोस् जसको बारेमा परमप्रभुले त्यस दिन भन्नुभएको थियो, त्यहाँ अनाकीहरू रहन्छन्, उनीहरूका ठूला ठूला गढ भएका सहरहरू छन् भन्ने तपाईँले त्यस बेला सुन्नु भएकै थियो। परमप्रभुको सहायताद्वारा उहाँको वचन अनुसार म उनीहरूलाई धपाउनेछु। तब यहोशूले यपुन्नेका छोरा कालेबलाई आशिष दिए र तिनको अधिकारमा हेब्रोन दिए। यसकारण कनजी यपुन्नेका छोरा कालेबको अधिकारमा हेब्रोन आजसम्म भएको छ, किनभने तिनी पूर्ण रूपले इसरायलका परमेश्वरको पछि लागेका थिए। हेब्रोनको नाउँ पहिले किर्यत अर्बा थियो, यही अर्बा अनाकी

0: न्यूज एफएम 105.5 अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा प्रस्तुता मार्था राईको साथमा।
1: आज पनि म मार्था राई कार्यक्रम मनका कुराको साथमा उपस्थित भइसकेको छु। आज म जन्मस्थल गढबाट दार्जिलिङ सिटो र हाल कास्की जिल्लाको खरामा बस्ने हुने अस्टल अटल छिरिङ फिफोनको आफ्नो जीवनको उहाँले बताउनु गइरहेको थियो। त्यही भएर मेरो भेटेपछि उहाँले आफ्नो जीवनको उहाँसँग यसरी बताउनु भएको थियो। अस्टल अटल छिरिङ फिफोन यो जन्म भारत दार्जिलिङको सिटो सम्बन्ध 1986-26 भएको हो। हालमा कास्की जिल्ला पोखरा कसैलीमा बस्छु र लामाचौर मण्डलमा अस्टल सेवा गरिरहेको छु। म क्रिस्टियन परिवारमा जन्मे र हुर्की मेरो वास्तविक नाम अक्षम अटल छिरिङ फिफोन लेप्चा हो। सानोमा मैले बस्तीकै सिटो प्राइमेरी स्कुलमा पढे। युनिभर्सल इन्स्टिच्युटमा पढेका राजेन्द्र रुङ्गोङको घरमा रिभाइभल कार्यक्रम भएको थियो र जोर्डन चन्दन खानले वचनबाट प्रचार गर्नुभएको थियो। त्यो समयमा मैले पाप हुनु महसुस गरेँ।

आमाको योजनामा राख्नु भएको थियो। त्यतै कविता आत्माद्वारा आमाको बाबाबाट नै मलाई पढाइ चुने भयो अनि त्यो देशमा पठाउनु भयो। ब्रह्मप्रसाद प्रधानद्वारा रचित कीर्तिपुर भारत पाटन काठमाडौँ छन् सहर तिमीलाई तिम्रो भक्ति पारण प्रभु हाम्रो भन्ने गीत सुनेपछि मलाई त्यो ठाउँ कस्तो होला भन्ने कुरो भइरहेको थियो। र सितुङमाथि थाम डाँडामा चाहिँ नेपालको सेवाको लागि साथमा गएको थिएँ। त्यसै बेलामा डटकन अस्पताल रक्सोलमा तालिम गर्ने मौका पाएँ र असिस्टेन्ट सर्जनको सर्टिफिकेट पनि पाएँ। त्यसैको आधारमा पछि मैले नेपालमा आइरहेछन् अस्पतालहरूमा पनि काम गर्ने मौका पाएँ। त्यसपछि मत 1957 डिसेम्बरमा औचुलित शर्मिला रङ्गोङसँग मङ्गता सक्रिय स्थित स्थानीय मण्डलीमा अस्तरी मनभूमिको हातबाट मेरो पवित्र विवाह सुन्नु भयो। मलाई धेरैजनाले उत्साह दिनुभयो र मलाई साँच्चै नेपालको लागि खटाइएको रहेछु भन्ने निश्चित भयो। विवाह पश्चात हामीहरू नेपालको कार्यसेना आयौँ। पब्लिक हेल्थ प्याकेज लिएर आसपासको गाउँ गाउँमा पुगे। कुष्ठ रोगी र छेरीहरूको बिचमा सेवा गर्ने मौका पनि पाएँ। अस्पतालमा काम गर्दा मैले दिनको 18 घन्टासम्म काम गर्नु पर्दथ्यो। मेरो चाहना चाहिँ प्रभुमा केन्द्रित थियो कि प्रभुलाई पहिलो महिना दिने काम कहाँ पाइन्छ त मैले खोजेँ र प्रभुको महिना चाहिँ प्रचार प्रसारद्वारा उठाउने र नेपाली प्रति माया र प्रेम गर्छु भन्ने मेरो मनमा थियो। त्यसरी मलाई परमेश्वरले दुधाउँदै दुधाउँदै ल्याउनु भएको कुरा अहिलेसम्म मेरो मनमा ताजा छ। त्यही समयपछि भक्तपुरमा आएर श्री विनायक अस्पतालमा काम गर्न थाले। अस्पतालको नजिकै कृष्ण बहादुर दुवाडीको माइर छोरो रामचन्द्र तिमी र मेरो बेटी छोरोको राखेर कनिष्ठ मित्र हुन पुगे। त्यो समयमा रामचन्द्र तिमी 10 वर्ष पनि हुनुहुन्थ्यो। उहाँ बाल समितिमा आउने जाने गर्दा कहिले परमेश्वरमा विश्वास गर्नुभयो। उहाँ हुनुहुन्छ मेरो आत्मिकी माता पिता पनि उहाँ मेरो सासु ससुराली हुनुहुन्छ। त्यसपछि पोखराको लामा चौरको एक बोर्डिङ स्कुलमा पढाउने मौका पाएँ। त्यो समयमा मैले तिन पुस्ता नेपालका राजाहरू त्रिभुवन महेन्द्र र वीरेन्द्रसँग प्रत्यक्ष भेट्ने मौका पनि पाएँ। नेपाल क्याम्पस क्रिस्चियन फर क्राइस्ट एनसिसीले दिने सिकाउ र सिकाउनलाई भन्ने तालिममा चाहिँ श्रीमती हुने हो। 1983 परिवारलाई छाडेर ऋषिको सिकाले भारतको दण्डलमा गए। तालिमपछि नेपाल मलाई क्याम्पस क्रिस्चियन फर क्राइस्टका निर्देशक एडम रोङले पोखरामा पहिला पनि काम गरिरहेको र त्यसै ठाउँमा मण्डली साथी घर पनि भएको कारण सेवाकाई गर्न सजिलो होला भन्ने नियुक्त गरिदिनु भयो। त्यस बेला मण्डलीमा पास्टर एल्डर डिकन भन्ने खासदेखि थियो एउटै समिति हुन्थ्यो। त्यस अन्तर्गत मण्डली चल्दथ्यो र हामीले पनि त्यसरी नै मण्डली चलाएका थियौँ। त्यसै समयदेखि नै मलाई पास्टर बन्न थालिसकेको थियो। मण्डली परिवार विस्तार हुँदै गयो। यस समय एउटा असल गोठालोको आवश्यकता पनि महसुस भयो। म नेपाल क्याम्पस क्रिस्चियन क्राइस्टमा सेवारत भएको कारण पनि मण्डली चलाउन सक्छु भन्ने मण्डली परिवारले विश्वास भयो र पास्टर नियुक्त गर्नुभयो। त्यो कुरा नेपाल क्याम्पस क्रिस्चियन फर क्राइस्टका निर्देशक एडन रोङलाई अनुरोध गर्दा उहाँले अनुमोदन गर्नुभयो र 1986 मैले लामाचार मण्डलीको जिम्मेवारी पनि गर्दै आएको छु। म यस मण्डलीको पहिलो औपचारिक पास्टर पनि हुँ। त्यो सबै परमेश्वरको इच्छा थियो। त्यसरी मैले सुरकोट घारमी पुरनचौल र धम्पुस लगायतका क्षेत्रमा तीव्र रूपमा प्रचार प्रसार गरे। सबैसँग विश्वासीहरूको घर गर्न पुगे। त्यसैको परिणाम आज लामाचार मण्डलीले नयाँ सयौं विश्वासी प्राप्त गर्न सफल भएको छ। मलाई सुसमाचार प्रचार प्रसार गर्न माने खुसी र आनन्द लाग्दथ्यो किनभने ठू मेरो वरदान थियो। जब मण्डलीको जिम्मा मेरो हातमा आयो त्यसपछि लामाचौर मण्डली फर्स्ट आइर गयो। 1960 भारतको मिरिकमा बाइबल स्कुलमा पढ्ने मौका पाएँ। बाइबल स्कुल सकिएपछि फेरि तानसेनमा नै फर्के। 7 वर्ष रक्सोलमा, 12 वर्ष तानसेनमा, 3 वर्ष भक्तपुरमा र पोखराको बोर्डिङ स्कुलमा 7 वर्ष काम गरे। त्यसपछि मलाई परमेश्वरको सेवाकालमा बोलावट भयो र सबै छुटेर मण्डलीमा सफल गर्न थाले। 2046 सालको कुरा हो। राजनीति दलहरूले जनआन्दोलनको आदिदेखि सृजना गरिरहेका थिए। समस्याको ज्वाला दिन प्रतिदिन जन्किरहेको थियो। त्यसै क्रममा एक दिन दिउँसो करिब 4 बजेतिर सेवा तथा भेटघाटदेखि सन्दर्भमा लामाचौर चुकुमा आइपुगेको थिए। त्यही हो क्रिस्चियन लिडर भन्ने त्यहाँका स्थानीय मूल्यहरूले समूहले घेरा हालियो। मेरो सेतो कपाल र अनुहारमा अबिर रातो मुसो लगाइदिए। अगाडि र पछाडिबाट मुक्खा लगाएर पिटी बाइबलमा स्थिति हमला गरी

त्यस्तै समयमा मण्डलीको सदस्य जिङ्की बहिनीले तिनीहरूसँग प्रतिवाद गर्नु भएर छुरी दियो। उहाँले एउटा ट्याक्सीमा चढाएर मलाई मेरो घर कसेरीमा पठाइदिनु भयो र मेरो ज्यान जोगियो। मैले तिनीहरूलाई क्षमा दिए र कहिले पनि बदलाको भावना लिइन। यी संसारका मानिससँग म दाजिनु हुन्न र शत्रुको लागि प्रार्थना गर्नुपर्छ भन्ने मैले सिकेको कारण मेरो मनको पीडा र शारीरिक पीडा प्रभु यसैमा पोखे। यो कुरा घरमा कसैलाई पनि थाहा नहोस् भनेर अनुहार बलिदो लिएको मुसु र अबिर घरको नजिकै खोलामा धोएर गए। तर पछि गएर देख्ने मानिसहरूले सबैलाई बताइदिएपछि घर परिवारले पनि थाहा पाए। हामी दम्पतिलाई नै स्थानीय युवाहरूले सहयोग मागेर हैरान पार्थे।

कालो बत्ती बलिरहेको देख्दै थिए। त्यो चाहिँ मेरो लागि विश्वासीहरू हृदय प्रार्थना गरिरहेका रहेछन्। त्यो देखेपछि मल्लाई साहस आयो। त्यसपछि म हल्लिँदै परमेश्वरलाई धन्यवाद दिँदै थिएँ। एकजना नर्स आएर भनिन्, बाजे तपाईँ बुद्धिस्ट लामा हुनुहुन्छ? मैले उनलाई भने म क्रिस्चियन लामा हुन नि। त्यही दिनमा म पूर्ण रूपमा चङ्गाई पाएँ र घर फर्केँ। त्यो समयमा पनि परमेश्वरले मेरो जीवनमा सर्जी काम गर्नुभयो। मेरो यो विश्वासको कारण उहाँले

बोर्डिङमा काम गर्दा एकपल्ट प्रहरीहरू धर्म परिवर्तनको न्युमा पक्रन आएको थिए र त्यहाँका शिक्षकहरूले भन्नुभयो उहाँ भारत दार्जिलिङबाट आउनुभएको विदेशी हुनुहुन्छ, त्यसैले हामी जिम्मा लिन सक्दैनौ भनेपछि मलाई चाहिँ पक्रिन तर नेपाली साथीहरूलाई प्रहरीले लगे र कतिलाई धेरै कष्ट पनि दिए। भक्तपुरको सूर्य विनायकमा म जंगलमा घुम्न गएको थिएँ, त्यसै समयमा 10-15 मिटर फरकमा एउटा बाघ थियो। मलाई देखेर म प्रति आक्रमण गर्नुपर्ने थियो तर सिरु घारीको घाँसभित्र र आफै लुकियो। त्यसपछि मैले परमेश्वरलाई धन्यवाद दिएँ। अर्को रामपुरमा बाटोमा हिँडिरहेको थिएँ, एउटा अजिङ्गार खोलाको नजिकै पानी खान झरेको रहेछ र ओह्रालोमा डल्लो परेर झर्दो रहेछ। मेरै अगाडि एक ढुङ्गा जस्तो झर्यो, त्यसले पनि मलाई केही गरेन र जुन बाटो आएको थियो त्यही बाटो भएर गयो। त्यसबाट पनि मलाई परमेश्वरले बचाउनु भयो। हालेलुया। मैले नेपाल चर्चेज फेलोसिप क्षेत्रीय अध्यक्षको जिम्मेवारी सम्हाले जोशुवा तिवारीको कार्यकालपछि पश्चिमाञ्चल एनसीएफ नेपालको अध्यक्ष पदमा सेवाकारी गरे। म यस संस्थाको संस्थापक सदस्य पनि हुँ। त्यस्तै मेरो श्रीमती शर्मिला पनि एनसीएफ नेपाल दिदी बहिनीको पश्चिमाञ्चल संगतिको अध्यक्ष भई सेवाकारी गरिन्। जति मलाई दुःख कष्ट सतबाटहरू आयो त्यति मलाई उहाँसँग भएको सम्बन्धमा प्रभुले अझ बलियो बनाउनु भयो। म जस्तो फालिएको नफलेको व्यक्तिलाई परमेश्वरले यस्तो ठाउँमा राख्नु भएको छ। धन सम्पत्ति जग्गा जमिन रुपियाँ पैसा भन्दा परमेश्वरको छोरा छोरीको रूपमा राखेर मान इज्जत र आदर दिलाउनु भएको छ। यो नै मेरो जीवनको ठूलो आशिष हो। अर्को आशिष चाहिँ मेरो सेवाकाईलाई बलियो बनाउन मेरो श्रीमती शर्मिलाको ठूलो हात छ। हाम्रो जीवनमा धेरै परीक्षाहरू आए, धेरै बाल बच्चाहरू भएको कारण दुःख पनि थियो तर पनि उनीहरूले कहिले हार खाइनन्। मेरो सेवाकाईको लागि हृदय प्रार्थना गरिरहन्, पहिला क्रुस त्यसपछि मुकुट अवश्य पाइन्छ। परमेश्वरले मेरो जीवनमा यो दिनुभएको छ। मेरो नम्रता उत्साह र सेवाकाई देखेर यहाँका स्थानीयहरूले भन्छन् पोखरामा माछा पुछे हिमाल नहुनु र पोखरेलीहरू बीच अटन बुबा नहुनु उस्तै हो। यो देख्दा म आफैलाई एक प्रकारको खुसी लाग्छ। परमेश्वरलाई धन्यवाद होस्। मेरा 3 छोरा र 2 छोरी र थुप्रै नाति नातिना र पनाती पनातिनी समेत भइसकेका छन्। अहिले म परमेश्वरमा आनन्दित छु। परमेश्वरले मलाई नयाँ जीवन दिनुभएको छ। म पहिला नै मरिसकेको मान्छे, उहाँको सेवाकाई गर्ने मौका अहिलेसम्म दिनुभएको छ। मेरो परमेश्वर प्रभु येशू ख्रीष्टलाई धन्यवाद होस्। मेरो अन्तिम सास बहिनीले मेरो परमप्रभु परमेश्वर प्रभु येशू ख्रीष्टको नै म महिमा अनि प्रशंसा गर्ने

0: श्रोता मैले आज पास्टर रेभरेन्ड अटन छिरिङ पिपन बाबाको आफ्नो जीवन गवाही बताएको थिएँ। उहाँ सलोमी इतिमती दिदीको बाबा हुनुहुन्छ। मैले यो 2018 सालमा उहाँसँग प्रत्यक्ष आफ्नै घर पोखरामा गएर उहाँको जीवन गवाही प्रत्यक्ष मैले रेकर्ड गरेर अनि ट्यापमा उतारेकी थिएँ। अहिले उहाँ परमेश्वरको घरमा जानुभएको छ। जुन 18 2022 सालमा उहाँ प्रभुको घरमा जानुभएको छ। हवस् श्रोता, आज मेरो निराली समय सकिएको छ। यदि तपाईँहरूसँग पनि यस्तै श्रोताहरूलाई आशिषित बनाउने गवाही छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। यसको लागि हो मेरो प्रत्यक्ष व्हाट्सएप नम्बर 6085908136, 6085908136, 6085908136। इमेल एड्रेस हो rai.martha@gmail.com। फेसबुक हो मार्था राई जेनेसी। गड ब्लेस यू।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर

0: नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका विभिन्न 12 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। प्रिय श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी येशु ख्रीष्टको नम्रताको विषयमा हेर्नेछौ। सामान्यतया नम्रता भन्नाले आफैलाई अति नरम र लचिलो बनाएर अरू व्यक्तिसँग प्रस्तुत हुनु भन्ने बुझिन्छ, र यो गुण हरेक व्यक्तिमा हुनु अति आवश्यक छ। नम्रता मानिसको एक सर्वश्रेष्ठ गुण हो, जसले मानिसलाई समाजमा असल सम्बन्ध बनाउन महत्वपूर्ण भूमिका खेल्दछ। हो श्रोता, यही नम्रताको सम्बन्धमा येशु ख्रीष्टको नम्रताको विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ। प्रिय श्रोता, आउनुहोस्, येशु ख्रीष्टको नम्रतालाई बाइबलले कसरी पुष्टि गर्दछ अनि उहाँ एउटा परमेश्वर भइकन पनि मानिसको लागि किन उहाँ नम्र हुनुभयो त, आदि इत्यादि विषयमा पवित्र धर्मशास्त्र बाइबलमा आधारित रहेर आज तपाईँ हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय दाई हरि तपाईँ हाम्रो माझमा उपस्थित हुनुभएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोता मित्रहरूलाई म हरिको तर्फबाट अभिवादन, नमस्कार, जय मसीह। म आशा गर्छु तपाईँहरू सबैजना स्वस्थ हुनुहुन्छ अनि हाम्रो यस कार्यक्रमलाई सुनेर आध्यात्मिक लाभ उठाइराख्नु भएको छ। अनि हाम्रो यस कार्यक्रमको उद्देश्य तपाईँहरू सबैजनाले प्रभु येशूमाथि विश्वास गरिकन साँचो मुक्तिलाई अनुभव गर्नुहोस् भन्ने हो, र हामी चाहन्छौ कि प्रभु येशूले जुन तरिकामा हामीलाई प्रेम गर्नुभयो, प्रभु येशूले जुन तरिका हामीलाई जीवन दिन खोज्नुहुन्छ, त्यो सबै कुरा चाहिँ हामी सबैले अनुभव गरौं र प्रभु येशूको आशिषलाई हाम्रो जीवनमा लिन सकौं। अनि आज यसरी तपाईँको बीचमा फेरि एउटा विशेष सन्देश लिएर आउन पाउँदाखेरि म अति नै खुशी छु, र हाम्रो महान परमेश्वर जसले यावत थोकहरूलाई बनाउनुभयो, जसले दृश्य र अदृश्य सम्पूर्ण कुराहरूलाई रचना गर्नुभयो, उहाँलाई म मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु।

प्रिय श्रोता मित्रहरू, आज म तपाईँहरूको बीचमा फिलिप्पी 2:6-11 बीचको खण्ड हेर्न चाहन्छु। बाइबलमा प्रेरित पावल नामको एकजना व्यक्तिले लेखेको एउटा पत्र रहेको छ, जसलाई चाहिँ हामी फिलिप्पीको पुस्तक भनेर भन्दछौ। अनि यसै योभन्दा अगाडि पनि मैले तपाईँलाई बताएको थिएँ, बाइबल एकदमै अद्भुत पुस्तक हो र त्यहाँ हामीले हेर्यौं भने 66 एकदमै अचम्मका प्रकारका पुस्तकहरू हामी पाउँदछौ। अनि ती मध्ये एउटा पुस्तकको नाम रहेको छ फिलिप्पी। अनि आज त्यसैको एउटा खण्डबाट म तपाईँहरूको बीचमा चाहिँ प्रभु येशूको नम्रता भन्ने शीर्षकमा केही कुरा बताउन गइराखेको छु। अनि नम्रता भन्दाखेरि हामी के बुझ्छौं त, नम्रता भनेपछि व्यवहारमा र बोलीमा एकदमै आफू होच्याइनु अथवा आफैलाई एकदमै शिष्टतापूर्वक प्रस्तुत गर्नु भन्ने अर्थ चाहिँ लाग्दछ। अनि हामी सबैको एउटा स्वभाव छ कि हामी तिनै व्यक्तिहरूलाई रुचाउँछौ, हामी तिनै व्यक्तिहरूलाई प्रेम गर्छौ जो चाहिँ एकदमै नम्र स्वभावका हुन्छन्। तर नम्रता संसारमा भेट्नु त्यति सजिलो कुरा पनि छैन। हामी देख्दछौ आजभोलिको समाजमा छन् जसै हामी विकसित भइ राखेका छौं, जसै धेरै कुराहरूमा हामीले प्रगति गरिराखेका छौं, मानिसको स्वभाव एकदमै खस्रो टाइपको खस्रो प्रकारको हुँदै गइराखेको छ। अनि मानिस चाहिँ जति माथि बढ्छ नम्रता चाहिँ त्यति हराउँदै जान्छ अरे भन्ने पनि हामी समाजमा भनाइरहेको कुरा हामी पाउँदछौ। तर हामी आज हेर्नेछौ येशू ख्रीष्टको नम्रता।

जन्मनुभयो र मृत्युसम्म अर्थात क्रुसको मृत्युसम्म आज्ञाकारी रहनुभयो भन्ने कुरा यहाँ बताइएको हामी पाउँदछौ। प्रिय श्रोता मित्र, तपाईँले यो खण्डलाई मैले पढेको कुरालाई ध्यान दिएर सुन्नु भएको छ भने यहाँनिर चाहिँ येशु कति नम्र हुनुहुन्थ्यो अनि उहाँले कसरी नम्रताको साथमा जीवन बिताउनु भयो भन्ने कुरा चाहिँ स्पष्ट रूपमा उल्लेख गरेको कुरा हामी पाउँदछौ। नम्र भएर जिउनु त्यति सजिलो कुरा छैन, नम्र भएर जीवन यापन गर्नु हाम्रो लागि अति नै चुनौतीको कुरा हुन्छ। यदि हामी कसैलाई केही दुई चार शब्दहरू भनिदिउँ, कसैलाई चोट पुर्याउने शब्द हामीले प्रयोग गरिदियौं भने त्यो व्यक्तिले बदलामा उसलाई आफूलाई जति चोट लागेको छ त्यसको दोब्बर उसले बदला लिने कोसिस चाहिँ गर्छ। आज किन संसारमा हत्या हिंसा बढ्दैछ, आज किन संसारमा वैमनस्यताले धेरै ठूलो विकराल रूप लिएको छ, आज मानिसले मानिसलाई किन मानिसको दृष्टिकोणले हेर्दैन, यसको एउटा कुरा चाहिँ हो किनकि मानिसमा नम्रता भन्ने कुराको एकदमै कमी भएको छ। धेरैजनाहरूले नम्र जीवन जिउन चाहिँ चाहँदैनन्। किन? किनभने हामी आफैमा गर्व गर्दछौ, हाम्रो यो जीवनप्रति गर्व गर्दछौ। तर हामीले बुझ्नु पर्ने कुरा चाहिँ यो हो कि हामीसँग वास्तवमा स्थायी केही पनि छैन। आज तपाईँसँग जे छ त्यो एउटा तुवालो जस्तो हो, त्यो एउटा कुहिरो जस्तो मात्रै हो, वा त्यो एउटा हराइ जाने वस्तु जस्तो मात्रै हो जो तपाईँसँग केही क्षणभरको लागि मात्रै छ, आज मात्रै छ। तपाईँको मान मर्यादा, तपाईँको धन सम्पत्ति, तपाईँको इज्जत, तपाईँसँग भएको पैसा, तपाईँका सम्पूर्ण कुराहरू केवल आज वा भोलि मात्रै तपाईँसँग रहन्छन्। यस्तो समय आउनेछ जुन बेला तपाईँले ती सबै कुराहरू चाहिँ गुमाउनुहुनेछ। हामीसँग जे कुरा छ अर्थात तुवालो जस्तो कुराहरू, हराइ जाने कुहिरो जस्तो कुरा हामीसँग भए तापनि त्यही कुरामा हामी गर्व गरेर बसिराखेका हुन्छौ, त्यसैमा घमण्ड गरेर हामी जिइराखेका हुन्छौ, जसको कारणले हामी नम्र जीवन जिउन सक्दैनौ। हामीसँग भएको धन पैसाकोमा हामी घमण्ड गर्छौ जो एक दिन हराएर जानेछ, हामीसँग भएको ट्यालेन्टमा हामी घमण्ड गर्छौ जो नयाँ नयाँ ट्यालेन्टहरू आए भने, नयाँ प्रतिभाशाली व्यक्तिहरू आए भने हाम्रो प्रतिभाको कदर हुने छैन। यी सबैका बावजुद पनि हामी आफैमा घमण्ड गरिराखेका हुन्छौ। हामीसँग कुनै पनि कुरा स्थायी छैन। म तपाईँलाई दावी गरेर भन्न सक्छु हामीले जे पनि पाएका छौं यी सबै कुरा एकपटक निश्चय रूपमा नै हराएर जानेछन्। कुनै पनि कुरा स्थिर वा स्थायी चाहिँ यो दुनियाँमा छैन, सबै कुराहरू बदलिन्छन्। अनि त्यो अर्थमा चाहिँ हराइ जाने कुरामा पनि हामी घमण्ड गर्छौ र आफैलाई नम्र तुल्याउँदैनौ। तर तपाईँ यहाँ येशु ख्रिस्टको बारेमा विचार गर्नुहोस् जो महान परमेश्वर हुनुहुन्थ्यो, जसमा यहाँ भनेको छ सबभन्दा पहिले परमेश्वरको स्वरूपमा भएर पनि, वा मानिस होइन तर स्वर्गमा परमेश्वरको स्वरूपमा हुनुहुन्थ्यो, परमेश्वरको बराबरी हुनुहुन्थ्यो, वहाँ आफैमा परमेश्वरका सम्पूर्ण क्वालिटिजहरू, सम्पूर्ण गुणहरू, सम्पूर्ण स्वभावहरू उहाँमा चाहिँ थिए। त्यसको बावजुद पनि जब हामी येशुको बारेमा विचार गर्छौ यहाँ भनिएको छ उहाँले आफैलाई होच्याइकन कमाराको एउटा नोकरको रूप धारण गरेर मनुष्य भएर एउटा मानिस बनेर उहाँ चाहिँ जन्मनुभयो। त्योभन्दा अगाडि भनेको छ मृत्युसम्म अर्थात क्रुसको मृत्युसम्म उहाँ आज्ञाकारी रहनुभयो। योभन्दा ठूलो नम्रताको उदाहरण यो संसारमा अरू के हुन सक्छ? यदि तपाईँले नम्रताको उदाहरण खोजिराख्नु भएको छ, सबभन्दा नम्र व्यक्ति को थियो यो संसारमा भनेर हेरिराख्नु भएको छ भने येशु ख्रिस्ट भन्दा बाहेक तपाईँले अर्को व्यक्ति देख्नुहुने छैन। पक्कै पनि येशु ख्रिस्ट नै हाम्रो लागि नम्रताको, नम्र जीवनको सबैभन्दा उत्कृष्ट नमूना हुनुहुन्छ। अनि आज कति व्यक्तिहरूले येशु ख्रिस्टलाई विभिन्न दृष्टिकोणले हेर्दछन्। कति व्यक्तिको लागि येशु ख्रिस्ट एउटा महान शिक्षक हुनुहुन्छ, कति व्यक्तिको लागि येशु ख्रिस्ट एउटा परमेश्वर हुनुहुन्छ, कति व्यक्तिको लागि येशु ख्रिस्ट एउटा आदर्श नमूनाका जीवन जिउने एउटा व्यक्ति हुनुहुन्छ। यी सबैका बावजुद पनि यी सबै कुरालाई म नकार्दिन, हो उहाँ परमेश्वर पनि हुनुहुन्छ, उहाँ एउटा आदर्श व्यक्ति पनि हुनुहुन्छ, उहाँ एउटा महात्मा पनि हुनुहुन्छ, उहाँ एउटा महान शिक्षक पनि हुनुहुन्छ। त्यसको बावजुद येशु सबैभन्दा नम्र व्यक्ति पनि हुनुहुन्छ। यदि आज हामीले आफैलाई नम्र तुल्याइकन येशु ख्रिस्टको बारेमा जाँच्ने प्रयत्न गर्यौं भने, येशु ख्रिस्टको विषयमा अझै धेरै कुराहरू बुझ्ने कोसिस गर्यौं भने हामीले यो पाउनेछौ अन्तिममा हामी उहाँको चरणमा हुनेछौ। जस्तो यहाँ अगाडि भनिएको छ, त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशु
प्रभुको नाउँमा घुँडा टेक्नु पर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रिस्तलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। यो पवित्र बाइबलको वचन हो। पवित्र बाइबलका वचनहरू चाहिँ ऐतिहासिक रूपमा विभिन्न तरिकामा पुष्टि भएका छन्। हामी विश्वास गर्दछौ बाइबल चाहिँ परमेश्वरको वचन हो अनि महान ईश्वरको वचनले यो दावी गरेको छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रिस्तलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। आज तपाईँले मेरो सामुन्ने यो प्रश्न छ कि तपाईँले त्यो नम्र व्यक्ति येशू ख्रिस्तलाई, कि तपाईँले त्यो सबैभन्दा नम्र ईश्वर येशू ख्रिस्तलाई तपाईँको मुक्तिदाताको रूपमा ग्रहण गर्नुभएको छ? हाम्रो सामुन्ने यो प्रश्न रहेको छ। जस्तो यहाँ भनेको छ, र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रिस्तलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। अनि आज संसारमा सबैभन्दा ठूलो जनसंख्या चाहिँ ख्रिस्टियनहरूको जनसंख्या रहेको छ। विश्वका थुप्रै देशहरूलाई चाहिँ क्रिस्टियन देशको रूपमा घोषणा गरिएको छ। आज संसारका यत्रा मानिसहरूले, संसारका यत्रा देशहरूले चाहिँ किन येशू ख्रिस्तलाई पछ्याए होलान्? हाम्रो मनमा यो प्रश्न आउनुपर्छ।

0: छैन र उहाँ भन्दा उत्तम नमूना यो संसारमा अर्को कोही पनि छैन। यदि तपाईँ र हामी यो जीवनमा आशिष पाउन चाहन्छौ, यदि तपाईँ र हामी यो जीवनमा उत्तम नमूना खोजिराखेका छौं, यदि हामी कसैलाई हेरेर जिउन चाहन्छौ भने हामीले येशू ख्रीष्टलाई हेरेर जिउनु पर्छ। उहाँ भन्दा बाहेक अर्को कुनै रोल मोडल हामीले पछ्याउन लायकको उदाहरण यो संसारमा चाहिँ छैन। आज मान्छेले कतिले सलमान खानलाई हेरिराखेका छन्, कतिले शाहरूख खानलाई हेरिराखेका छन्, कतिले विभिन्न आफ्ना तरिकामा विभिन्न कलाकारहरूलाई विभिन्न सेलिब्रेटीहरूलाई हेरिराखेका छन्, उनीहरूलाई आफ्नो नमूना बनाउन चाहन्छन्। तर तिनीहरूको जीवनमा पनि खोट रहेको छ, ती सेलिब्रेटीहरू ती हस्तीहरूको जीवनमा पनि विभिन्न कमजोरीहरू रहेका छन्, तिनीहरू पनि विभिन्न समयमा चुक्ने गर्दछन्। तर जब तपाईँ येशू ख्रीष्टको बारेमा विचार गर्नुहुन्छ, तपाईँहरू सबैलाई आजको यो समय मेरो अनुरोध छ, तपाईँले बाइबलमा पढ्नुहोस्। बाइबलमा मत्ती मर्कुस लुका र योहन्ना नामक यी चारवटा पुस्तकहरूमा येशू ख्रीष्टको जीवन एकदमै अक्षर छ बयान गरेको हामी पाउँदछौ। जब तपाईँले यी खण्डहरूमा हेर्नुहुन्छ, येशू ख्रीष्टलाई एकदमै असल तरिकामा त्यहाँ हामी उल्लेख गरेको पाउँदछौ। उहाँको जीवनको विषयमा सठिक जानकारी हामी त्यहाँ पाउँदछौ। तपाईँले विश्वास गरिकन त्यसलाई पढ्नुहोस् भनेर म भन्दिन, तपाईँले त्यसलाई प्रत्येक कोणबाट प्रत्येक कुना कुनाबाट तपाईँले त्यसलाई विश्लेषण गर्नुहोस् अनि तपाईँले अन्तिममा पाउनुहुनेछ कि वास्तवमा येशू ख्रीष्ट भन्दा उत्तम अर्को कुनै व्यक्ति चाहिँ यो संसारमा रहेन छ, जसले हामीलाई हाम्रा पापहरूबाट बचाइकन हामीलाई मुक्ति दिन सक्नुहुन्छ, हामीलाई आनन्द दिन सक्नुहुन्छ, हामीलाई शान्ति दिन सक्नुहुन्छ। त्यो केवल येशू ख्रीष्ट नै हुनुहुन्छ। अन्तिममा तपाईँ सबैलाई मेरो अनुरोध छ, त्यो नम्र व्यक्ति, त्यो नम्र ईश्वर जसले स्वर्ग छोडेर यो संसारमा तपाईँ र मलाई बचाउनको लागि आउनुभयो, उहाँमाथि विश्वास गर्नुहोस्। मेरो व्यक्तिगत अनुरोध तपाईँलाई यही छ, मैले येशू ख्रीष्टमाथि विश्वास गरेको छु अनि येशू ख्रीष्टले मेरो जीवनलाई बदलिनु भएको छ, परिवर्तन गर्नुभएको छ, उहाँले मलाई नम्र तुल्याउनु भएको छ, उहाँले उहाँको महिमाको लागि मलाई प्रयोग गरिराख्नु भएको छ। यस्तै प्रकारको अनुभव जब तपाईँले येशू ख्रीष्टमाथि विश्वास गर्नुहुन्छ तपाईँले पाउनुहुनेछ। अनि आजको यस कार्यक्रमबाट तपाईँ सबैलाई म अनुरोध गर्न चाहन्छु, प्रभु येशूलाई तपाईँको जीवनमा आउने मौका दिनुहोस्। उहाँ ढोकामा आएर उभिराख्नु भएको छ, तपाईँको हृदयको ढोकामा आएर तपाईँसँग बातचित गर्न चाहनुहुन्छ, तपाईँसँग मित्रता गाँस्न चाहनुहुन्छ। तर प्रश्न यही हो कि तपाईँले तपाईँको हृदयको ढोका चाहिँ येशू ख्रीष्टको लागि तयार गर्नुभएको छ कि छैन। सबैलाई मेरो अनुरोध छ, तपाईँको हृदयको ढोका खोलिदिनुहोस्, येशूसँग संगति गर्नुहोस्, येशूसँग मित्रता गाँस्नुहोस्। तपाईँको जीवनको सबैभन्दा उत्तम मित्र उहाँ बन्नुहुनेछ, जसले तपाईँलाई यो जीवनमा पनि प्रशस्त आशीर्वाद दिनुहुनेछ र साथै मृत्युपछिको त्यस अनन्त यात्रामा पनि उहाँ तपाईँ सँगै हुनुहुनेछ। आजको यस सन्देशबाट महान परमेश्वरले हामी सबैमाथि आफ्नो आशिष दिनुभएको होस्। धन्यवाद।
1: धन्यवाद दाई हरिलाई, साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले धेरै महत्वपूर्ण शिक्षा पाउनु भएको छ। श्रोता, संसारका हरेक पापी व्यक्तिको निम्ति येशू ख्रीष्ट हदेसम्म नम्र हुनुभयो अनि वचनमा भने जस्तै उहाँ क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो, अर्थात नम्र हुनुभयो। यो सबै तपाईँ हामी प्रत्येक व्यक्तिको उद्धार र मुक्तिको लागि थियो। स्वर्गको जुन योजना अनुसार उहाँ यस धरतीमा आउनुभयो, सोही योजना अनुसार मानिस जातिले आफ्नो पापको लागि सहनु पर्ने अत्यन्तै पीड़ादायक, हृदय विदारक, दुःख, पीड़ा, अपेलना सहन तयार हुनुभयो। यो सबै उहाँको नम्रताको महान कार्य थियो। जो नम्रता उहाँले देखाएको कारण मानिसले अनन्तसम्म आफ्ना पापका खातिर भोग्नु पर्ने दुःख कष्टलाई एकैचोटि सहनुभयो अनि अन्त्यमा क्रूसमा मानिसकै पाप धुनलाई आफ्नो रगत बगाउनुभयो। आज त्यही रगतले संसारका हरेक मानिसलाई उसका प्रत्येक पाप र अधर्मबाट छुटकारा दिएको छ। अनि हामीले इतिहासलाई हेर्ने हो भने थुप्रै नम्र योद्धाहरू भेटाउन सक्छौ, तर येशू ख्रीष्टको जस्तो नम्रता हामी कहिले पनि भेटाउन सक्दैनौ। यो नै येशू ख्रीष्टको नम्रताको महान उदाहरण हो। त्यसैले श्रोता, यदि हामी साँच्चीकै नम्र छैनौ भने नम्र हुने कोशिश गरौ अनि उहाँको नम्रताको जीवनबाट पाएको उद्धारलाई आत्मसात गरौ र आफ्नो जीवनलाई पनि नम्र बनाउँदै उहाँमा जिउने संकल्प गरौं। प्रिय श्रोता, तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा पनि सम्पर्क गर्नुहोला।

सक्नुहुनेछ। त्यसै गरी हाम्रो कार्यक्रमको सम्पर्क नम्बर रहेको छ 98580 37 454। सम्पर्क नम्बर फेरि एक पटक 98580 37 454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाई निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यो सारा बोझले तपाईँका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई श्री क्रिस्टको नाममा न्यानो अभिवादन, साथै जयमश्री। म अनिल सुनामको तर्फबाट अनि आजको यो वचनको सेवकाईमा म तपाईँहरूलाई स्वागत गर्न चाहन्छु प्रियहरू। अनि आज म जुन विषयमा चर्चा गर्न गइराखेको छु प्रियहरू, यो विषयले तपाईँ र मेरो आत्मिक जीवनलाई पनि छुनेछ, यो विषयले तपाईँ र मेरो व्यवहारिक जीवनलाई पनि छुनेछ, र यो विषयले तपाईँ र मेरो नैतिकताको जीवनलाई पनि छुनेछ भनेर म बताउन चाहन्छु। अनि यो विषयले तपाईँ र मेरो दैनिक जीवनलाई पनि मूल्याङ्कन गर्नेछ प्रियहरू। यो संसारमा धेरै मानिसहरूले चाहिँ राम्रो बोली पनि बोलिराखेको छन् र नराम्रो बोलीहरू पनि बोलिराखेको छन् प्रियहरू। तपाईँलाई मैले यो भन्दै गर्दा तपाईँले बुझिसक्नुभयो होला, आज म बोलीको शक्ति अथवा पावर अफ स्पिचको बारेमा बताउन चाहन्छु प्रियहरू। यो संसारमा धेरैजना सकारात्मक बोली बोल्ने मान्छेहरू तपाईँले पाउन सक्नुहुन्छ, जसले चाहिँ उत्साहको कुरालाई बोल्दछन्, जसले जीवनको कुरालाई बोल्दछन्, जसले शान्ति, प्रेम र आशाको कुरालाई बोल्दछन् प्रियहरू। यो विषय बोल्ने व्यक्तिहरू चाहिँ प्रियहरू, उनीहरू चाहिँ शक्तिशाली बोल्ने व्यक्तिहरू हो प्रियहरू। यति मात्र होइन, तपाईँ र मैले येशूको जीवनलाई हेर्यौँ भने नि, जब येशू ख्रीष्टले बोल्नुभयो, येशू ख्रीष्टले मान्छेहरूलाई सान्त्वना दिनुभयो, मान्छेहरूलाई आशा दिनुभयो र मान्छेहरूलाई उत्साह दिनुभयो, र त्यो कुराले चाहिँ मान्छेहरूलाई परिवर्तन गरेको छ, एउटा नयाँ आयुमा छिर्नलाई सहायता गरेको छ प्रियहरू। त्यति मात्र होइन, यो संसारमा नकारात्मक बोल्ने मान्छेहरू पनि तपाईँ र मैले धेरै चोटि भेट्छौ, जसले घृणाको कुरालाई बोल्दछ, जसले अपमानको कुरालाई बोल्दछ, जसले मृत्युको कुरालाई बोल्दछ। तपाईँ र मैले बाइबलमा हेर्यौँ भने एकदमै नकारात्मक कुरा बोल्नेमा चाहिँ तपाईँ र मैले शैतानलाई पाउँछौ, जसले चाहिँ झुटको कुरालाई बोल्यो, जसले चाहिँ भ्रमको कुरालाई बोल्यो, जसले चाहिँ विरोधको कुरालाई बोलेको कुरालाई हामी पाउँछौ प्रियहरू। यदि तपाईँ र म चाहिँ शक्तिशाली बोल्ने मान्छे छौ भने परमेश्वरले त्यस्तो व्यक्तिलाई मन पराउनुहुन्छ प्रियहरू। तपाईँलाई भन्यो एउटा कुरा चाहिँ साँचो हो, तपाईँ र मलाई मान्छेहरूले कस्तो व्यवहार गर्यो भन्ने कुरा हामी त्यति याद गर्दैनौ, तर हामीले जीवनकालभरि मान्छेहरूले लगाएको वचनलाई, मान्छेहरूले बोलेका बोलीहरूलाई चाहिँ हामीले वास्ता गर्छौ प्रियहरू। अनि यसको मतलब चाहिँ प्रियहरू, बाइबलले हामीलाई यो कुरा बताउँछ, तपाईँ र मैले चाहिँ शक्तिशाली बोली बोल्नु पर्छ।

किन भन्दै गर्दा चाहिँ नि प्रियहरू, परमेश्वर पिता हाम्रो जो येशु ख्रीष्ट हुनुहुन्छ, उहाँले आफ्नो सेवकाईभरि चाहिँ शक्तिशाली कुरा गर्नुभयो, जीवनको कुरा गर्नुभयो, उहाँको बोलीलाई सुनेर मान्छेको प्राण आत्मा र शरीरले परिवर्तन भएको कुरा हामीले पाउँछौ। जब तपाईँ र मैले हितोपदेश 18:21 हेर्यौँ भने यहाँनिर सोलोमन राजाले शक्तिशाली कुरा लेखेको छ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानु पर्छ भन्ने कुरा यहाँनिर बताएको छ। यदि पुरानो करारमा हेर्यौँ भने बोलीलाई एकदमै शक्तिशाली रूपमा आदर गरिन्थ्यो र प्रयोग गरिन्थ्यो। किन भन्दै गर्दा तपाईँ र मैले उत्पत्ति 1:2 हेर्नुभयो भने परमेश्वरले बोलीद्वारा यो संसार ब्रह्माण्डलाई सृष्टि गर्नुभयो। यसको मतलब बोलीले चाहिँ प्रत्येक कुरा चाहिँ के गर्न सक्छ, सृजना गर्न सक्छ भन्ने कुरा पनि हामीले थाहा पायौं। जब म तपाईँलाई यो हितोपदेशको पुस्तक 18:21 अलिकति ब्याकग्राउन्ड बताउन चाहन्छु। जब तपाईँ र मैले पुरानो करारमा हेर्यौँ भने बोली चाहिँ एकदमै महत्वपूर्ण हुन्थ्यो प्रियहरू। जसरी एउटा बुवाले आफ्ना छोराछोरीलाई आशिष दिँदै गर्दा त्यो आशिषले चाहिँ के गर्थ्यो, कार्य गर्थ्यो प्रियहरू। अनि त्यो बोली चाहिँ नि प्रियहरू रियालिटीमा भएर आउँदथ्यो। अनि यो कुरा चाहिँ सोलोमन राजाले बुझेको छ र उसले यो कुरालाई पनि अनुभव गरेको छ। हाम्रो जीवनबाट हामीले शक्तिको कुरा बोल्छौ, जीवनको कुरा बोल्छौ कि मृत्युको कुरा बोलिराखेको छौ भन्ने कुरा तपाईँ र मैले बुझ्नु पर्छ प्रियहरू। अनि तपाईँलाई यो पनि बताउन चाहन्छु, कोही व्यक्तिसँग बोल्दै गर्दा चाहिँ नि प्रियहरू, तपाईँ र मैले जीवनमा धेरै कुराहरू गर्न सक्छौ भने हामीलाई महसुस हुन्छ। तर केही व्यक्तिलाई बोल्दै गर्दा चाहिँ नि तपाईँलाई के पनि महसुस हुन्छ भन्दा, म जस्तो नराम्रो र म जस्तो काम नलाग्ने र म जस्तो कमजोर कोही पनि रहेन रहेछ भन्ने बनाउने व्यक्तिहरू पनि तपाईँले भेट्नुहुन्छ। तर म तपाईँलाई उत्साह दिन चाहन्छु, जसले तपाईँलाई निराश बनाउने बोली बोल्छ नि त्यो मानिसहरूबाट आज नै तपाईँले अलग हुनु चाहिँ असल कुरा हो प्रियहरू। यति मात्र होइन, यही जीवन र मृत्युको कुरा नै म तपाईँलाई चर्चा गर्न चाहन्छु प्रियहरू। बोलीको शक्ति चाहिँ नि प्रियहरू जीवन र मृत्यु भनेर यहाँनिर सोलोमनले बताइराखेको छ। अनि पहिलो कुरा चाहिँ के हो भन्दा, जीवनको कुरा बोल्ने व्यक्तिले चाहिँ जीवन दिन सक्छ प्रियहरू। किन यो कुरा म भन्दैछु भन्दा चाहिँ नि प्रियहरू, धेरै चोटि तपाईँ र मलाई शरीरमा मार्ने मान्छेहरू हामी भेट्दैनौ होला, तर आत्मामा तपाईँ र मलाई मार्ने व्यक्तिहरू छन्। कसरी भन्दै गर्दा चाहिँ बोलीद्वारा प्रियहरू। अनि यो कुरा तपाईँ र मैले बुझ्नु पर्छ। हितोपदेश 16:24 यसरी भन्छ, मिठो वचनहरू

पुर्याउँछ भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नु पर्छ। यो कुरा याकुबले बुझेको छ, त्यही भएर उसले यस्तो भन्छ, याकुब 3:6 यसरी भन्छ, जिब्रो एउटा आगो नै हो, यो शरीरको अङ्गहरू मध्ये अधर्मको एउटा दुनिया नै हो, यसले सारा शरीरलाई दूषित पार्छ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्छ भन्ने कुरा यहाँनिर याकुबले बुझेका छन्। तीहरू कति धेरै सम्बन्धहरू चाहिँ नि हाम्रो बोलीको कारणले फुटिराखेको छ, कतिजना मान्छेलाई पीडा चाहिँ नि हाम्रो बोलीको कारणले पीडा दिइराखेको छ प्रियहरू। अनि यो बोली चाहिँ नि प्रियहरू, यो बोली चाहिँ मान्छेलाई मार्नको लागि होइन, सम्बन्ध बिगार्नको लागि होइन, यो बोली चाहिँ मान्छेलाई बनाउनको लागि हो, यो बोली चाहिँ मान्छेलाई सुधार्नको लागि हो, यो बोली चाहिँ परमेश्वरको शक्तिशाली कुरा बोल्नको लागि हो प्रियहरू। यो बोली चाहिँ कतिचोटि हामी के गर्छौँ भन्दा चाहिँ नि बोली चाहिँ झुटको बोल्नको लागि हामी प्रयोग गर्छौँ प्रियहरू। कतिचोटि चाहिँ नि हाम्रो बोली चाहिँ जाल झेलको लागि हामी प्रयोग गर्छौँ, कतिचोटि हाम्रो यो बोली चाहिँ कुरा काट्नको लागि प्रयोग गर्छौँ। यदि हामीले यो बोलीलाई यसरी गरिराखेको छौँ भने चाहिँ नि हाम्रो जीवनमा चाहिँ मृत्युको बोलीहरू हामीले निकालिराखेको छ प्रियहरू। म तपाईँलाई एउटा घटना बताउन चाहन्छु। एकजना बहिनी हुनुहुन्थ्यो प्रियहरू, अनि त्यो बहिनी चाहिँ एसएलसीमा राम्रो अङ्क ल्याउन सक्नु भएन, तर उहाँको आमा बुवाले चाहिँ उहाँलाई गाली गरेको कारण चाहिँ उहाँले सुसाइड गर्नुभयो प्रियहरू। किन यो कुरा म भन्दैछु भन्दा चाहिँ नि हामीले कस्तो बोली बोलिराखेको छौँ प्रियहरू एकदमै महत्वपूर्ण छ। यदि हामीले घाउ दिने, चोट दिने, मृत्युसम्म पुर्याउने बोली बोलिराखेको छौँ भने नि परमेश्वरले त्यस्तो मानिसहरूको न्याय गर्नुहुन्छ प्रियहरू। यो मुख चाहिँ मृत्युको कुरा बोल्नको लागि होइन, यो मुख चाहिँ शक्तिको कुरा बोल्नको लागि हो भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नु पर्छ। यदि हाम्रो बोलीमा चोटहरू, अरूलाई पीडा दिने, अरूलाई हिँडा गर्ने हामी बोली बोलिराखेको छौँ भने चाहिँ नि यो बोली चाहिँ परमेश्वरबाट आउँदैन, यो बोली चाहिँ शैतानबाट आउँछ प्रियहरू। जब हाम्रो बोली ठिक हुँदैन, त्यसले चाहिँ फुटलाई लिएर आउँछ, त्यसले चाहिँ झुटलाई लिएर आउँछ, त्यसले चाहिँ एकदमै कोलाहललाई लिएर आउँछ भन्ने कुरा चाहिँ तपाईँ र मैले बुझ्नु पर्छ। तर तपाईँ र मैले नि प्रियहरू सही बोली बोल्यौँ भने चाहिँ त्यसले चाहिँ शक्तिशाली कुरालाई लिएर आउँदछ प्रियहरू। म नै मेरो जीवनमा पनि मैले धेरै अनुभव गरेको छु प्रियहरू, जब मेरो विवाहको समय आयो, कतिजनाले मलाई नराम्रो भने, तर त्यो बोली सुन्दै गर्दा नि मेरो जीवनमा त्यो बोलीहरूले पीडा नै दिइराख्छ। तर म तपाईँलाई भन्दिउँ प्रियहरू, यदि तपाईँसँग सही बोली बोल्ने व्यक्तिहरू तपाईँले पाउनु भयो भने नि तपाईँ हुनुहुन्न, तपाईँको जीवनबाट येशु ख्रीष्ट प्रकटीकरण हुन थाल्नुहुन्छ प्रियहरू। कतिचोटि नराम्रो बोली बोल्दै गर्दा चाहिँ नि प्रियहरू यसले परमेश्वरको महिमा हुँदैन प्रियहरू, यसले चाहिँ शैतानको महिमा हुन्छ प्रियहरू। अनि एउटा कुरा तपाईँ र मैले बुझ्नु पर्छ प्रियहरू, सही बोलीले चाहिँ नि सम्बन्धलाई निर्माण गर्छ प्रियहरू, सही बोलीले चाहिँ सम्बन्धलाई शक्तिशाली बनाइराख्छ भन्ने कुरा पनि तपाईँ र मैले थाहा गर्नुपर्छ प्रियहरू। सकारात्मक बोली जब हामी बोल्न थाल्छौँ नि प्रियहरू, सम्बन्धहरू सुध्रिँदै जान्छ प्रियहरू। यो कुरा तपाईँ र मैले बुझ्नु पर्छ। अनि सकारात्मक बोलीले चाहिँ क्षमाको कुरालाई बोल्दछ, मिलापको कुरालाई बोल्दछ, प्रेमको कुरालाई बोल्दछ। कतिचोटि प्रियहरू तपाईँ र मेरो वचन लाउने बानी छ होला, कतिचोटि तपाईँ र मेरो प्याच प्याच भन्ने बानी छ होला, तर तपाईँले बुझ्नु पर्छ, तपाईँले बोलिराखेको बोली नै अरूको लागि काँडा भनेर हृदयमा बिजिराखेको हुन्छ। अनि त्यो कुराले चाहिँ के गर्छ भन्दै गर्दा नि तपाईँ सही बोल्ने व्यक्ति हुनुहुन्न भने तपाईँदेखि मान्छेहरू टाढिन थाल्छन् प्रियहरू। तपाईँबाट जब मान्छेहरू टाढिन थाल्छन्, तपाईँ र मैले बुझ्नु पर्छ, मैले सम्बन्ध निर्माण गरिराखेको छुइनँ, तर मैले सम्बन्धहरू भत्काइराखेको छु भनेर। जब तपाईँ र मैले नकारात्मक बोलीले चाहिँ नि प्रियहरू सम्बन्धलाई भाँडिन्छ प्रियहरू, नकारात्मक बोलीहरूले चाहिँ मण्डलीलाई पनि के गर्छ, फुट ल्याउँछ प्रियहरू। यदि हामी साँच्चै नै परमेश्वरको स्वरूपमा बनिएको हौ भने हामीले सही बोली बोल्न आवश्यक छ प्रियहरू। येशु ख्रीष्टको जीवनमा हेर्नुभयो भने नि येशु ख्रीष्टले सही कुराहरू

0: राखेको सबैहरू, उहाँले अनावश्यक कुराहरू बोल्नु भएन। उहाँको बोली प्रत्येक शब्द र प्रत्येक वचन चाहिँ शक्तिशाली थियो उहाँको जीवनमा भन्ने कुरा हामीले थाहा गर्नुपर्छ। प्रियहरू, कतिचोटि नि तपाईँलाई खुसी हुँदै गर्दा पनि, तपाईँ दुःखी हुँदै गर्दा पनि तपाईँको मुखबाट चाहिँ असलै बोली निस्केको परमेश्वरले चाहनुहुन्छ प्रियहरू। अनि अर्को कुरा चाहिँ नि हाम्रो बोलीलाई हामीले नियन्त्रण गर्नुपर्छ प्रियहरू। यदि हामीले हाम्रो बोलीलाई नियन्त्रण नगर्दै गर्दा हामी ठुलो ठुलो समस्यामा परेका छौँ होला। तपाईँ र मेरो बोलीलाई तपाईँ र मैले नियन्त्रण गर्नुपर्छ। जहाँ पायो जे पायो त्यही बोल्नु हुँदैन प्रियहरू। तपाईँ र मैले बोल्नु भन्दा पहिले तीन चोटि सोचेर बोल्नु पर्छ। किन भन्दै गर्दा याकुब 3:2-10 यसरी लेखेको छ, किनभने हामी धेरै भूल गर्दछौ। जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन त्यस मानिसले आफ्नो सारा शरीरमा पनि लगाम लगाउँछ र त्यो सिद्ध मानिस हुन्छ भनेर यहाँनिर याकुबले सिकाएका छन् प्रियहरू। तपाईँ र मैले सही समयमा सही कुरा बोल्नु आवश्यक छ प्रियहरू। तपाईँ र मैले जे पाए त्यही बोल्नु हुँदैन, किनभने तपाईँ र म चाहिँ परमेश्वरको प्रतिबिम्बित भएको कारण, परमेश्वरलाई हामीले रिप्रेजेन्ट गरेको कारण चाहिँ हामीले हाम्रो बोलीलाई नियन्त्रण गर्न आवश्यक छ प्रियहरू। किन भन्दै गर्दा चाहिँ हाम्रो बोलाइबाट हामी कति आत्मिक परिपक्व छौँ भन्ने कुरा चाहिँ स्पष्ट हुन्छ प्रियहरू। धेरै बोल्ने मान्छेहरूलाई मानिसहरूले के गर्दैनन्, मन पराउँदैनन्। यो कुरा पनि तपाईँ र मैले बुझ्नुपर्छ नि। यो कुरा पनि म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। धेरै बोल्ने मान्छेले चाहिँ नि अरूलाई बिरामी बनाउँछ भने सुन्ने मान्छेले चाहिँ अरूलाई निको बनाउँछ। तपाईँ धेरै बोल्नुहुन्छ भने मान्छेहरूले तपाईँलाई पत्ताउँदैनन् प्रियहरू। धेरै बोल्नुहुन्छ भने तपाईँको जुन ओजन, तपाईँको जुन गहनता हुनुपर्छ नि त्यो हुँदैन प्रियहरू। अनि तपाईँ र मैले आफ्नो बोलीलाई नियन्त्रण गर्नुपर्छ। मैले यो कुरालाई त्यतिकै बोलिराखेको छुइनँ। जब तपाईँले गलाती 5:22-23 हेर्नुभयो भने त्यहाँनिर प्रेमको कुरा, दयाको कुरा, सहनशीलताको कुरा भनिएको छ। त्यो कुरा चाहिँ तपाईँ र मेरो जीवनमा प्रकटीकरण हुनुपर्छ। यदि हामी साँच्चै नै परमेश्वरलाई प्रेम गर्छौँ भने हाम्रो जीवनबाट पवित्र आत्मा अनुसारको बोली निस्किनु पर्छ भन्ने कुरा चाहिँ म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि अर्को कुरा चाहिँ नि तपाईँले बोलेको शब्दको फल तपाईँ र मैले पक्कै पनि पाउँछौ प्रियहरू। जब तपाईँ र म चाहिँ बोल्छौ, त्यो कुराले कि त सकारात्मक कुरालाई लिएर आउँछ कि त नकारात्मक कुरालाई लिएर आउँछ प्रियहरू। याकुबले यो कुरालाई बुझेको छ, जसले जिब्रोलाई नियन्त्रण गर्दैन उसको धर्म व्यर्थ हुन्छ भन्ने कुरालाई याकुबले बताएका छन्। यसको मतलब चाहिँ प्रियहरू, तपाईँ र मैले आफ्नो जिब्रोलाई लगाम लगाउनु पर्ने रहेछ। तपाईँ र मेरो मुखबाट, बोलीबाट, जिब्रोबाट चाहिँ शक्तिशाली कुरा चाहिँ निस्किनु पर्ने रहेछ प्रियहरू। कतिचोटि अहिले मण्डलीमा पनि यो कुरा देख्छौ, जताततै निराशका बोलीहरू हामी सुन्छौ। तर निराशको बोली चाहिँ नि दुष्टदेखि आउँछ, तर शक्ति र उत्साहको बोली चाहिँ परमेश्वर येशु ख्रीष्टबाट आउँछ भन्ने कुरा तपाईँ र मैले बुझ्नु पर्छ प्रियहरू। अनि म भन्दै थिए, तपाईँ र मैले बोलेका हरेक वचनहरूको चाहिँ लेखा जोखा हुनेछ भनेर वचनले बताउँछ। मत्ती 12:36 हेर्नुभयो भने यसरी लेखिएको छ, मानिसहरूले बोलेका प्रत्येक व्यर्थ शब्दको हिसाब न्यायको दिनमा दिनुपर्छ। यसको मतलब तपाईँ र म बोल्दै गर्दा पनि होसियार साथ बोल्नुपर्छ, परमेश्वरको वचनको आधारमा बोल्नु पर्ने रहेछ प्रियहरू। न्यायको दिनमा चाहिँ तपाईँ र मैले बोलेका व्यर्थ कुराहरू चाहिँ के हुनेछन्, खुल्नेछन् भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्नु पर्ने रहेछ प्रियहरू। कतिजना नि प्रियहरू, मैले यस्तो परिवार पनि देखेको छु जुन परिवारले चाहिँ नि आफ्नो बुढालाई सही शब्द प्रयोग नगरेको, जुन परिवारले आफ्नो श्रीमतीलाई सही शब्द प्रयोग नगरेको पनि देखेको छु, जुन आमा बुवाले आफ्नो छोराछोरीलाई सही बोली नबोलेको कुरा पनि देखेको छु। म किन यो कुरा भन्दैछु भन्दा चाहिँ नि प्रियहरू, तपाईँ र मैले सकारात्मक कुरा बोलिराखेको छौँ या नकारात्मक कुराहरू बोलिराखेको छौँ, तपाईँ र मैले धेरै विचार गर्नुपर्छ प्रियहरू। कतिचोटि हामी विश्वासी भए पनि हाम्रो सनात्ने बानी होला, तर म तपाईँलाई भनिदिऊ त्यो कुरा चाहिँ नि प्रियहरू दुष्टबाट आएको, परमेश्वरबाट आएको होइन प्रियहरू। कतिचोटि हाम्रो कुरा काट्ने बानीहरू होला, कुरा काट्ने बानी हुने मान्छेहरूलाई पनि म बताइदिन्छु, त्यहाँनिर धेरैचोटि हामीले झुट बोल्छौँ अनि झुट बोल्नु भनेको चाहिँ पाप गर्नु हो भनेर वचनले बताउँदछ। हाम्रो बोलीलाई कसरी परमेश्वर पवित्र आत्माको अनुसार हामी बनाउन सक्छौ त प्रियहरू, हाम्रो बोली चाहिँ कसरी जीवन बोल्ने बोली हुन सक्छ भन्दै गर्दा पहिलो कुरा चाहिँ नि प्रियहरू, परमेश्वरको वचनले हाम्रो मनलाई परिवर्तन गर्न आवश्यक छ प्रियहरू। जब हामी परमेश्वरको वचन अनुसार हाम्रो हृदयलाई परिवर्तन गर्छौ अनि हृदयमा भएका कुरा नै के हुन थाल्छन्, बाहिर निस्किन थाल्छन्। त्यही भएर भजन संग्रह 19:41 यसरी बताउँदछ, हे परम प्रभु मेरो चट्टान, मेरो उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईँको दृष्टिमा ग्रहण योग्य होस् भन्ने कुरा यहाँनिर दाउदले बताउँदछ प्रियहरू। यसको मतलब चाहिँ प्रियहरू, तपाईँ र म जे कुरा बोल्छौ त्यो कुरा चाहिँ परमेश्वरलाई ग्रहण योग्य हुने कुरा चाहिँ तपाईँ र मैले बोल्नु पर्ने रहेछ। यदि परमेश्वरलाई ग्रहण योग्य हुने कुरा हामीले बोलेका छैनौँ भने त्यो बोली चाहिँ नि शैतानबाट आएको, परमेश्वरबाट होइन भन्ने कुरा तपाईँ र मैले बुझ्नु पर्छ। अनि अर्को कुरा चाहिँ नि, हामी शक्तिशाली बोली बोल्न चाहन्छौ भने चाहिँ नि प्रियहरू, हामी चाहिँ प्रार्थनाले परिपूर्ण भएको व्यक्ति हुन आवश्यक छ प्रियहरू। किन भन्दै गर्दा चाहिँ नि, जब हामी प्रार्थनामा बस्छौ पवित्र आत्माले हाम्रो बोलीलाई बोल्नु हुन्छ प्रियहरू। तपाईँ र मैले लुका 12:12 हेर्यौँ भने तिमी के बोल्नु पर्छ भन्ने कुरामा चिन्ता नगर, तिमी मुख खोल, त्यहाँ चाहिँ म तिमीद्वारा बोल्नेछु भनेर त्यहाँनिर परमेश्वर बोल्नु हुन्छ। त्यति मात्र होइन, पिन्तेकोस्टको दिनमा परमेश्वर उहाँका मानिसद्वारा चाहिँ बोल्नु भएको छ प्रियहरू अन्य भाषामा। यो कुरा पनि तपाईँ र मैले बुझ्नु पर्छ। अनि म यो कुरालाई बताउन चाहन्छु, जब हामी प्रार्थनाले भरिपूर्ण हुन्छौ हाम्रो जीवनबाट चाहिँ शक्तिको कुराहरू निस्कि पठाउँदछ, हाम्रो मुखबाट चाहिँ शक्तिको कुरा निस्कि पठाउँदछ भन्ने कुरा तपाईँ र मैले बुझ्नु पर्छ। अनि अर्को कुरा चाहिँ के हो भन्दा नि, हाम्रो जीवनबाट, हाम्रो मुखबाट, हाम्रो बोलीबाट चाहिँ नि सधैँभरि सत्यको कुरा निस्किनु पर्छ, झुटको कुरा होइन प्रियहरू। अहिले संसारमा हेर्यौँ भने नि मान्छेहरू अरूलाई खुसी पार्नलाई झुट बोलिराखेको छ, अरूबाट प्रशंसा पाउनलाई पनि झुट बोलिराखेको छ। त्यति मात्र होइन, काममा झुट बोलिराखेको छ, मण्डलीमा झुट बोलिराखेको छ, परिवारमा झुट बोलिराखेको छ। तर परमेश्वरले चाहिँ तपाईँ र म चाहिँ सत्य बोलेको चाहनुहुन्छ। किन भन्दा एपिसी 4:15 यही लेख्नु भएको छ, कठोर होइन तर प्रेमपूर्ण सत्य बोल भन्ने कुरा चाहिँ परमेश्वरले बताउनु भएको छ प्रियहरू। तपाईँ र मेरो बोली कस्तो छ प्रियहरू, तपाईँ र मैले आफैलाई मूल्याङ्कन गरौ। तपाईँ र मेरो बोली कस्तो छ प्रियहरू, त आफैले आफैलाई सोधौं, म कस्तो बोली राखेको छु, मेरो मण्डलीमा, मेरो परिवारमा, मेरो समुदायमा, मेरो जीवनमा म कस्तो बोली बोलिराखेको छु, यो कुरा तपाईँ र मैले बुझ्नु पर्छ। अब म तपाईँलाई अन्तिमतिर लान चाहन्छु प्रियहरू, अनि विश्वासीको बोलीहरू कस्तो हुनुपर्छ यो कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ प्रियहरू। विश्वासीको बोली चाहिँ नि कलसी 4:6 चाहिँ नुनले स्वादिलो पारे जस्तै तिमीहरूको बोली वचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाब दिनु पर्ने सो तिमीहरूले जान भनेर यहाँ पावलले कलसीको मण्डलीलाई बताउँदैछ प्रियहरू। हाम्रो बोलीचाली चाहिँ नुनको स्वाद भएको जस्तै हुनु पर्ने रहेछ प्रियहरू। हामी कोसँग कसरी बोल्ने भन्ने कुरा पनि हामीले थाहा गर्नु पर्ने रहेछ। विनम्रता साथ बोल्ने, सत्य बोल्ने, हौसला दिने कुरा बोल्ने, शिक्षा दिने कुरा हामी बोल्नु आवश्यक रहेछ। सबैभन्दा ठुलो कुरा चाहिँ परमेश्वर यीशु ख्रीष्टको बारेमा बोल्नु नै प्रियहरू विश्वासीको बोली रहेछ। अनि तपाईँ र मेरो आवाज चाहिँ नि यीशु ख्रीष्ट बोल्नु नै तपाईँ र मेरो आवाज हुनु हो भनेर म तपाईँलाई बताउन चाहन्छु। हाम्रो कस्तो बोली हुनुपर्छ भन्दै गर्दा नि एकदमै आत्मनियन्त्रण भएको बोली हुनुपर्छ प्रियहरु। जब हामी आत्माले भरिन्छौँ तब चाहिँ आत्मा अनुसार नै हामी बोल्न सक्छौँ। प्रियहरु, यीशु ख्रीष्टको जीवनमा हेर्नुभयो भने नि यीशु ख्रीष्टले एकदमै राम्रो शिक्षा दिनुभएको छ बोल्ने सम्बन्धी। पवित्र जीवन जिउनु पर्छ र त्यही अनुसार बोल्नु पर्छ, सत्य बोल्नु पर्छ, प्रेम र दयाले भरिएको बोली हुनुपर्छ, निर्माण गर्ने शब्द बोल्नु पर्छ, नष्ट गर्ने होइन, आत्मिक जीवनको बोली हामीले बोल्नु पर्छ भन्ने कुरा उहाँले सिकाउनु भयो। प्रियहरू, उहाँले धेरै चोटि भन्नुभएको छ, प्रियहरू बोली शक्तिशाली हुन्छ र यो बोलीले मान्छेलाई बनाउनु सक्छ र यो बोलीले मान्छेलाई बिगार्नु पनि सक्छ भनेर। प्रियहरू, अनि म तपाईँलाई यो उत्साह दिन चाहन्छु, जब हामी बोल्छौँ प्रियहरू अरू मान्छेहरूको जीवनलाई शक्तिको कुरा हामी बोलौँ, जब हामी बोल्छौँ अरू मानिसहरूलाई आशा दिने कुराहरू बोलौँ, जब हामी बोल्छौँ प्रियहरू शक्तिका कामहरूको लागि हामी बोल्न आवश्यक छ। प्रियहरू, वचनले भन्दछ तिम्रो बोलीबाट चाहिँ अनुग्रह बगोस्, तिम्रो बोलीबाट चुन्नेहरूलाई चाहिँ अनुग्रह मिलोस् भन्ने कुरा तपाईँ र मेरो जीवित धर्मशास्त्रले भन्दछ। अनि प्रियहरू, म यो समय तपाईँलाई यही कुरा बताउन चाहन्छु, तपाईँको बोली कस्तो छ? नकारात्मक बोली तपाईँ बोलिराख्नु भएको छ कि सकारात्मक बोली तपाईँले बोलिराख्नु भएको छ? मान्छेलाई तपाईँको बोलीले बनाइराखेको छ कि मान्छेलाई नष्ट पारिराखेको छ? प्रियहरू, यो कुरा तपाईँ र मैले बुझ्नु पर्छ। अनि म तपाईँलाई यो समय यही उत्साह दिन चाहन्छु, प्रियहरू हामी शक्तिको बोली बोल्ने मान्छेहरू हौ। अनि तपाईँ र मैले प्रार्थना गर्न आवश्यक छ, प्रभु मेरो यी मुखहरू चाहिँ शक्तिका कुराहरू बोल्नको लागि हुन्, प्रभु मेरो यो मुख चाहिँ तपाईँको प्रशंसा गर्नको लागि हुन्, मेरो यो मुख चाहिँ मानिसलाई सुसज्जित गर्न र बनाउनको लागि हो भनेर तपाईँ र मैले बुझ्नु पर्छ। प्रियहरू, तपाईँहरू सबैजनालाई परमेश्वरले शक्तिशाली बोली बोल्ने व्यक्ति बनाउनु भएको होस्, तपाईँहरू सबैजनालाई परमेश्वरले राशि दिनुभएको होस्। सबैजनालाई जय मसीह।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818-95-85-47 र 9813-58-65-47 9813-58-65-47 हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।
2: मिडिया होम काठमाडौँ।
3: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
2: सालोम मिडिया होम मोबाइल 9840-87-68-02, 9840-87-68-02 र 9818-25-12-40, 9818-25-12-40।
3: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र म हरेक हप्ता यहाँहरूको बीचमा परमेश्वरमा भएको हाम्रो आशाको विषयमा कुरा गर्न आउने गर्छु। यस कार्यक्रम टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित कार्यक्रम हो। तपाईँले आफ्नो नजिकैको एफएम स्टेशनबाट अथवा तपाईँ मीडिया ग्रुपको सदस्य हुनुहुन्छ भने एउटा समूहमा बसेर यो कार्यक्रमलाई सुनिरहनु भएको छ। जहाँबाट जसरी हामीसँग जोडिनु भएको भए तापनि हामी यहाँको उपस्थितिको लागि धन्यवादी छौं र आजको कार्यक्रम तपाईँको लागि विशेष हुने कुराको तपाईँलाई जानकारी दिन चाहन्छौ। आजबाट हामी एउटा नयाँ सिरिजमा प्रवेश गर्दैछौ, नयाँ महिना शुरू भएको छ र सँगसँगै यो महिनाभरि हामी एउटा नयाँ विषयमा कुराकानी गर्नेछौ र यो विषयलाई हामीले नो डिस्ट्राक्सन अथवा बिना कुनै बाधा हामी कसरी परमेश्वरमा अगाडि बढ्न सक्छौ अथवा हाम्रो जीवनमा महत्वपूर्ण कुराहरूबाट हाम्रो ध्यान भंग गर्नलाई धेरै कुराहरू बीचमा बाधा बनेर आउने गर्छन्। ती कुराले हाम्रो दैनिक जीवनमा पनि धेरै असर पार्छ र विशेष त परमेश्वरसँगको यात्रामा हामीलाई विभिन्न खालको डिस्ट्राक्सनहरू, विभिन्न खालको डिस्टर्बेन्सहरू लिएर चाहिँ प्रभुबाट हामीलाई टाढा लाने काम गर्छन्। त्यस्ता बाधाहरूलाई चाहिँ कसरी हामी पन्छाउन सक्छौ या त्यसको बावजुद पनि हामी कसरी परमेश्वरमा अगाडि बढ्न सक्छौ भन्ने बारेमा हामी कुराकानी गर्नेछौ। किनकि हामी सबैको जीवनमा चाहिँ धेरै खालका कुराहरू हुन्छन्। एक हिसाबले भनौं हामी धेरै खालको आवाजहरूलाई सुनिराखेका हुन्छौं। हाम्रो वरपर धेरै थरीका आवाजहरू हुन्छन्। हाम्रो कामले छुट्टै खालको आवाज हामीलाई दिइराखेको हुन्छ, चिन्ताको आवाज भिन्न खालको हुन्छ, डरको आवाज भिन्न खालको हुन्छ र अरू मानिसहरूले हामीसँग कस्तो अपेक्षा राख्छन् त्यसको त्यो डिमाण्डको पनि एउटा छुट्टै आवाजहरू हाम्रो जीवनमा गुन्जिरहन्छन्। तर आजको कार्यक्रममा या यो महिनाभरिको कार्यक्रममा हामी यो कुरा सिक्दैछौ कि ती सबै आवाजहरूको बीचमा एकदमै मधुरो अनि एकदमै शान्त रूपमा परमेश्वरको आवाज पनि हाम्रो वरिपरि नै हुन्छ अनि त्यो आवाज चाहिँ हाम्रो लागि सबैभन्दा महत्वपूर्ण हुन्छ। अनि त्यो आवाज सुन्न नदिनको लागि चाहिँ धेरै खालका डिस्ट्राक्सनहरू हाम्रो जीवनमा आउँछ र त्यसको बावजुद त्यसलाई चिरेर हामी कसरी परमेश्वरको आवाजलाई सुन्न सक्छौ, उहाँको मार्गदर्शनलाई हामी कसरी थाहा गर्न सक्छौ भन्ने बारेमा चाहिँ हामी कुराकानी गर्नेछौ। त्यसैले हामी शान्त बसौं। तपाईँ कार्यक्रम सुन्नको लागि तयार हुनुहुन्छ भने एकैछिनको लागि आफ्नो सम्पूर्ण ध्यान कार्यक्रमतर्फ दिनुहोस्। तपाईँ शान्त हुनुहोस् र आजको कार्यक्रमलाई एकदमै ध्यान दिएर सुन्नुहोस्। म विश्वास गर्छु र मेरो प्रार्थना यही नै छ कि आजको कार्यक्रम तपाईँको लागि एकदमै विशेष र आशिषित हुनेछ र तपाईँले केही नयाँ कुरा पक्कै सिक्न सक्नुहुनेछ।

प्रिय श्रोता मित्र, हामी आज पहिलो हप्तामा छौं र आज चाहिँ हामी के को लागि हामी बाँचिरहेका छौं अथवा हाम्रो जीवनको उद्देश्य के हो, हामी जिउनुको उद्देश्य के छ भन्ने बारेमा कुराकानी गर्न गइराखेका छौं। यो प्रश्न सुन्दा जति साधारण लाग्छ, यसको उत्तर त्यति नै गहिरो र त्यति नै जीवन परिवर्तन गर्ने खालको हुन सक्छ। तपाईँलाई अकस्मात कसैले सोध्यो कि तपाईँ के को लागि बाँचिरहनु भएको छ, यो प्रश्नको उत्तर तपाईँ कसरी दिनुहुन्छ या तपाईँको उत्तर के हुन्छ, त्यसले तपाईँको जीवनमा सबैभन्दा ठूलो प्राथमिकतामा के छ भन्ने कुरा प्रश्नैसँग भन्न सक्छ जस्तो हामीलाई लाग्छ। प्रिय दिदी बहिनी, कहिले काहीँ हामी एकदमै व्यस्त हुन्छौँ होइन, भावनात्मक रूपमा, फिजिकल्ली अथवा हाम्रो वरिपरि जे जे भइराखेको छ त्यो कुरामा हामी एकदमै धेरै त्यसमा हराइराखेका हुन्छौँ, त्यसमा रुमलिराखेका हुन्छौँ अनि त्यसको बीचमा हामी आफैले आफैलाई बिर्सन्छौँ, हामी के को लागि बाँचिरहेका छौं या भनौ मेरो जीवनको वास्तविक उद्देश्य चाहिँ के हो त भन्ने खालको कुरा हामी बिर्सिन्छौं या भनौ कहिलेकाहीँ त यो प्रश्न सोध्ने पनि समय हामीसँग हुँदैन होइन र हामी आफ्नो जीवनलाई पूर्ण रूपमा अरू कुराको लागि समर्पित गर्छौं अनि वास्तविक उद्देश्य के हो भन्ने बारेमा कहिले पनि बसेर हामी सोच्दैनौ या मेरो जीवनको रियल पर्पस चाहिँ के हो त भन्ने कुरा हामी कहिले पनि बुझ्दैनौ या त्यसलाई खोजी नै हामी गर्दैनौ। आजको कार्यक्रममा हामी यो विषयलाई अलिकति खेलाउनेछौँ र हाम्रो जीवनको मुख्य वास्तविक उद्देश्य के हो, हामी के को लागि बाँचिरहेका छौँ र हामी के को लागि चाहिँ बाँच्नुपर्ने हो भन्ने बारेमा आज हामी कुराकानी गर्नेछौ। मलाई आशा छ तपाईँ कार्यक्रम अन्तिमसम्म सुन्नुहुनेछ। व्यवस्थाको पुस्तक यसको 6:5 लेखिएको छ, तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। प्रिय श्रोता मित्र, यसको अर्थ के होला अथवा तपाईँले यसलाई कसरी बुझ्नु भएको छ? बाइबलमा बताइएको यो एउटा पद या यो एउटा खण्ड केवल एउटा धार्मिक विधि विधान मात्र होइन जुन हामीलाई दिइएको छ, तर यो पदलाई हामी वास्तवमै बुझ्छौं भने यो हाम्रो जीवनको केन्द्र हो। जब परमेश्वरले हामीलाई आज्ञा दिनुहुन्छ कि तिम्रो सारा हृदयले या तिम्रो सारा समझले या तिम्रो सारा प्राणले, यसको अर्थ हो परमेश्वर चाहिँ हाम्रो जीवनको पहिलो प्राथमिकता हुनुहुन्छ, उहाँलाई चाहिँ हामीले हाम्रो प्राथमिकताहरूको सूचीको सबैभन्दा माथि राख्नुपर्छ। यसको अर्थ हाम्रो सोचमा सबैभन्दा पहिला परमेश्वरसँगको कुरा आउनु पर्यो अथवा जब हामी केही कुराको निर्णय गर्न जान्छौँ भने त्यो कुरा सबैभन्दा पहिले परमेश्वरको नजिक हामीले लिएर जानु पर्यो अथवा हाम्रो दिनचर्यामा पनि हामी अरू विभिन्न कुराको लागि कति धेरै चिन्तित हुन्छौँ अथवा कति धेरै कुराको लागि हामी आफ्नो समयलाई चाहिँ छुट्याउँछौँ, त्यसमा पनि सबैभन्दा अगाडि परमेश्वर नै आउनु पर्यो। अथवा छोटकरीमा हामी यसरी बुझ्न सक्छौँ, यदि यो पदले भने जस्तै अनुसारले हामीले लिने हो भनेदेखि परमेश्वर चाहिँ हाम्रो पहिलो प्रेम हुनु पर्यो, परमेश्वर चाहिँ हाम्रो पहिलो प्राथमिकता हुनु पर्यो, त्यसपछि मात्रै जब हामी अरू अरू काम गर्छौँ, अरू अरू कुरामा हाम्रो समय दिन्छौँ तब मात्र सबै कुरा सही ठाउँमा आउँछ भन्ने हामीले बुझ्नु पर्यो। तर यसको विपरीत हामी हाम्रो जीवनमा के गरिराखेका छौँ भने हाम्रो प्राथमिकताका सूचीहरूमा परमेश्वर सम्भवतः सबैभन्दा पछाडि हुनुहुन्छ, हामीले कतिचोटि जानेर अथवा नजानेर उहाँलाई त्यो पहिलो प्राथमिकता र पहिलो स्थान हामीले दिएका छैनौँ। हाम्रो ध्यान, हाम्रो समय, हाम्रो चिन्ता या भनौँ हाम्रो सरोकारका कुराहरू परमेश्वर भन्दा बाहिर धेरै चाहिँ केन्द्रित भएको हामी हाम्रो जीवनमा देख्न सक्दछौ। तर व्यवस्था 6:5 हेर्छौँ भनेदेखि हामीले सबैभन्दा पहिले चाहिँ हाम्रो सारा समझ, सारा प्राण, सारा हृदयले चाहिँ परमेश्वरलाई चाहिँ पहिलो स्थान दिनुपर्ने हो। भजन संग्रहको पुस्तक 139:13 हामीलाई भन्छ कि परमेश्वरले हाम्रो आमाको गर्भभित्र हामीलाई रच्नु भएको हो, हामीलाई उहाँको हातले बनाउनु भएको हो। यसको अर्थ हो कि हामी बाई एक्सिडेन्ट बनिएका होइनौ, अरू केही बनाउन खोज्दा झुकिएर मानिस परमेश्वरले बनाउनु भएको होइन, तर परमेश्वरले उद्देश्य सहित तपाईँ र मेरो जीवनमा उहाँको योजना र उद्देश्य सहित आफ्नै हातले हामीलाई बनाउनु भएको हो। यसको अर्थ हो कि तपाईँ र मेरो जीवनको अर्थ छ, तपाईँ र मेरो जीवनको महत्व छ, तपाईँ र मेरो जीवनको एउटा मूल्य छ अनि तपाईँ र मेरो जीवनमा परमेश्वरको उद्देश्य पनि छ। हामी बाई एक्सिडेन्ट कुनै उद्देश्य बिना होइन एउटा हतारमा गरिएको एउटा दुर्घटना होइनौ, हामी चाहिँ परमेश्वरद्वारा बनिएका, उहाँको योजनाद्वारा बनिएका मानिसहरू हौ। र अर्को खण्डमा हामी प्रकाश
प्रकाशको पुस्तकमा हेर्छौं भने त्यसको चार अध्यायको एघार पदमा लेखिएको छ कि सबै कुरा परमेश्वरले सृष्टि गर्नुभयो र सबै कुरा उहाँको इच्छाद्वारा चाहिँ अस्तित्वमा आयो भनेर हामीलाई बताउँछ। अब हामी बुझ्न सक्छौं कि हामी हाम्रै लागि भनिएका होइनौ, हाम्रो जीवन हाम्रो अधीनमा रहेर हाम्रो इच्छा पूरा गर्नको लागि बनिएको या सृष्टि गरिएको होइन, तर हामी परमेश्वरलाई महिमा दिनको लागि बनाइएका हौ, हामी उहाँको उद्देश्य पूरा गर्नका लागि बनाइएका उहाँका सन्तानहरू हौ, उहाँका क्रिएसन, उहाँका सृष्टिहरू हौ, र हाम्रो जीवनको उद्देश्य भनेको चाहिँ उहाँलाई महिमा दिनु नै हो, उहाँलाई सबै कुराको श्रेय दिनु र हाम्रो जीवनबाट जुन उहाँद्वारा सृष्टि भएको छ त्यो कुराबाट जीवनबाट चाहिँ परमेश्वरलाई नै फेरि महिमा दिनको लागि चाहिँ हामी बनाइएका हौं।

0: प्रिय दिदी बहिनी, एकछिन यो कुरा कल्पना गर्नुहोस्। एकजना आमा जो दिनभरि काममा व्यस्त हुन्छन्, सबैको वास्ता गर्छिन्, तर रातमा जब उनी थकित हुन्छन् अनि ऊभित्र एउटा खालीपना हुन्छ। किन? किनभने उनी धेरै काम त गर्छन्, व्यस्त पनि हुन्छन्, तर आफ्नो आत्मासँग चाहिँ एउटा खालको सम्बन्धमा चाहिँ हराउन पुग्छन्, या भनौं जुन एउटा खालको आत्मिक सम्बन्ध हाम्रो हुन्छ परमेश्वरसँग, त्यो कुरामा समय दिन नसक्दा चाहिँ हामी धेरै जसो महिलाहरू चाहिँ जब एकान्तमा सबैको वास्ता गरिसकेपछि, सबै आफ्नो जिम्मेवारी पूरा गरिसकेपछि जब हामी थकाइ मार्न बस्छौं, तब एउटा खालको खालीपना हामी महसुस गर्छौं। हाम्रो जीवनमा हामीले सम्भवतः यस्ता दिनहरू धेरै अनुभव गरेका छौं होला। म व्यक्तिगत रूपमा पनि धेरैचोटि यस्तो कुरासँग संघर्ष गर्छु, म सकेसम्म एक्टिभ रहन कोसिस गर्छु, मेरो बच्चाको लागि, श्रीमानको लागि, मेरो परिवारको लागि, मेरा वरपर भएका मानिसहरूको लागि म कसरी चाहिँ एउटा असल आमा, असल श्रीमती, असल छोरी, असल बुहारी, असल साथी म कसरी बन्न सक्छु भनेर चाहिँ म धेरैचोटि आफूलाई व्यस्त राख्छु। तर जब साँच्चै म आफ्नो लागि भनेर केही समय छुट्याउँछु, या भनौँ कहिले काहीँ यी सबै कुराबाट म एकछिनको लागि फुर्सद म पाउँछु, तब यी कुराले मलाई त्यस्तो सन्तुष्टि दिँदैन जुन सन्तुष्टि मैले आशा गरेको हुन्छु। यो भन्नुको मतलब आफ्नो परिवारको वास्ता गर्दाखेरि हामी खाली महसुस गर्छौं या त्यो गर्नु बेकार छ भन्न खोजेको होइन, तर हामी परमेश्वरद्वारा बनिएका मानिसहरू हौं र हाम्रो हृदयले जहिले पनि हाम्रो सृष्टिकर्तासँग एउटा सम्बन्धको लागि चाहिँ तृष्णा गर्छ। हामी जोद्वारा बनिएका छौं, हामी जसरी सृष्टि गरिएका छौं, हाम्रो वास्तविक सृष्टिकर्तासँगको सम्बन्धको लागि हामी जहिले पनि भोको हुन्छौं। अनि यदि त्यो कुराको लागि हामीले काम गर्दैनौं या त्यो कुराको लागि चाहिँ हामी समय छुट्याउँदैनौ भने हाम्रो जीवनमा हामीले त्यो एउटा खालीपन जहिले पनि महसुस गर्छौं, चाहे त्यो हाम्रो जीवनमा हामी जतिसुकै खुसी किन नहौं, हाम्रो परिवारमा हामी जतिसुकै सन्तुष्ट किन नहौं, तर परमेश्वरसँगको सम्बन्ध हामीसँग छैन भने चाहिँ हामी त्यो खालीपना महसुस गर्छौं होइन। हामी बिजी त हुन्छौं तर हाम्रो जीवन मिनिङफुल चाहिँ हुँदैन। हामी आफूलाई व्यस्त राखेका हुन्छौं तर त्यसको वास्तविक सन्तुष्टि चाहिँ हामीले के हो त अनुभव गरिराखेका हुँदैनौं। तर जब हामी परमेश्वरसँग एकछिन बस्छौं, परमेश्वरसँग कुरा गर्छौं, प्रार्थना गर्छौं, उहाँसँग समय हामी बिताउँछौं, तब हाम्रो आत्मा चाहिँ के हो त फेरि जागृत हुँदछ, किनकि त्यसैको निम्ति हाम्रो आत्मा भुकाउँछ, त्यसैको निम्ति हाम्रो हृदयले चाहिँ तृष्णा गर्छ, हाम्रो आत्माले तृष्णा गर्छ। अनि जब परमेश्वरसँग समय बिताउँछौं, उहाँसँग हामी कुराकानी गर्छौं, उहाँसँगको समयमा चाहिँ हामी आनन्दित हुन्छौं, तब हाम्रो हृदय चाहिँ के हो त फेरि जागृत हुन्छ। एक हिसाबले भने हाम्रो आत्मा चाहिँ फेरि बिउजिन्छ, या भनौँ त्यसले चाहिँ एउटा राहत महसुस गर्छ। प्रिय श्रोता मित्र, म यहाँहरूलाई केही समय शान्त रहेर यी कुराहरू विचार गर्नको लागि अनुरोध गर्न चाहन्छु। तपाईँ एकैछिन रोकिनुहोस्, म जान्दछु तपाईँ व्यस्त हुनुहुन्छ, तपाईँ आफ्नो परिवार, आफ्नो काम, यी सबै कुराको एउटा भुमरीमा तपाईँ हुनुहुन्छ, तपाईँसँग अरू कुराको लागि समय नै छैन भन्ने तपाईँलाई लागिराखेको छ, तरै पनि एकैछिन समय निकालेर शान्त भएर बस्नुहोस् र आफैलाई सोध्नुहोस् कि मेरो जीवनमा म सबैभन्दा धेरै ध्यान कहाँ दिइराखेको छु, मेरो जीवनको सबैभन्दा बढी समय म के कुरामा खर्च गरिराखेको छु, के परमेश्वर मेरो पहिलो प्रेम हुनुहुन्छ, के परमेश्वरलाई मैले पहिलो प्राथमिकता दिइराखेको छु, अनि के म कसरी आजदेखि नजिक हुन सक्छु त। यदि यी प्रश्नहरू तपाईँले मनन गर्नुभयो र उत्तरमा चाहिँ तपाईँले परमेश्वरलाई पहिलो प्राथमिकतामा भेट्टाउनु भएन र तपाईँको जीवनमा तपाईँले खर्च गरिरहनु भएको समय पक्कै पनि तपाईँले गलत कुरामा खर्च गरिरहनु भएको छ म भन्दिनँ, तर प्राथमिकता अनुसार क्रमबद्ध तरिकाले के कुरालाई चाहिँ महत्व दिएर सबैभन्दा अगाडि राख्नुपर्ने, के कुरामा चाहिँ तपाईँले विशेष ध्यान दिनुपर्ने, तपाईँले विशेष ध्यान दिनुपर्ने कुरालाई अरू कुनै कुराले ओभरटेक गरिराखेको छ कि, अरू केही कुराले छोपिराखेको छ कि, ती कुराहरूको प्रश्न तपाईँले आफैसँग सोध्नुहोस्। जब उत्तर मा तपाईँले येशूलाई चाहिँ पहिलो स्थानमा देख्नु हुँदैन भनेदेखि अब उसो चाहिँ कसरी उहाँलाई त्यो पहिलो स्थान दिन सकिन्छ त, कसरी उहाँलाई चाहिँ तपाईँको जीवनको पहिलो प्रेम बनाउन सकिन्छ, कसरी चाहिँ उहाँसँग तपाईँ धेरैभन्दा धेरै समय बिताउन सक्नुहुन्छ, ती कुराको लागि तपाईँले प्रार्थना गर्नुहोस् र ती कुराको लागि तपाईँले काम गर्न सुरु गर्नुहोस्, किनकि तपाईँको जीवनको उद्देश्य सबैभन्दा महत्वपूर्ण र सबैभन्दा प्रथम उद्देश्य भनेको परमेश्वर नामलाई महिमा दिनु हो। परमेश्वरद्वारा नै हामी सृष्टि गरिएका हौ र हाम्रो जीवन उहाँकै महिमाको लागि प्रयोग हुनुपर्छ। हो, हाम्रो जीवनमा परमेश्वरले हामीलाई विभिन्न भूमिकामा राख्नु भएको छ। तपाईँ एउटा घरमा आमाको रूपमा, श्रीमतीको रूपमा, बुहारीको रूपमा, छोरीको रूपमा तपाईँ काम गरिरहनु भएको छ। त्यो पनि परमेश्वरले नै तपाईँलाई दिनुभएको जिम्मेवारी हो। तपाईँ कुनै अफिसमा विभिन्न खालका जिम्मेवारीहरू सम्हालिरहनु भएको छ होला, त्यो पनि परमेश्वरद्वारा नै तपाईँलाई दिनुभएको जिम्मेवारी हो। हुन सक्छ तपाईँ मण्डलीमा एकदमै सेवामा तपाईँ एकदमै लागि पर्नु भएको छ, त्यो पनि परमेश्वरले नै दिनुभएको जिम्मेवारी हो। तर यी सबैको बीचमा सबैभन्दा पहिले चाहिँ परमेश्वरसँगको सम्बन्धलाई मेन्टेन गर्नुहोस्, किनकि दुःख लाग्दो कुरा हामी कहिलेकाहीँ मण्डलीमै सेवा गरिरहँदा पनि परमेश्वरसँगै चाहिँ समय बिताइराखेका हुँदैनौ। सुन्दा अचम्म लाग्छ, तर धेरै भइरहने कुराहरू मध्ये यो एउटा कुरा हो। त्यसकारणले गर्दा परमेश्वरलाई पहिलो प्राथमिकतामा राख्ने कुरामा चाहिँ तपाईँले ध्यान दिनुहोस्, अनि त्यो नै तपाईँ अनि मेरो जीवनको पहिलो अनि वास्तविक उद्देश्य हो। त्यसकारणले गर्दा म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, यी प्रश्नहरूलाई एकछिन केलाउनुहोस्, एकछिन आफ्नो लागि समय छुट्याउनुहोस्, यी कुराहरूमा मनन गर्नुहोस् र अब उसो चाहिँ परमेश्वरसँगको सम्बन्धलाई अगाडि स्थानमा राख्नको लागि तपाईँले काम गर्न सक्नुहुनेछ। प्रिय श्रोता मित्र, आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं कि हामी परमेश्वरको महिमाको लागि सृष्टि गरिएका हौं। हाम्रो जीवनमा हामीले विभिन्न खालका उद्देश्यहरू आफ्नो लागि सेट गरेका हुन सक्छौं, तर हाम्रो उद्देश्य पहिलो अनि वास्तविक उद्देश्य भनेको चाहिँ परमेश्वरलाई महिमा दिनु हो भन्ने बारेमा हामीले कुरा गर्यौं। हामी नो डिस्ट्राक्सन भन्ने सिरिजमा कुरा गरिराखेका छौं र आज पहिलो हप्ता चाहिँ हामीले हाम्रो जीवनको उद्देश्य थाहा पाउने बारे कुरा गर्यौं, किनकि हाम्रो जीवनको वास्तविक उद्देश्य हासिल गर्नबाट हामीलाई धेरै कुराले चाहिँ डिस्ट्र्याक्ट गरिराखेका हुन्छन्। कहिलेकाहीँ हामीले एकदमै महत्व दिएर गरिराखेका कुराहरू नै परमेश्वरसँगको हाम्रो सम्बन्धको लागि डिस्ट्र्याक्सन बनिराखेका हुन्छन्। त्यो कुरा थाहा पाउने र ती कुराहरूबाट माथि उठेर हाम्रो महिमा, हाम्रो जीवनबाट परमेश्वरलाई महिमा दिने कसरी हामी त्यो वातावरण सृजना गर्न सक्छौ भन्ने बारेमा आज हामीले कुरा गर्यौं। मलाई विश्वास छ तपाईँले पक्कै पनि आजको कार्यक्रमबाट केही कुरा सिक्नु भएको छ र अब उसो ती कुरालाई आफ्नो जीवनमा अप्लाई गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं, तर म तपाईँको निम्ति सदैव प्रार्थनामा रहनेछु भन्ने कुरा म यहाँलाई थाहा गराउन चाहन्छु, किनकि तपाईँ जतिजना हामीलाई सुन्नुहुन्छ हामीसँग एउटा खालको सम्बन्धमा तपाईँ हुनुहुन्छ, तपाईँ सदैव हाम्रो प्रार्थनामा हुनुहुन्छ र यो महिनाभरि हामी हाम्रो जीवनको डिस्ट्र्याक्सनहरूबाट माथि उठेर प्रभुसँगको एउटा बलियो सम्बन्ध बनाउने यात्रामा हामी सँगै छौं र यो यात्रामा तपाईँलाई चाहिने प्रार्थनाको सहायता हामीबाट हामी गर्नेछौ भन्ने कुरा म यहाँलाई यकिन दिलाउन चाहन्छु। कार्यक्रम कस्तो लाग्यो, कार्यक्रमसँग सम्बन्धित तपाईँका सल्लाह सुझावहरू छन् भने तपाईँले हामीलाई लेखी पठाउन सक्नुहुन्छ। केही प्रश्नहरू छ, केही कुराहरू छ जुन तपाईँ बाँड्न चाहनुहुन्छ भने आफ्ना जीवन गवाही या आशिषका कुराहरू या अरू केही कुरा जुन तपाईँ अरू पनि महिलाहरूको बीचमा पुर्याउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हवस् त, आजको लागि म ममता कार्यक्रम नारी आशाबाट बिदा हुन्छु। अर्को हप्ता फेरि हामी अर्को एउटा विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौं, त्यो पनि आशिषित हुने नै छ। बरु तपाईँले पनि मेरो लागि प्रार्थना गरिदिनुहोला ताकि अर्को हप्ताको कार्यक्रम म अझै असल प्रकारले लिएर आउन सकौं, जुन तपाईँको लागि र मेरो लागि पनि आशिषित हुन सकोस्। हवस् त, आजको लागि म छुट्टिन्छु। परमेश्वरको अनुग्रह यहाँहरूको जीवनमा सदा सर्वदा रहिरहोस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी 2561, काठमाडौँ नेपाल। एसएमएस को लागि एनटीसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551903 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। रेडियो प्रस्तुति नयाँ आशाको तर्फबाट प्रिय श्रोताहरूलाई स्वागत अभिवादन। आजको यो अध्ययनमा विछोड, दुर्घटना, संघर्ष, प्रकोप, असफलता, धोका र अकल्पनीय पीड़ाको समस्याका बीचमा पनि परमेश्वरको प्रेम, सदाशयता, करुणा, अनुग्रह, उद्धार, आनन्द र शान्तिको आशा बाँड्न क्रियाशील रेडियो अध्ययन कार्यक्रमको आजको यो भागलाई शुरू गरौं यो प्रशंसाको गीत मार्फत।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: जय मसी श्रोताहरू, श्रोताहरू सर्वप्रथम नयाँ आशा रेडियो कार्यक्रमलाई सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्ण आदरणीय श्रोताहरूलाई हृदयदेखि नै धन्यवाद। प्रियहरू, आजको विषयमा हामीले पवित्र धर्मशास्त्रबाट दश आज्ञाहरू किन अर्थात् दश आज्ञाहरू किन आवश्यकता छन् र तिनीहरूलाई किन प्रचार गरिनुपर्छ भनेर छलफल गर्नेछौ। आउनुहोस् शुरू गर्नुभन्दा अगाडि एउटा प्रार्थना गरौं। पिता, हामी तपाईँलाई धन्यवाद गर्दछौँ, तपाईँलाई धन्यवाद दिन्छौँ र तपाईँको आराधना गर्दछौँ, किनकि तपाईँ सबै कुराको योग्य परमेश्वर हुनुहुन्छ। प्रभु, हामीलाई जुन आज्ञाहरू तपाईँले दिनुभएको छ वचनमा, यी आज्ञाहरू बुझ्न बुझाउन र यसको पालना गर्न हामीलाई सहायता गर्नुहोस्। जसरी प्रभु यी किन आवश्यक छन् भनेर आज चर्चा गर्न गइरहेका छौँ, हामीलाई सहायता गर्नुहोस् येशूको नाममा। श्रोताहरू, व्यवस्था चारको तेह्रले भन्दछ, उहाँले आफ्नो करार आफ्नो दश आज्ञा तिमीहरूले पालना गर्न भनी दिनुभयो र उहाँले दुईवटा शिलापाटीमा ती लेखिदिनुभयो। दश आज्ञाहरू किन परमेश्वरले दिनुभयो? प्रभु येशू ख्रीष्ट अनुसार सारा व्यवस्था र अगमकताहरूको शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्। तैले परमप्रभु आफ्नो परमेश्वरलाई सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु महान र प्रथम आज्ञा यही। दोस्रो पनि त्यस्तै छ, तैले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु मत्ती 22:37-39। यी दुईवटा आज्ञाहरूले हाम्रो पूर्ण नैतिक कर्तव्यलाई बुझ्दछ भन्ने, उहाँ र हाम्रा छिमेकीलाई प्रेम गर्न भने हामीलाई आज्ञा गर्नु के परमेश्वरका निम्ति प्रशस्त छैन? हामी मानिलिन्छौँ कि यसो गर्नु चाहिँ व्यवस्था पूरा गर्नु Romans 13:10, तर हामी याद गर्छौँ त्यस प्रेमले असल अनि ठिक चाहना गर्दछ जुन यसको लक्ष्यतिर छ। तर असल भनेको के हो, ठिक भनेको के हो? तिनीहरूको अभिप्रायका रूपमा स्वीकार गरेर मानिसहरू प्राय जसो गल्ती गर्ने प्रवृत्तिमा हुन्छ। रोमको मण्डलीको अर्थोडक्स मण्डलीहरू यस कुरामा अग्रस्थानमा छन्। तिनीहरूको बलियो विश्वास छ कि तिनीहरूको लागि तिनीहरूको चित्रहरूले प्रेम व्यक्त गर्दछ कि तिनीहरूले दोस्रो आज्ञाको आफ्नो कुरालाई विचार गर्न भने इन्कार गर्दछ। वचन स्पष्ट छ, बुझाइलाई शिक्षा दिन, प्रेमलाई ईश्वरीय व्यवस्था चाहिन्छ। एक अर्थमा हामी भन्न सक्छौ कि प्रेम प्रशस्त छ, तर अर्को अर्थमा हामीले स्वीकार गर्नुपर्छ कि यो छैन। प्रेमले परमेश्वरको व्यवस्थाको निर्देशनलाई चाहन्छ। श्रोताहरू, एउटा बालकले उसको बाबु आमालाई प्रेम गर्न सक्छ अनि तिनीहरूलाई खुसी पार्न उत्कृष्ट इच्छा उसँग हुन सक्छ। त्यही पनि बुझाइ अर्थात् ज्ञान र फरक छुट्याउनेको अभावको कारणले गर्दा त्यसले गलत गर्न सक्छ। जे ठिक छ त्यसले उल्टो गर्दछ। त्यसकारण उसका बुवा आमाले जति बेला त्यसको प्रेममा रमाउँदै तिनीहरूको इच्छाको प्रष्ट वाक्य त्यसलाई दिनुपर्दछ। परमेश्वरप्रति हाम्रो सम्बन्ध पनि यस्तै प्रकारको हुनुपर्दछ। उहाँको आज्ञा उहाँको निम्ति हाम्रो प्रेमका अभिव्यक्तिलाई निर्देशित गर्न अनि हाम्रो बुझाइलाई शिक्षा दिन दश आज्ञाहरू परमेश्वरको इच्छाको प्रकाशको आवश्यकता छ। तिनीहरू जति नै आवश्यक छ, जब हामी विचार गर्छौ कि ती पापतर्फ समज र इच्छा दुष्टताप्रति प्रविधि हुन्छ। तिनीहरू पापमय प्राणीलाई सम्बोधन गरिएको छ, यसकारण दश आज्ञाहरू आवश्यकता छन् र तिनीहरूलाई प्रचार गरिनु पर्दछ। साथीहरू, दश आज्ञाहरू सबैको उचित प्रयोगले हामीलाई प्रभु येशू ख्रीष्टको विश्वासमा अगुवाई गर्नुपर्दछ। येशूले शास्त्रीहरू र फरिसीहरूलाई भन्नुभयो, तर तिमीहरूले व्यवस्थाका गहकिला विषयहरू अर्थात् न्याय दया र विश्वासको अवहेलना गरेका छौ। Matthew 23:23। न्याय दया र विश्वास साँच्चै व्यवस्थाका गहकिला विषयहरू। हामीले समाजमा यी तीनवटा शब्दहरूलाई याद गर्नुपर्छ जसरी हामीले दश आज्ञाहरूलाई अध्ययन गर्दछौँ। यो प्रश्न छ कि तिनीहरूले हाम्रा काम अनि कर्तव्यका बारेमा सिकाउँदछ। श्रोताहरू, परमेश्वरको व्यवस्था अनुसार पहिलो शब्द ख्रीष्टले हामीलाई हाम्रो काम सिकाउन प्रयोग गर्नुहुन्छ। सबै मानिसहरूका निम्ति न्याय, यो विशेष गरी कमजोरी र दबिएकाहरूका निम्ति हो। हालै मण्डली इतिहासका आधारभूत मौलिक वचन विश्वासीहरूले तिनीहरूको अनौठो अधिकारको रूपमा उदारवादीहरूलाई न्यायको विषयलाई दावी गर्न अनुमति दिएका छन्। अनि वचनमा भन्दा मानवीय शब्दमा परिभाषा गर्दछ, तिनीहरूले न्यायको धारणालाई गलत प्रयोग गरेका छन्। बारम्बार हाम्रो राजनीतिक दर्शन शास्त्र अथवा विज्ञानले दबाएको रोध प्रति हामीलाई अभ्यास गराइएको छ अनि तिनीहरूका निम्ति हामीलाई न्यायको विचारलाई व्यवहार गर्न प्रभाव पारेका छन्। जस्तै सुसमाचार प्रचार गर्न परिश्रम गर्नेको निम्ति भने कुनै स्थान छैन, किन हामीले न्यायको धारणा प्रति थोरै विचार दिन्छौ त? ख्रीष्टका वचनले हामीलाई प्रष्ट पार्दछ। प्रष्ट रूपले तिनीहरूले घोषणा गर्दछन् कि यदि हामी परमेश्वरतर्फ हाम्रो काम पूरा गर्ने हो अनि मानिसहरूको बीचमा हामी न्यायका निम्ति हामी खडा हुनु पर्दछ। उदारवादीहरूले व्यवस्थाको गहकिलो विषयहरूलाई कमजोरी अवमूल्य पार्दछ। हामी वचनको केही खण्डहरूबाट विधवा टुहुरा दलितमाथि अन्याय गरिएको कुरालाई हेर्नेछौ। यसको विषयमा धर्मशास्त्रको व्यवस्था 24:17-19, उपदेश 22:22-23, 10-11, यर्मिया 23:13, मलाकी 3:5, मत्ती 23:14, याकूब 5:4-6 उल्लेख गरिएको छ। मित्रहरू, परमेश्वरको व्यवस्था अनुसार दोस्रो वचन ख्रीष्टले हामीलाई हाम्रो काम कर्तव्यलाई देखाउन प्रयोग गर्नुहुन्छ। त्यो दया दरिद्रको निम्ति र दोषीको निम्ति पनि हो। परमेश्वरको आदर्शद्वारा हामीमाथि लगाइएको दया गहकिलो वचनहरू मध्ये एउटा हो। हाम्रा परमेश्वर 19:22-23, 10-11, यर्मिया 23:13, मलाकी 3:5, मत्ती 23:14, याकूब 5:4-6 पदहरूमा

मन र दयालु भएको चाहना गर्नुहुन्छ। तिनीहरूका मालिकको दयाद्वारा मानिस चिनिन्थ्यो। जसरी उहाँले हामीलाई व्यवहार गर्नुहुन्छ त्यसै गरी हामीले अरूहरूलाई पनि गर्नु पर्दछ। एफेसी 4:32 परमेश्वरको व्यवस्था अनुसार तेस्रो वचन ख्रिस्टले हाम्रो कर्तव्यलाई प्रस्तुत गर्नु प्रयोग गर्नुहुन्छ। त्यो विश्वास हो, विश्वास परमेश्वर र उहाँको पुत्रमा, विश्वास उहाँको वचन र सुसमाचारमा, विश्वास जसले न्याय र दया दुवैको अभ्यासमा हामीलाई अगुवाई गर्दछ। अर्को शब्दमा भन्ने हो भने मानिसहरूसित हाम्रा सबै व्यवहारहरूले परमेश्वर र उहाँको सत्यप्रति ठिक गुण प्रतिबिम्ब गर्नुपर्दछ अनि उहाँको पुत्रको सुसमाचारमा जीवित विश्वास प्रस्तुत गर्नुपर्दछ। 10 आज्ञाहरूलाई जाँच गरेर हामी यी कर्तव्यहरूप्रति ध्यान आकर्षण गर्न विफल हुँदै हुनु हुँदैन। मत्ती 23 अध्यायको सन्दर्भमा फरिसीहरूको व्यवस्था पालनको विधि विधानको विरूद्ध प्रभु येशूले चेतावनी दिनुहुन्छ। त्यसले हृदयमा घमण्ड गर्छ तर न्याय, दया र विश्वासलाई व्यवस्था गर्दछ। परमेश्वरको व्यवस्थाप्रति कुनै अभिप्रायको आज्ञा पालना जसले ठिकसित काम गर्दैन अनि कृपालाई प्रेम गर्दैन भने सम्पूर्ण रूपले झुटो हो। यी कुराहरू छन् जसमा व्यवस्थाले विशेष जोड दिन्छ। तर न्याय, दया अनि विश्वास भन्ने शब्दहरूले हाम्रो कर्तव्यको बारेमा मात्र हामीलाई सिकाउँछ, किनभने 10 आज्ञाहरूले पहिले परमेश्वरको सम्बन्धमा 3 महान सत्यलाई हामीलाई सिकाउँछ। पहिलो, परमेश्वरको न्याय सहित 10 आज्ञाहरूले हामीलाई प्रस्तुत गर्दछ। परमेश्वरको आज्ञाहरू ठिक छन्, तिनीहरूले हामीलाई हाम्रो पाप महसुस गर्ने बनाउँछ अनि हाम्रो पापलाई अनि हाम्रो पापको दोषलाई सामना गर्ने बनाउँछ। हरेक आज्ञाहरूले हामी प्रत्येकको विरुद्धमा न्यायलाई घोषणा गर्दछ। यी आज्ञाहरूले परमेश्वरको दयालाई पनि प्रकट गर्दछ। तिनीहरूले हामीलाई सिकाउँछन् कि सर्वशक्तिमान परमेश्वर पुग्न सकिने हुनुहुन्छ। पहिले 3 आज्ञाहरू, उहाँले आत्मिकी आराधनालाई ग्रहण गर्नुहुन्छ। तेस्रो र 4 आज्ञाहरू, हाम्रो विश्रामको निम्ति उहाँले प्रबन्ध प्रदान गर्नुभएको छ। 4 आज्ञा, हाम्रा अगाडि प्रबन्ध र उत्तराधिकारी उहाँले स्थापना गर्नुभएको छ। 5 आज्ञा, उहाँको व्यवस्थाका निषेधहरू र उहाँका व्यवस्थाका विधिहरू हाम्रो भलाइका निम्ति हुन्। 5-10 आज्ञा छन्। तिनीहरूको सिद्धान्तहरूको पूर्णताद्वारा, कामहरूद्वारा उद्धारको असम्भवतालाई 10 आज्ञाहरूले हामीलाई देखाउँछ अनि ख्रिस्टको रगतद्वारा हाम्रा निम्ति परमेश्वरको धार्मिकताको सिद्धिको व्यवस्थाले प्रबन्ध गरेको छ भनेर सुझाव दिन्छ। हामीलाई थाहा छ कि यदि उसलाई उचित रूपले बुझिन्छ भने यो वचनमा व्यवस्थामा रहेको छ, किनकि पावलले गवाई दिए तर अब त व्यवस्था बिनै परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ। त्यसको गवाई व्यवस्था र अगमक्ताहरूले दिएका छन्। रोमी 3:21 प्रष्ट रूपमा जोन क्याल्विनले त्यसलाई प्रष्ट रूपमा लेख्दछ। 10 आज्ञाहरूको तिनको समीक्षामा तिनले भने कि व्यवस्थाबाटै हामी सिक्छौं कि परमेश्वर हाम्रो पिता र शासक हुनुहुन्छ जो धार्मिकता र न्यायमा रमाउँछ, जसप्रति हामीले धर्मी आज्ञाकारिता प्रस्तुत गर्नुपर्दछ। व्यवस्थाबाट परमेश्वरको आज्ञाहरूमा पालना गरेर हाम्रो प्रयासहरूद्वारा धार्मिकतालाई प्राप्त गर्ने हाम्रो योग्यतालाई हामी सिक्छौं अनि हामीले परमेश्वरको धार्मिकताको खोजी गर्नु पर्दछ। पापको बोझ र क्रोधको त्रासको अधीनमुनि हामी धार्मिकतातिर मात्र जान्छ जुन व्यवस्थाले पूरा गर्दछ, जुन परमेश्वरले हामीलाई सित्यमा प्रदान गर्नुहुन्छ। हामीले कहिले बिर्सनु हुँदैन कि 10 आज्ञाहरू सहित पुरानो करारको सम्पूर्ण बलिदानिक प्रणाली परमेश्वरले दिनुभयो, जसले घोषणा गर्दछ पापीहरूलाई दया गर्नुहोस् अनि ख्रिस्टको बलिदानलाई अङ्कित गर्दछ। अन्त्यमा यसकारण 10 आज्ञाहरूले हामीलाई विश्वासतिर बोलाउँछ, हाम्रो पापमाथि परमेश्वरको न्यायलाई विश्वास गर्न अगुवाई गर्छ र उहाँका पुत्रमा उहाँको प्रतीक्षालाई विश्वास गरेर उहाँको दयामा हामी आफूलाई सुम्पिन आह्वान गर्दछ। यो परमेश्वरको व्यवस्थाको धर्मशास्त्रीय प्रयोग अध्याय 11 10 आज्ञाहरूका पूर्ण सामर्थ्य हामीले देख्यौं कि ती आज्ञाहरूले 5 महान सत्यताहरूलाई प्रदर्शन गरे। परमेश्वरले पवित्रता, परमेश्वरको भलाइ, मानिसको दुष्टता, ख्रिस्टको पाप रहितता र विश्वासीहरूको धार्मिकता। अन्तत श्रोताहरू, इमानदारी साथ हामीले हाम्रो सामूहिक कुराहरू राख्नु पर्दछ। तिनीहरूलाई दिनुको परमेश्वरको त्रिपक्ष उद्देश्यलाई सम्झेर जसै हामी 10 आज्ञाहरूलाई अध्ययन गर्दछौँ, पहिलो प्रेमको अर्थको रूपमा हामीलाई शिक्षा दिन अनि यसको सेवकाईमा हामीलाई

0: निर्देशित गर्न, दोस्रो न्याय र दया र विश्वासको अभ्यासलाई वर्णन गर्न, अनि तेस्रो व्यवस्था पालन गरेर हाम्रो धार्मिकता स्थापित गर्नलाई हाम्रा सारा प्रयासहरूको सम्पूर्ण सफलतालाई अनुभव गर्न, हामीलाई बनाउन अर्काको प्रयासित बलिदानमा परमेश्वरसँग हाम्रो मिलापको आधारका निम्ति हामीलाई हेर्नु अगुवाई गर्दछ। यदि दश आज्ञाहरूका हाम्रा विचारद्वारा हामीले यी महत्वपूर्ण सत्यतालाई सिक्यौं भने हाम्रो अध्ययनले लामो समयसम्म फाइदा पुर्याउनेछ। हामी श्रोताहरू याद राखौं, दश आज्ञाहरूले हामीहरूलाई परमेश्वर र मानिसहरूप्रति हामीहरूले प्रेम गर्नुपर्ने विषयलाई मजबुतीका साथ प्रस्तुत गरेको पाउँदछ। तसर्थ दश आज्ञाहरू पालन नगर्नु हामीसँग कुनै पनि विकल्प छैन भन्दै मलाई बिदा दिनुहोस्। जय मसीह।
1: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

खराब हृदय र आचरणलाई सुधार्ने पवित्र बाइबलीय शिक्षामा केन्द्रित क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोता वृन्दहरूलाई हार्दिक स्वागत अनि न्यानो नमस्कार। आउनुहोस् हामी सँगै एउटा मिठो क्रिस्टीय भजन सुनौ र त्यसपछि वचन अध्ययन तर्फ हामी केन्द्रित हुनेछौ।

0: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
2: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
2: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
3: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
2: चर्च, सोरुम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
2: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
1: क्रिस्टियन आध्यात्मिक कार्यक्रम आशाको सन्देश।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदय स्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा संचालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशू ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशूको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशूलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात येशूलाई यस संसारमा पठाउनु भयो। येशू यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु।
2: आजको सन्देशको निम्ति म बाइबलको लुकाको सुसमाचार भन्ने पुस्तकको 24:44-53 पदबाट पढ्न गइराखेको छु, जुन यस प्रकार छ। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यिनै हुन्, अर्थात् मूसाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनै पर्छ। तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, यस्तो लेखिएको छ कि ख्रिस्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनु पर्छ, अनि यरुसलेमबाट शुरू गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चाताप र पाप क्षमाको प्रचार हुनुपर्छ। तिमीहरू यिनै कुराको साक्षी छौ। हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरू कहाँ पठाउँदैछु, तर माथिबाट शक्ति प्राप्त नगरुन्जेल तिमीहरू यही सहरमा बसिरह। त्यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्म लैजानु भयो र आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई आशीर्वाद दिँदै गर्दा उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गमा लगिनुभयो। तिनीहरूले उहाँको उपासना गरे र बडो आनन्द साथ यरुसलेम फर्के, अनि तिनीहरू परमेश्वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे। आजको सन्देशको शीर्षक छ, पुनरुत्थान र स्वर्गारोहण। येशु मृत्युबाट पुनरुत्थान हुनुभएपछि 40 दिन यस संसारमा बस्नुभयो र सबैले देख्ने गरी उहाँ स्वर्गारोहण हुनुभयो। त्यस अवधिभरि उहाँले पटक पटक आफ्नो चेलाहरूलाई भेट्नुभयो। ती भेटमा उहाँले एउटा मुख्य कुरा चाहिँ उहाँ मृत्युबाट जीवित भई उठ्नु भएको छ भने प्रमाणित गर्नुभयो। अर्को मुख्य काम, उहाँले आफ्ना चेलाहरूलाई उहाँको सुसमाचार प्रचार गर्ने जिम्मेवारी दिनुभयो, किनभने संसारका सबै जातिका मानिसहरू परमेश्वरको राज्यमा आउन भन्ने उहाँको योजना थियो। येशूमा विश्वास गर्ने हरेक मानिस त्यो योजनामा छ। अहिले पढेको खण्डमा येशूले आफू संसारबाट बिदा हुन अघि आफ्ना चेलाहरूलाई उहाँले मुख्य 4 प्रतिज्ञाहरू गर्नुभयो। पहिलो, धर्मशास्त्र बुझ्ने समशक्ति पाउन। विभिन्न समयमा विभिन्न परिवेशमा र विभिन्न लेखकहरूद्वारा लेखिएका पुस्तकहरू मिलेर एउटा पुस्तक बाइबल बनेको छ। बाइबललाई धर्मशास्त्र अर्थात् परमेश्वरको वचन पनि भनिन्छ। यो परमेश्वरको वचन बुझ्नलाई परमेश्वरकै आत्माको सहायता चाहिन्छ। येशूका चेलाहरूले पुरानो करार बाइबल पढेका थिए। हजारौं वर्ष अघिदेखि उहाँको बारेमा लेखिएका कुराहरू उनीहरूले पढेका थिए, तर उनीहरूले येशूले कष्ट सहनु पर्छ, उहाँ मर्नु पर्छ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नुहुनेछ भनेर बुझेका थिएनन्। तर उहाँको चाहना थियो कि तिनीहरूले धर्मशास्त्र बुझन्। यसै कारण अहिले पढेको खण्डमा यस्तो लेखेको छ, तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समक्ष खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, यस्तो लेखिएको छ कि ख्रिस्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नुपर्छ। अब तिनीहरूले बुझे कि येशूको मृत्यु, उहाँको दफन र पुनरुत्थान धर्मशास्त्र अनुसार नै रहेछ। मानिसले उद्धार पाउनलाई येशूमाथि विश्वास गर्नुपर्छ। विश्वास गर्नुभन्दा अघि मानिसले येशूको सुसमाचार सुन्नपर्छ र सुनेको वचन अर्थात् येशूको सन्देश बुझ्नुपर्छ। बाइबलको मुख्य सन्देश यो हो कि परमेश्वरले सम्पूर्ण मानव जातिलाई प्रेम गर्नुहुन्छ। यसै कारण येशू यस संसारमा आउनुभयो, हाम्रो निम्ति बलिदान हुनुभयो र मरेको तेस्रो दिनमा जीवित भई उठ्नुभयो। उहाँमाथि विश्वास गर्ने कुनै पनि मानिसले उद्धार पाउँछ र परमेश्वरको राज्यमा प्रवेश गर्छ। यो सन्देश तपाईँको लागि पनि हो। दोस्रो, उहाँको नाउँमा प्रचार गर्न सकुन्। अहिले पढेको खण्डमा यसरी लेखिएको छ, यरुसलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चाताप र पाप क्षमाको प्रचार हुनुपर्छ। येशूको स्वर्गारोहण एउटा ठूलो घटना थियो। संसारमा उहाँले गर्ने काम सबै पूरा गरेर उहाँ स्वर्ग फर्कनु भयो, तर संसारमा गर्नुपर्ने अरू कामहरू धेरै थिए। त्यो काम भनेको संसारका सबै जातिहरूलाई परमेश्वरको राज्यमा ल्याउनु पर्ने काम थियो। त्यो महान काम थियो। त्यो कामको जिम्मा उहाँले आफ्ना चेलाहरूलाई दिँदै हुनुहुन्थ्यो। त्यो काम मानिसहरूमा पश्चाताप र पाप क्षमाको प्रचार गर्ने काम थियो, किनभने सबै मानिसहरू पापी छन्, जसको कारण उनीहरू परमेश्वरबाट टाढा छन्, आत्मामा मरेका छन् र उनीहरूलाई पश्चातापको खाँचो छ र पाप क्षमाको खाँचो छ। अर्को कुरा, तिनीहरूले त्यो काम येशूको नाउँमा गर्नुपर्ने थियो, किनभने उहाँको नाउँमा शक्ति छ र अधिकार छ। येशूको स्वर्गारोहण पछि ती चेलाहरूले त्यसै गरे। तिनीहरूले येशूको नाउँमा प्रचार गरे, येशूको नाउँमा भूतहरू निकाले, रोगीहरूलाई निको पारे र अनेकौं आश्चर्य कामहरू गरे। त्यो काम येशूले उहाँमाथि विश्वास गर्ने हरेक मानिसलाई दिनुभएको छ। तेस्रो, उहाँको साक्षी बनुन्। अहिले पढेको खण्डमा यसरी लेखिएको छ, तिमीहरू यिनै कुराको साक्षी छौ। साक्षी हुनु भनेको देखेको कुरा बताउनु हो। बाइबल एउटा सामान्य कथा मात्रै होइन, तर देखेको र सुनेको कुराको बयान हो। येशूका चेलाहरूले उहाँलाई देखेका थिए, उहाँसँग हिँडेका थिए र काम गरेका थिए। उनीहरूले येशूको कष्ट, मृत्यु र पुनरुत्थान देखेका थिए। यसै कारण तिनीहरू ती सबै कुराको साक्षी थिए। येशूका एकजना चेलाले उहाँको बारेमा यसरी साक्षी दिएका छन्, जे हामीले हेर्यौं, हाम्रो हातले छोयौं, त्यो जीवन प्रकट भयो र हामीले देख्यौं र हामी साक्षी दिन्छौ। र तिनीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौ जो पितासँग थियो, हामीसँग प्रकट भएको छ। येशूको स्वर्गारोहण पछि उहाँका चेलाहरूले उहाँको साक्षी दिने काम गरे। उनीहरूको साक्षी सुनेर हजारौं मानिसहरूले येशूमाथि विश्वास गरे। येशूमाथि विश्वास गरेर हामीले जुन मुक्ति, शान्ति, आनन्द आदि आशिषहरू पाएका छौँ, त्यही कुरा हामीले अरूलाई बताउनु भनेको येशूको साक्षी दिनु हो। अर्को कुरा, येशूमाथिको विश्वास हाम्रो भित्री परिवर्तन मात्र होइन, बाहिरी जीवनमा पनि देखिन पर्छ। त्यही नै हाम्रो साक्षी हो। चौथो, येशूको आशीर्वाद पाउन। येशू स्वर्गारोहण हुनुभन्दा अघि उहाँले आफ्ना चेलाहरूलाई आशीर्वाद दिन चाहनुभयो, जुन तिनीहरूलाई अति आवश्यक थियो। यहाँ अहिले पढेको खण्डमा यसरी लेखिएको छ, आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई आशीर्वाद दिँदै गर्दा उहाँ तिनीहरूबाट छुट्टिनु भयो। बाइबलले हामीलाई दुई किसिमको आशिषको कुरा गरेको छ, भौतिक आशिष र आत्मिक आशिष। यसलाई थाहा थियो कि चेलाहरूलाई दुवै आशिषको खाँचो थियो, तिनीहरूले आफ्नो सेवामा सफलता पाऊ, तिनीहरूलाई स्वास्थ्य मिलोस्, उनीहरू सुरक्षित रहन् र उनीहरूलाई चाहिने आर्थिक स्रोत जुटोस्, मानिसहरूबाट शुभेच्छा पाऊ, तिनीहरूको संख्या वृद्धि हुँदै जाओस् र उनीहरूको परिवारमा आशिष मिलोस् इत्यादि भौतिक आशिष पाउन् भन्ने यीशुले चाहनुभयो। उहाँमाथि विश्वास गर्ने हरेकलाई उहाँले यी आशिष दिन चाहनुहुन्छ। आत्मिक आशिष भनेको मुक्ति, शान्ति, आनन्द र आत्माको परिपूर्णता हुन्। हामी सबैलाई यी आत्मिक आशिषहरू चाहिन्छन्। सबै आशिषहरूका स्रोत यीशु नै हुनुहुन्छ। जहाँ यीशुको उपस्थिति छ त्यहाँ हामीलाई चाहिने सबै आशिषहरू उपलब्ध हुन्छ। ती आशिषहरू तपाईँको लागि पनि हुन्। यीशु स्वर्गारोहण हुनुभन्दा अघि उहाँले आफूमाथि विश्वास गर्नेहरूका निम्ति मुख्य चारवटा प्रतिज्ञा गर्न दिनुभयो। पहिलो, धर्मशास्त्र बुझ्ने समझ पाऊ। दोस्रो, उहाँको नाउँमा प्रचार गर्न सकुन्। तेस्रो, उहाँको साक्षी हुने अधिकार पाउन्। चौथो, यीशुको आशीर्वाद पाउन्।
1: प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेमसाथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसमाथि विश्वास गरेर सासो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गरून्। यीशुको नाममा म यो प्रार्थना गर्छु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आकर्षित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, व्हाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बोलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमसी। ए साँची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-8-65, 55-90-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org। फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक एमओएस नेपाल 2006।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
4: हजुर।
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: लु दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो, हजुर
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड। विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
8: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
7: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
8: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
7: अधिक जानकारीका लागि
8: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
9: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
2: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
13: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
2: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि वहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि वहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16। टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
4: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
5: टाइम चेक, यति बेला रातिको 9 बज्यो।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तर्विन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु। असफल हुन नडराउनुहोस् भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। पहिलो कोरिन्थी 9:16 भन्छ, सुसमाचार प्रचार गर्न म बाध्य छु, यदि सुसमाचार प्रचार गरिन भने मलाई धिक्कार छ। असफलताको डरलाई कसरी जित्ने भन्ने बारे थप विचार गरौं। पहिलो, परमेश्वरले तपाईँको जीवनको लागि दिनुभएको उद्देश्य पछ्याउनुहोस्। कुनै कुरामा साँच्चै सफल बन्नको लागि तपाईसँग यसको लागि जोश हुनुपर्छ, अनि परमेश्वरले तपाईँलाई आफ्नो उद्देश्य मात्र प्रकट गर्नुहुने छैन, उहाँले तपाईँलाई यसको पछि लाग्ने जोश समेत दिनुहुनेछ। पावलसँग विभिन्न पेशाहरू अपनाउनको लागि वरदान, शिक्षा र सम्पर्कहरू थिए, तर उनले लेखे, सुसमाचार प्रचार गर्न म बाध्य छु, यदि सुसमाचार प्रचार गरिन भने मलाई धिक्कार छ। तपाईँ कुन कुराको बारेमा जोसिलो महसुस गर्नुहुन्छ, यसको अध्ययन गर्नुहोस्। यो तपाईँको नियति वा भविष्यको लागि एक संकेत हो। दोस्रो कुरा, आफैलाई केही प्रश्नहरू सोध्नुहोस्, जस्तै कि म सफल भइन भने सबैभन्दा खराब के हुन सक्छ। तपाईसँग अझै पनि परमेश्वर, तपाईँको प्रतिभा, तपाईँको परिवार र अन्य अवसरहरू हुनेछन्। अर्को भनेको, खै के यो पहिले कहिले गरिएको थिएन भने पनि के भएर, के यो डर यसपटक म सफल बन्नको लागि मसँग उपयुक्त व्यक्ति, प्रक्रिया वा योजनाहरू छैनन् भन्ने संकेत हो। त्यसपछि साँच्चै ठूलो प्रश्न सोध्नुहोस्, सफल भएमा मैले के लाभ पाउँछु, गर्न सक्छु भन्ने सोच राख्नुहोस्। आफ्नो डरको सामना गर्नुहोस् र साहसपूर्वक भन्नुहोस्, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। फिलिपी 4:13 धर्मशास्त्रको यो खण्ड परिचित छ भन्दैमा यसलाई कण्ठ गरेर मात्रै नबस्नुहोस्, यसलाई ठूलो स्वरले घोषणा गर्नुहोस्। यी शब्दलाई वास्तवमै ग्रहण गर्नुहोस्, तिनीहरूलाई आफ्नो आत्मामा प्रवेश गराउनुहोस्। यो कुरा बुझ्नुहोस् कि परमेश्वरको महिमाको लागि ख्रिस्टले तपाईँलाई सफल बन्न शक्ति दिनुहुन्छ। बुझ्नुहोस् कि जब परमेश्वरले तपाईँलाई मार्गदर्शन गर्नुहुन्छ, उहाँले तपाईँलाई जे गर्न बोलाउनु भएको छ त्यसमा सफल बन्न आवश्यक पर्ने सबै कुराहरू उहाँले तपाईँलाई प्रदान गर्नुहुनेछ भन्दै कार्यक्रम अन्तर्विन्तीबाट यो समय म पुनः बिदा हुन चाहन्छु।

0: जयश्री तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम चौतारीको बसाईको पुनः प्रसारण।

जयमसिंह अनि नमस्ते। गुड न्यूज एफएम 105 थुप्रो एक मेगा हर्जको रेडियो तरंग र पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं। कार्यक्रम चौतारीको बसाई लिएर हामी आइसकेका छौं र प्रत्येक मंगलबार 2-3 बजीसम्म आउने यो कार्यक्रम हो। सुन्न सक्नुहुन्छ श्रोतामित्र र कार्यक्रममा निकै मिठा मिठा गीत संगीतहरू पनि हजुरहरूलाई सुनाउँछौ र हामी एउटा नाटकीय ढंगबाट प्रस्तुत हुन गइरहेका छौं भन्दै यो शुरूआतमा एउटा निकै मिठो गीतबाट आजको कार्यक्रममा स्वागत गर्न चाहन्छु। त्यसपछि हामी आउने नै छौं।

0: फेरि पनि यो चौतारीमा आयो ए कोमली, आज त अघि नै आइसिस भएको छ त
1: अन्त अघि नै, आज त बिहानदेखि नै कतिखेर गएर आज काकाबाट आज नयाँ कुरा के सुन्न पाइन्छ भनेर म त अघि नै छिटै पो आइपुगिहालेछ। हेर्नु न,
0: हेर्न अब माने पनि काठमाडौँ गएर छ, अब थाहा छँदैछ नि हामीलाई, अब त्यसलाई किन हो उसको बुवाले काठमाडौँ पठाछन् रे, अब केही जिनिस चाहियो होला नि त,
1: होला होला, अब के गर्ने, यति सानो केही लिनु पर्यो, काठमाडौँ जानु पर्छ, उपचार औषधि गर्नु पर्यो, काठमाडौँ जानु पर्छ,
0: त्यही त। अनि यो गैरी गाउँ बस्दा बस्दा काठमाडौँ जान कहिले कहीँ मन लाग्छ हौ मलाई पनि कोमली?
1: अनि जानुपर्छ नि त काका, यसो नयाँ ठाउँ नयाँ कुरो हेऱ्यो भने त नयाँ कुरा नि सिकिन्छ अरे भन्ने सुन्या हो क्या अरे।
0: हो नि, अहिले त मलाई धेरै वहाँ काठमाडौँका पास्टरहरूले पनि चिन्नुहुन्छ क्या बा, चिन्या चाहिँ कसरी भन्न
1: त कसरी,
0: यो क्रिसमसको बेला सबै भेला भएको थिए, मेरो घरमा आउँदाखेरि मैले त्यो लोकल कुरो काटेर खुवाएको थिएँ, अनि मलाई त बिर्सकै छैन, पहिले साइला भाइका अब अर्को वर्ष पनि जाने भनेर भन्छन्, सबैले नम्बर दिएका छन् हाम्रो मण्डलीमा नि आउनु, हाम्रो मण्डलीमा नि आउनु भनेर भन्छन्, अनि आनन्द लाग्छ क्या कमल।
1: कस्तो राम्रो, फेरि हाम्रो काकालाई सेवा गर्नु जस्तो राम्रो कुरा त अरू केही पनि लाग्दैन। क्रिसमसमा पनि कम्ती तपाईँहरूले गर्नु भएको होइन त, उहाँ काठमाडौँबाट आउनु भएको को पो आउनु भएको थियो अरे, पास्टर अगुवा अनि जवान
0: जवानीहरू, त्यो गिटार सिटार के लिएर आएको थिएँ नानी, साह्रै राम्रो राम्रो गीत गाए, मैले त्यो तिमीहरूलाई थोत्रा रेडियो देखाउँथे कहिले काहीँ, पहिला हामी त्यो रेडियो कति गीतहरू सुन्थ्यौँ के, अनि त्यो गीतमा त कति आनन्द आउँथ्यो भने, अहिले त्यो केटाहरूले गाउँदा त मलाई त कम्ती मन परेन, अनि त्यो एउटा गीत गाउँदैथ्यो कि त्यो क्रिसमसको बेला, हाँस खेला गर्दै भनिदेऊ संसार सबैलाई, धरतीको बोझ उठाइलाने जन्मिए मुक्तिदाता भन्ने चाहिँ साह्रै मन पर्यो क्या कमली। अनि मानिसको चोला लिएर हाम्रो प्रभु यो संसारमा आउनु भएको रहेछ, यो गीतले कति मजाले बनाउन जाने, यो लेख्या कसले गाएको कति राम्रो भनेर, त्यो गीत त अब आउने क्रिसमसमा त म नगाएर छोड्दिनँ क्या कमली, म गाउन लान्छु अनि फेरि आउने भन्छन्। काठमाडौँ गए भने त प्रभुका जन जहाँ गए पनि एउटै परिवार जस्तो हुँदछ क्या नानी। अब हामी यहाँ अब गैरी गाउँमा ओल्ला घर पल्ला घर अब अहिले सहर बजारको त्यो हावाले छोएर एउटाले अर्कोको त्यति वास्ता नि गर्दैनन् क्या, पहिले गाउँमा फुत्त घरबाट निस्केपछि खाजा पानी टन्न खाएर मात्रै घर आइन्थ्यो क्या, अब अहिले त घरमा मान्छे नभेटिने, कोही अब कहाँ पुग्ने कोही कहाँ पुग्ने कोही जाहिर खान जाने, अब हाम्रो यी गैरी गाउँका कति मान्छे कोही उता अब मास्टर पेसामा काम गर्छन्, कोही के भन्छन्, कोही उता डाँडा बजारतिर अब सहकारीतिर काम गर्ने, तल ठुल्दाजा छोरोहरू घरमा त कोही नहुने, पहिला नि कोमली हाम्रो बेला यसो घरै पिछे ठुल्दा पनि एक कप चिया खाउन दाजु भन्थे, अनि एउटा रोटी हालेको छ रोटी खाउन, अनि त मकै खाउन भन्थे, अनि कति मजाले खाँदै गर्दा त्यो घरै बिर्सिन्थ्यो, अब टन नअगाइन्थ्यो क्या कमली।
1: त्यही त
0: अहिले त के हो के हो, अब त्यसैले गर्दा यता चौतारीमा म राम्रो राम्रो कुरा सुनाउँछु के बा, मलाई कस्तो लाग्छ भने त्यो मानेलाई मैले कति राम्रा राम्रा कुरा गरेँ, त्यसले धेरै मनालिएछ कि कमली, अनि मान्छेलाई नराम्रो गर्न हुँदैन, मान्छेले जे भने पनि एकपल्टलाई सही दिनुपर्छ।

0: राम्रा कुरा सिकाउनु पर्छ, ती जस्तै विषादी हाल्ने कुरा भए, गाउँमा नराम्रा कुराहरू चाहिँ भित्याउनै हुँदैन भनेर मैले भन्छु। र आज नि कोमली त्यस्तै राम्रा राम्रा कुराहरू मैले पढ्दै थिएँ कि बाइबलमा, कहिले माने नहुने, कहिले त नहुने, अनि कसलाई सुनाउ सुनाउ हुन्थ्यो। अब जो भए पनि अयो ढुङ्गा बुढोले त सुन्दैन, त आएर छेस, यो पनि परमेश्वरले जुटाउनु भएको हो नि त हामीलाई। अब मैले पढ्दै थिएँ कि बा यो प्रस्थानको 20 अध्यायमा पढ्दै गर्दाखेरि पहिले नै पुरानो समयमा यो बाइबल त दुईटा खण्ड रहेछ नि त कोमली।
1: कस्तो दुईटा खण्ड भन्नाले?
0: दुईटा खण्ड भन्नाले ठक्क आदि नयाँ नियम भन्दो रहेछ, अनि ठक्क आदिलाई पुरानो नियम भन्दो रहेछ। अनि यो मैले बुझे अनुसार चाहिँ नि कोमली, नयाँ नियम चाहिँ अब येशु प्रभु आउनु भएको समयलाई लेखेर छ, अनि त्यो भन्दा अगाडि चाहिँ लेखेरलाई चाहिँ पुरानो नियम भन्दो रहेछ।
1: भनेपछि पुरानो नियममा चाहिँ हामीले येशु प्रभुको बारेमा पढ्न पाउँदैनौँ त्यसो भए?
0: पुरानो नियममा त कहाँ पाइन्छ र नि, येशु प्रभुको बारेमा यसो रहेछ कि। अब मलाई त्यो पहिला पास्टरहरूले के भन्थ्यो भने पुरानो नियम पनि नयाँ नियममै भएका कुराहरू सराई दाजु भन्थे। कसरी भन्दा कुनै कुनै कुरा चाहिँ नयाँ नियममा हुने कुराहरू पुरानो नियममा पहिल्यै लेखिया रहेछ कि। अगमवाणी भन्छन् नि, भविष्यवाणी भन्छन् लेखिया रहेछ। अब हाम्रो येशु ख्रिस्त जन्मने बेलामा पोहोर पनि त त्यो क्यारोल खेल्दै गर्दाखेरि यसैयाको पुस्तक पढेर सुनाएको थिएन नि त। त्यो यसैया भने त तैँले त न पुरानो नियम मात्रै पाउँछेस्, नयाँ नियमहरू त पाइँदैन। अब प्रभुको नाम इमानुएल भनिनेछ, परमेश्वर हामीहरूसँग भनेर चाहिँ पहिल्यै लेखिया कुरो चाहिँ यहाँ नयाँ नियममा पुरा रहेछ नि त कोमली। हो यसरी लेखिया रहेछ, अचम्म छ यो बाइबल चाहिँ परमेश्वरको वचन रहस्यको छ कि।
1: अनि अझै अझै भन्नु न काका, अझै मलाई बुझ्न मन लाग्यो क्या, यो पुरानो नियम र नयाँ नियममा अझै के फरक छ? नियम नै फरक हो कि पुरानो भनेको नियम अर्कै नियम हो कि नयाँ नियम भनेको अर्कै नयाँ आएको नियम कानुन हो कि के हो खासमा?
0: अब यसो सुन्दा त नयाँ भनेपछि नयाँ नै होला, पुरानो कुरो चाहिँ एउटै पनि हुँदैन होला भने जस्तो लाग्छ क्या। तर यहाँ कसो रहेछ भनेदेखि, पहिले पुरानो नियममा जति कुराहरू थिए नि, अब येशु ख्रिस्ट आउनभन्दा अगाडि पुरानो नियम लेखिएको थियो। पुरानो नियममा चाहिँ अब मोसा भन्ने अस्ति मैले भनेको थिएँ नि त, संसारमै सबैभन्दा नम्र व्यक्ति थिए अरे भनेर, राम्रो व्यक्ति। अनि त्यो मोसाले चाहिँ कति ठूला ठूला काम गरेका छन्, अब इजरायलका सबै आफ्ना दाजुभाइहरूलाई चाहिँ परमेश्वरको बाटोमा हिँडाएर गोठालो गरेका छन् नि त। अनि त्यही मोसाको पालाका कुराहरू चाहिँ त्यहाँ लेखाएर छन्। आज त्यो कुरा नै तिमीलाई म भन्दैछु। यहाँ चाहिँ के भन्यो भने यो प्रस्थानको पुस्तक 20 अध्यायमा चाहिँ लेखेको छ र सकोमली 2 पददेखि 10 आज्ञा भनेर लेखाएको छ क्या। 10 आज्ञा अब के हो त्यही त। तर मैले पनि यसो बाइबल पढाउँदाखेरि है 10 आज्ञा के रहेछ भनेर हेर्न खोजिरहेको थिएँ। भरे पढ्दै पढ्दै पढ्दै पढ्दै गएको त कस्तो चित्त बुझ्ने कुरो रहेछ कोमली। के रहेछ भन्न, यहाँ त के रहेछ भनेदेखि, हत्या नगर्नु, चोरी नगर्नु, डकैती नगर्नु, अर्कालाई नराम्रो नभन्नु, कति राम्रो राम्रो लेखेको रहेछ। यो उहिले उहिले नै येशु ख्रिस्ट आउनुभन्दा अगाडि नै त्यतिखेर त मान्छे थिए होइन। त्यतिखेरको मान्छेलाई चाहिँ कसरी सम्झाउने भन्दाखेरि, मोसा भन्ने एउटा व्यक्तिद्वारा यो व्यवस्था लेखेर चाहिँ मानिसहरूलाई दिएर छन् के कोमली। मानिसहरू यो व्यवस्थामा चलुन्, परमेश्वरलाई पुजुन्, अनि राम्रो काम गर्दै जीवन बिताउन् भनेर चाहिँ परमेश्वरले दिनुभएको छ। अहिले अब हाम्रो देशमा के संविधान के भन्छन् नि, त्यस्तै रहेछ कि, परमेश्वरको संविधान, संविधानै भनेर बुझौँ न। अब यहाँ यसरी लेखाएको छ, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट निकालेर ल्याए। पहिला नै तैँले यो बुझ्दैनस् दासत्वको देश भन्ने यहाँ के रहेछ भने नि पोमले, पुरानो समयमा परमेश्वरले मानिसलाई बनाउनु भयो होइन। त्यो उत्पत्तिका कुराहरू पनि सबै तिमीहरूलाई भन्न नै बाँकी छ। म त अब धेरै पढाएको छु, अब कुन भनौँ भनौँ हुन्छ नि हामीलाई त। अब त्यस्तो बुझ्ने मान्छे त म कहाँ हो र, आफूले बुझ्या कुरो तिमीहरूलाई बुझाउने हो। अब आफैले नजानेको कुरा त अब कोही उता काठमाडौँतिरबाट आए बुझ्ने पढ्ने भने सोध्न सक्छौ नि त होइन। अनि त्यतिखेर चाहिँ परमेश्वर प्रभु येशु ख्रीष्टको जन्म नहुँदाखेरि चाहिँ मानिसहरू बिथोलिएर नजाउन् मान्छेहरू आज्ञाकारी बनाउन् भनेर चाहिँ एउटा व्यवस्था दिन चाहनु भएको रहेछ परमेश्वरले मसाद्वारा कि। अनि यहाँ के लेखा छ भने म परमप्रभु परमेश्वर हुँ भनेर भन्नुभएको छ र तीन पदले भन्यो म बाहेक अरू कुनै देवी देवतालाई नमान्नु भनेर त्यस बेलादेखि भनेको छ र पो अहिले हामी ढुङ्गा मूर्तिहरू पूजा गर्दैनौँ त। अब ती कुराहरू अब यहाँ गाउँमा भन्यो भने त विरोध गरे जस्तो हुन्छ कि। त्यो देवीका थानहरू छन् यहाँ होइन, कति मन्दिरहरू छन्, अब मान्नेले उनीहरूलाई त्यही मानिरहेछन्, हामीले विरोध गरे जस्तो हुन्छ। तर साँचो परमेश्वरलाई चिनेपछि चाहिँ ती कुराहरू चाहिँ केही नै होइन रहेछन् भन्ने कुरो बुझिने रहेछ कि कमले। किनभने जुन कुरोमा जीवन छ त्यो कुरोले त फाइदा गर्छ नि, त्यो ढुङ्गा मूर्तिमा केही पनि हुँदैन भनेर परमेश्वरले त्यतिखेर भन्नुभएको छ म बाहेक अरू कुनै देवी देवतालाई नमान्नु। किनभने परमेश्वरले हामीलाई यति सुन्दर बनाउनु भयो, यो गैरी गाउँ डाँडा गाउँ जस्तै थुप्रै गाउँ घरहरू पनि बनाउनु भयो अनि कति आनन्दमय बनाउनु भयो। अब अहिले एउटा रुख बुटो देख्दा हामीलाई कति आनन्द लाग्छ होइन, त्यो आनन्दको कुरो बनाउने नै उहाँ रहेछ नि त। त्यसैले गर्दा अब यहाँ के भनेछ भने अर्को पदमा आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु भन्नाले कुनै ढुङ्गा मूर्तिहरू बनाएर तिमीहरूले पुजिरहनु पर्दैन। मन परमेश्वरलाई भक्ति गरे पुग्छ, मनबाट हृदयबाट विश्वास गरे पुग्छ भन्नुभएको रहेछ क्या कमल। अनि यो साह्रै राम्रो छ, अब मैले समय नभएको हुनाले लर र पढेर जान्छु है त म ल। पाँच पदले भन्छ फेरि तिनीहरूका सामु ननिरहनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर ढाह गर्ने परमेश्वर हुँ, मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म म दिनेछु। र अर्को पदले के भन्छ भने तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु भनेर त्यति बेला पनि परमेश्वरले भन्नुभएको छ कि कमली। अनि यसरी परमेश्वरको आज्ञा पालन गर्ने मान्छेलाई चाहिँ पछि पछि आउने छोरा नातिसम्म पनि म आशिष दिनेछु भनेर भन्नुभएको रहेछ हाम्रो परमेश्वर। कति भलो हुनुहुन्छ।

0: अनि सात पदले भनौ, परम प्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परम प्रभुले निरपराध ठहराउनु हुने छैन भनेछ। त्यसै बित्थामा जयमसी गर्न पनि नहुँदो रहेछ। अब परमेश्वरलाई त्यसै बित्थामा ए म पनि यसु ख्रीष्टलाई विश्वास गर्छु भनेर त्यसै बित्था हावामा कुरा गर्न हुँदैन। मनैबाट जुन कुरा आउँछ परमेश्वरलाई आदर र इज्जत दिएर चाहिँ हामीले गर्नु पर्दो रहेछ, अनि मात्रै हुँदो रहेछ क्या कमली। अनि परमेश्वरको नाउँ व्यथैमा नलिनु भनेको चाहिँ बुझेर लिनु भने के भयो, परमेश्वर को हुनुहुन्छ अनि परमेश्वरले हाम्रो जीवनमा के गर्नुहुन्छ भनेर उहाँलाई बुझेर लिनलाई चाहिँ भने रहेछ क्या व्यर्थमा चाहिँ नलिनु।
1: यस्तो
0: नि पुरानो समयमा छक्क पऱ्यो क्या कमली। मैले यो अघि बिहान घरमा पढ्दै थिएँ अनि नबुझे जस्तो नि भयो। अनि कस्तो आज्ञा दिनु भएको छ त्यतिखेर, प्रभु नि आउनु भएको थिएन अरे, ती मान्छेहरू के गरेर बस्थ्यो होला
1: नि काका। यो आज्ञा अब प्रभु नै नआउनु भएको भनेपछि कसरी दिनुभयो तँले?
0: त्यही त अघि मैले मोसा कुरा गरेँ नि, त्यत्रा इजरायलीहरूलाई डोर्याउने त्यो एउटा मोसा थियो कि, त्यो मोसा कहानी नि म पछाडि भन्छु तिमीलाई। अनि त्यो मोसालाई चाहिँ परमेश्वरले यी सबै इजरायलीहरूलाई तैँले यसो यसो भन्नु भन्दै लागि जस्तो पठाउँदै रहेछ नि, खबर गर्दैछन् क्या बोल्ने त्यसरी। अब सबै मान्छेसँग नबोल्ने, अब मोसासँग बोल्ने अनि मोसा लगेर जनताहरूलाई सुनाउने त्यस्तो। अनि तिमीहरूले यो यो दश आज्ञा चाहिँ दिनुपर्छ तैँले लगेर इजरायलीहरूलाई भन्नुभएछ। अनि यहाँ के भनेको छ भने अर्को पदमा चाहिँ छ दिनसम्म परिश्रम गरेर सातौं दिनमा चाहिँ विश्राम गर्नु भनेर भनेको छ, र यस्तो धेरै कुराहरू लेखेको छ। अनि यहाँ चोरी नगर्नु, हत्या नगर्नु, यहाँ के पो लेखेको छ त, कति राम्रो लेखेको छ हेर है त। यहाँ एउटामा हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, यसरी थुप्रै लेखेको छ के बा। अनि अहिले चाहिँ अब मान्छेले के भन्छन् भने, अब पुरानो नियममा चाहिँ यो दश आज्ञा लेखेका थिए, अहिले चाहिँ यो दश आज्ञा मान्ने कि नमान्ने भनेर भन्छन् क्या
1: मान्छेले।
0: तैँले त्यो प्रश्न सोचस् कि जस्तो
1: मलाई।
0: अब 2000 वर्ष अगाडि प्रभु ख्रीष्ट आउनुभयो होइन, त्योभन्दा कैयौं हजार वर्ष पहिले लेखेको बाइबल चाहिँ त्यतिखेरका कुराहरू त्यहाँ, अब प्रभु आउनु भएपछि चाहिँ त्यो दश आज्ञा चाहिँ के गरे भन्दाखेरि यसो रहेछ कि। मैले अस्ति त्यो नयाँ नियममा पनि पढेँ के भा, यसो ख्रिस्ट आउनुभएपछि यो दश आज्ञा चाहिँ के भएछ भन्दाखेरि चाहिँ त्यो दश आज्ञा सबै मेटाउनु भएनछ उहाँले। ती बलिदानका कुरा चाहिँ मेटाएका रहेछन् नि त। बलिदान भनेको क्या त, मैले अस्ति सुनाएँ तिमीहरूलाई, बोका पाठोको बलि गर्थ्यो उहिले पहिले पुरानो समयमा। दिनभरि पाप गरियो भने, कसैलाई नराम्रो मुखले बोलियो अनि परमेश्वरको विरुद्धमा काम भयो भने, मान्छेले चाहिँ गएर पुजारी कहाँ गएर एउटा राम्रो निष्फोट पाठहरू लगेर चाहिँ बलि गर्नु पर्थ्यो नि त। अब प्रभु येशूले चाहिँ आफू बलिदान भएर अब यो तिमीहरूले पाठ साटो घाट्नु पर्दैन, अब मलाई विश्वास गरे पुग्छ भनेर चाहिँ उहाँ चाहिँ कलभरी क्रुसमा झुन्डिएर त्यो पाठोले जस्तो तरतरी रगत बगाउनु भएको छ नि त कमली। त्यसो रहेछ नि त। आज मान्छेले अब यो यति ठुलो कुरालाई केही न होइन जस्तो गर्छन्, अनि त्यत्रो कुरोसँग झुन्डेको देखेर यो नाना थरीका कुरा गर्छन् क्या मान्छेले। तर प्रभुले चाहिँ त्यही पुरानो समयमा गर्दै गरेको बलिदानले चाहिँ पाप क्षमा हुँदैन मान्छेको। अब मान्छेले पहिल्यैदेखि पाप गर्दै आछन्, अनि आदम र हवाको पालादेखि मान्छेले पाप गरेका छन्, अनि यो पापको कटनी चाहिँ येशु ख्रीष्टमा मात्रै हुन्छ भनेर परमेश्वरले भन्नुभएको थियो नि त पहिले। अनि प्रभुले चाहिँ त्यो बलिदानको सट्टामा तरतरी रगत त्यो कलभरी क्रुसमा लगाउनु भएपछि मान्छेले छुटकारा पाएछन् क्या।

0: त्यसैले गर्दा अब यो दश आज्ञा पनि अहिले पनि त चोर्यौँ भने त हामीलाई संसारमै पनि त पुरुषले पौडन्छ नि होइन, भेट्याउने मान्छेले कति पुड्छन्
1: हो त। अस्ति हाम्रै मानेदारा पनि अस्ति भन्दाले पहिला पहिला प्रभु नपाउँदा अहिले पो प्रभुमा आउनु भएको छ, अहिले ठिक हुनु भएको
0: छ चोर्दाखेरि
1: काँक्रो चोरेको होइन बिर्सिनु
0: हो
1: तपाईँले नै सम्झाइ बुझाइ गर्नुभयो
0: हो त नि। अब ती मान्छेहरूले देख्यो भने अब मानिस सुध्रिया छ भनेर उनीहरूले अचम्म मान्छन्
1: होइन फेरिएको मान्छे भनेर अहिले 6%
0: त्यही त। अब परमेश्वरको वचनले मान्छेलाई यस्तो बनाउँछ के कोमले। अनि अब प्रभु आउनुभएपछि यो दश आज्ञा चाहिँ जुन जुन चाहिने ती राखेर अब बलिदान चाहिँ गर्नु पर्दैन, तर चोरी हत्या गर्ने, अर्कालाई नराम्रो वचन गर्ने, झुटो गवाई दिने यस्ता कामहरू सबै नै गर्नु हुँदैन नै भन्नुभएको छ प्रभुले। खालि बलिदान चाहिँ गर्नु पर्दैन तिमीहरूले, अब म कलभरी क्रुसमा मैले रगत बगाइसकेँ भनेर भन्नुभएको छ। अनि यसरी चाहिँ परमेश्वरले पुरानो समयदेखि लिएर प्रभु येशु ख्रीष्टको समयसम्म चाहिँ कसो कसो गर्नुपर्ने सबै परमेश्वरले लेख्नु भएको छ के वचन। अनि मैले त अब सबै त राम्रो भन्न जान्दिनँ कि कोमली, तर पनि मैले बुझे अनुसार चाहिँ साह्रै खुसी लाग्यो। आज मान्छेहरू ए मान्छेले देख्दैनन् भन्दैमा कसैलाई मारेका छन्, हत्या गरेका छन् है, कसैले देखा छैनन् भन्दैमा अनि नराम्रो काम गरेका छन् अनि चोर्या छन्। अब यसो आनसुकी पैसाले सुन गहना लाएर हिँड्न पनि नहुने जमाना आइसकेको मैले मान्छेले फ्या त चोरेर लान्छन्, लुसेर लान्छन्। अनि त्यो मना मान्छेको धर्म छैन, मना मान्छेको राम्रो नगरेपछि कसरी चोरौं कसरी। अब मान्छे अब अहिले अल्छी काम गर्न भन्दा चोरेर खान मिठो मान्छेलाई, अनि त्यो चोरीतिर लाग्या भएर अब अहिले पनि त्यो चाहिँ नगर्नु, त्यस्ता कामहरू गर्न राम्रो होइन भनेर परमेश्वरले भन्नुभएको दश आज्ञा रहेछ। मैले चाहिँ आज तँलाई के सुनाऊ, अब माने पनि छैन, त्यसै अलिकति अल्छी अल्छी पनि लागिरहेछ क्या मलाई। अब के चाहिँ भन्ने होला बाइबलबाट, अब के सुनाउने साइला भनेर तिमीहरूले भनिहाल्छौ भन्ने भनेको थियो। तर जे भयो नि गा, हामीले अब अहिले जति बुझ्यौं अरू बेला समय भयो भने यसै कुरालाई राम्रो गरी बुझाउला नि त होइन।
1: अब हामीले
0: अब यो त राम्रो नि त, अहिले हाम्रो गाउँ घरमा अब छोरीचेली एक्लै हिँड्न नसक्ने बेला आइसक्यो क्या कोमली। सहरानी कति बलात्कारका कुराहरू सुन्छौ हामी है, छोरीहरूलाई जोगिन गाह्रो छ। अब यहाँ परमेश्वरले भन्नुभएको छ व्यभिचार नगर्नु, अति व्यभिचार गर्ने मान्छेले नै बलात्कार गरे हुन् क्या,
1: हो
0: त्यसैले गर्दा यो बलात्कारीहरू चाहिँ गाउँ गाउँ पनि पस्न सक्छन्, सहरमा पनि बिग्रेर हिँड्न सक्छन्। अनि छोरी चेलीलाई जोगाउनु पनि अब पहिले पहिले चाहिँ अब रातिसम्म पनि गाउँ घरमा हिँड्दाखेरि मान्छेलाई केहीको डर हुँदैन थियो, अहिले अलिकति साँझ पर्यो भने छोरी मान्छेलाई हिँड्नै गाह्रो। अनि परमेश्वरले त्यही बेला व्यभिचार गर्नेलाई त म मन पराउँदिन भन्नुभएको छ नि त। अनि त्यसैले गर्दा परमेश्वरको आशिष पाउने भए, परमेश्वरको सुरक्षामा रहने भए, अनि धेरै आनन्द र शान्ति पाउने भए चाहिँ यी सबै कुरा छोडेर हामीले गर्दैछौ भने पनि यो दश आज्ञालाई सम्झेर हामीले पनि गर्न छोड्नु पर्दछ क्या कमली। अब कहिलेकाहीँ त पनि त आमासँग यसो बाँच्छेस होला, मुख लाग्छेस होला, त्यस्तो गर्न हुँदैन रहेछ भन्ने कुरो त आज दश आज्ञालाई पनि त पर्दो रहेछ नि त, गर्नुपर्छ नि हो नि। त्यसैले गर्दा यो साह्रै राम्रो कुरा छ, यो कुरो राम्ररी हाम्रो जीवनमा लागू गर्ने भने चाहिँ हामी अर्कै मान्छे हुन्छौँ है कुमारी, अर्कै मान्छे हुन्छौँ। लुबा अब मैले आज सुनाउने यति नै हो, किनभने आज मेरो कम्मर दुखेर बस्न न उठ्न न गाह्रो भएको छ कि, सुताइ गाह्रो भएछ अनि त्यो सड्क्या जस्तो भएको छ बा। अब म धेरै बोल्न सक्दिनँ आज, आज माने पनि छैन। अब त्यस्तै हो, कहिले जाँड लगाएर धेरै बोलिन्छ, जाँड नल्याएर यस्तै हो। अब जाउँ त कोमली, ल अब अहिले बिस्तारै बरालो लागौँ ल।

0: श्रोता मित्र, आज हामीले कार्यक्रम चौतारीको वसाईमा जति भलाकुसारी गरेका छौं, आउने दिनहरूमा अझ मिठा कुराकानीहरू लिएर हामी पक्कै पनि प्रस्तुत हुनेछौं। प्रत्येक मंगलबार 2-3 बजीसम्म कार्यक्रम चौतारीको वसाई सुन्न नबिर्सिनु होला भन्दै सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै कार्यक्रमबाट म टार्जन
1: म पुनम
0: हामी विदा हुन चाहन्छौ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशयमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।